0: महसुस गरेको छु।
1: धेरै धन्यवाद छ। बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू, फोरेन्सिक मेडिसिन विज्ञको रूपमा हुनुहुन्छ डाक्टर हरियो रस्तीज्यूलाई म हार्दिक अनुरोध गर्छु।
2: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, 5 वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ। त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ। पटक पटक यसलाई चाहिँ कसरी चाहिँ उ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आरोप उठाएँ, तर अब स्टेक होल्डरहरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो 6-6 महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ। किनभने 43 सालमा स्थापना भएको को एउटा कानुन फर्म आजसम्म छैन, आज हामी डिस्कसन गर्दैछौ यसलाई कानुन दिउन त एउटा राम्रैसँग चलोस् राम्रैसँग ढंगले चलोस् भनेर। जुन
1: डाक्टर वस्ती यहाँले जुन यो रुन मन लाग्छ भन्नुभयो नि, हामीसँग समितिको सभापति डाक्टर ओजस विश्वेचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेरचन्दले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला, तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ।
2: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा होइन, र कतिपय कुराहरू जस्तो अब यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो, अन्य निकायमा हुँदैन भए चाहिँ होइन है, हामी ब्लाइन्ड क्रिटिसाइज पनि नगरौँ, पठाउने त त्यही पुलिस त हो नि, तर अन्य निकाय भने अर्को कुनै चाहिँ के अरे स्कुलले त पठाउँदैन नि त, एउटा स्पेसिफाई गरौँ। अर्को चाहिँ हाम्रो डाक्टर सुभाषले भनेका कुराहरू जुन छन् अब यो यो के अरे परीक्षण चेन अफ कस्टडी जस्ता कुराहरू चाहिँ अलिकति मोर क्लियरिटीका रूपमा राखिदिउँ, जहाँ टेक्निकल इररको रूपमा चाहिँ यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो, कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै चाहिँ तोक्नुपर्छ भन्ने त्यो पनि तोकौं।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलतारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार त्यसपछि पछाडिपट्टि आउँछु।
3: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन। अहिले यो ऐन भनेको के हो भने हामीले क्लियरली के बुझ्नुपर्छ, यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ। अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन, भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो। थप्नेमा त हामीले धेरै कुरा थप्नु छ, डिजिटल फोरेन्सिकको अहिले कुरै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ, फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ, भनेपछि त्यो थप्ने त थुप्रै छन्। हामीले इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो घाटी हेरेर हार मिल्ने भन्ने कुरा हो कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन। जब कि म फोरेन्सिकको मान्छे होइन उहाँ सरले भने जस्तै आम आउट अफ दिस फिल्ड, तर मलाई त्यो रियलाइज भयो विदिन 5 मन्थ्स भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ। यसमा चाहिँ बेसिक सरले भने दुईवटा कुरा चाहिँ एकदम मिसिङ छ, त्यो मैले पनि मान्छु। के मान्छु भन्दा जुन पनि ऐनमा दण्ड सजाय हुन्छ, किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन्, त्यो भएर त्यो पोइन्ट एउटा थप्नै पर्यो। अर्को कोडिङ डिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ, स्याम्पल आएपछि काम गर्छ तर बेटरमेन्टको लागि उहाँले भने जस्तो त्यो चाहिँ मैले पनि फिल गरेको त्यहाँ 5 मन्थ्स बज्दा त्यो कोडिङ डिकोडिङ गर्यो भने अलिकति म्यानिपुलेसन हुने चान्स
4: नेपाल प्रहरीको पनि पहिला डिपेन्डेन्ट के भन्थ्यो केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो होइन, तर अहिले के भयो छुटेर नेपाल प्रहरीको आफ्नै ल्याब भयो र काठमाडौँभरि धेरै ल्याबहरू छन् अहिले होइन, त्यसले गर्दा हामीले बाहिर कता कता हेरेका छौँ। अब नेपाल प्रहरीमा के भयो एउटा विधि विज्ञान प्रयोगशाला एउटा भयो, चाहिने भन्दा बढी त्यसले पनि जुन बियरिङ क्यापेसिटी बियरिङ क्यापेसिटी भन्दा पनि अगाडि पुगिसकेको अवस्था छ। त्यसो भने
1: कुमलतारमा पनि प्रयोगशाला छ, नेपाल प्रहरीको पनि प्रयोगशाला छ, डाक्टर रुणा तपाईँको नजिक हुनुहुन्छ उहाँ पनि अब प्रयोगशाला भयो। खासमा पुलिसलाई यो प्रयोगशाला किन चाहियो?
4: फेरि पुलिसलाई प्रयोगशाला चाहिएको किन भनेपछि बिदाको दिन पनि पुलिसको प्रयोगशाला काम गर्छ, र म नार्कोटिक्समा हुँदाखेरि मलाई याद छ राति मैले 9 बजे पनि टेस्ट गराएको थिएँ एउटा एयरपोर्टको एउटा केसमा होइन, केन्द्रीय विधि विज्ञान प्रयोगशाला त राति खुल्दैन नि त, त्यो जहिले पनि खुल्छ त्यो, त्यसले गर्दाखेरि के छ यस्ता प्रब्लमहरूले गर्दा पुलिसले यता ल्याब लिएर आएको। तर मैले भन्न खोजेको के भनेपछि समयको आवश्यकता अनुसार हाम्रो पनि खोलिसकेको छ, डिजिटल फोरेन्सिक ल्याब पनि पुलिसले आवश्यकता अनुसार खोलिसकेको छ। तर मेरो भनाइ के हो भनेपछि यसलाई कसरी रेगुलेट गर्ने हामीहरूले
1: सञ्चालन
4: हो रेगुलेट, किनकि अहिले हामी केन्द्रीय विधि विज्ञान प्रयोगशाला मात्रै कुरा गरेका छौँ, पुलिसको ल्याब छ हाम्रो पालसाको ल्याब, बियरिङ क्यापेसिटी त्यति छ कि छैन जति काम गरिरहेको छ, हामी एक्सपेक्टेसन जुन गरेका छौँ ल्याबको कुरा गरिरहेको छौँ, ल्याबको टेस्टिङको कुरा गरिरहेको छौँ, तर त्यो गएर कहाँ ठोकिन्छ भनेपछि तल गएर सिन अफ क्राइम अफिसर्सहरू ठोकिन्छ कि, उनीहरू हामीले ट्रेन गर्छौँ, फिल्डमा जान्छन्, फिल्डमा गएपछि उनीहरूको जुन अडिट हामीले गर्नुपर्ने हो कि
1: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउन सक्छ।
3: यो एउटा मात्र प्रयोगशाला चल्ने हो कि, जस्तो एउटैमा त सबै स्पेसलाइजेसनको मान्छेले त बस्न सक्नुहुन्न, यसले चाहिँ आफ्नो वर्कको दायरा अनुसार चाहिँ विभिन्न ठाउँमा प्रयोगशालाहरू राखेर ब्यालिस्टिकको लागि एउटा हुन सक्ला, फिङ्गरप्रिन्टिङको लागि अर्को हुन सक्ला, होइन अरू कामको लागि या भेटनरी सेक्टरको लागि छुट्टै एउटा हुन सक्ला, होइन। सो त्यो सबमा फोकस, त्यसपछि यहाँको जनशक्ति। अब अहिलेको डेटमा समस्या हामी फोरेन्सिकको पाटोबाट के गर्छौँ भने हिस्टोपेथोलोजीको स्याम्पल्स जुन बायोप्सी निकालिन्छ मृतकबाट, त्यो चाहिँ हामीलाई परीक्षण गरेर यसको कज अफ डेथ आदि इत्यादिको लागि पठाउनुहुन्छ। हिस्टोपेथोलोजी पढाएका छौँ हामी, फोरेन्सिक विज्ञ चाहिँ होइन। आफैलाई बहुत गाह्रो लागिरहेको हुन्छ, त्यो रिपोर्ट गर्न मान्छे तयार हुनुहुन्न, कुनै पनि ल्याबले स्याम्पल लिँदैन, एनपिएचएलले लिइरहेको छ, हाम्रो त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेन छौँ न केही छौँ, यस्तो टिस्यु चिन्ने सम्बन्ध चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ। त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यहीँ टेस्ट हुनु पर्यो नि, त्यहीँको मान्छे जो त्यहाँ करियर बिल्ड गर्नुहुन्छ उहाँको एक्सपर्टिज र हाम्रो एक्सपर्टिज त कहिले पनि सेम हुन सक्दैन। ह्युमन हेल्थ भन्दा यो बढी अझ अप्ठ्यारो र मोर सेन्सिटिभ छ, किनकि यसले त कसैको लाइफ, कुनै बेगुनालाई यसले सजाय सम्बन्ध दिन सक्ने हुन्छ गलत प्रमाणले। हाम्रो त रिजल्ट एकचोटि गलत भयो भने फेरि त्यसलाई सच्याउने ठाउँ पनि हुन्छ। सो त्यसको चाहिँ के दायरा हुने, के दायरा नहुने, फर इक्जाम्पल डीएनएको कुरा गर्यौँ, परीक्षण हामी त डिजिज आइडेन्टिफिकेसनको लागि पनि गर्छौँ नि, त्यो एनपिएचएलले गरि पनि रहेको छ सर्टेन डिजिजको लागि, अरू ल्याब्सले पनि गर्छ, त्यो चाहिँ यसको दायरामा आउने छैन है भनेर सम्बन्ध पनि मेन्सन गर्नुपर्ने हुन्छ। ल्याब संस्था चलाउनलाई यो त एउटा टेक्निकल फिल्ड हो नि, इट इज नट जस्ट वान एडमिनिस्ट्रेटिभ लेबोरेटरी, होइन। टेक्निकल भएपछि जसरी हामी ह्युमन हेल्थमा रजिस्ट्रेसनको व्यवस्था राखिएको छ, हामी त प्र्याक्टिस गर्नलाई त रजिस्टर हुनुपर्छ। फोरेन्सिक काहीँ पनि त्योभन्दा कम हो र त्यसमा डिफ्रेन्ट हुन सक्ला, कोही एमडी प्याथोलोजी गरेको आउला, एमडी फोरेन्सिक गरेको आउला, कोही फोरेन्सिक साइन्सै पढेको आउला, बायोलोजीबाट ट्रेन गरेको आउनु होला, सर्टेन यस्तो यस्तो जनशक्ति हुने, तिनीहरूको लागि चाहिँ रजिस्ट्रेसन हुनलाई कुनै एउटा काउन्सिलकै व्यवस्था गर्न सकिन्छ कि, त अहिले त त्यो सबै गर्न सक्छ नि। जुन दण्ड सजायको कुरा गर्नुभएको छ, त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्री दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ, हुनुपर्छ। एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ। आई यसमा त केही प्रब्लम पऱ्यो भने भोलि त हामीलाई फसाइदेला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने यो त अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म आउने अवस्था थियो। किन यो झमेलामा कसले पढिरहने, हाम्रो विज्ञतै पुग्दैन, पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने। त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने, विज्ञ लडाइदिने, त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नो बडी इज 100% पर्फेक्ट, होइन, जस्तो राम्रो ल्याबले पनि मिस्टेक त गरेकै हुन्छ, भनेपछि त्यो सिचुएसनल मात्र भएको हो कि, त्यो त नियतवश भएको हो कि भनेर त्यो सबै कुराहरू विचार गर्नुपर्ने होला दण्ड सजाय राख्नलाई। एकदमै त्यो गरिदिएपछि त काम गराउन सक्नुहुन्न है, जो त्यति चाहिँ मेरो भनाइ रह्यो।
1: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौँ त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला, विचार राख्नको लागि अनुरोध गर्दछु मान्यज्यू।
0: आज यस एकदम इम्पोर्टेन्ट विधेयक सम्बन्धी छलफलको कार्यक्रममा मलाई पनि सहभागी बनाउनु भएकोमा कार्यक्रम सञ्चालकज्यूलाई धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु, विधेयक आफैमा चाहिँ एकदम गुड एक्सिलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु, र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम, होइन, कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
1: सभापतिज्यू, यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
0: विज्ञकै टेबल थ्रुबाट बृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इतिहासको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र, हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ, यो आर्थिक अवस्था छ, त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेका छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू। यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन। त्यही भएर यो एकदम स्वागत योग्य छ, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
5: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले प्रयोगशालाको व्यवस्थापनको बारेमा धेरै कुरा समेट्न खोजेको भए पनि परीक्षणको समयमा कुनै कमजोरी वा गल्ती भएमा सरकारवाला निकायलाई कार्यवाहीको दायरामा ल्याउन कुनै व्यवस्था गरेको छैन। विधेयकमा थप्नुपर्ने विषयका बारेमा समीक्षा गर्दै हुनुहुन्छ नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख अधिवक्ता डाक्टर रमेश पराजुली।
6: अब यसको सबल पक्षहरू पनि छ यो एक्टको, यसको ब्रोड ज्युरिस्डिक्सन छ, जस्तै यसले बायोलोजिकल स्याम्पल, नन बायोलोजिकल स्याम्पल, डकुमेन्ट्सहरू होइन कृति लगायतको कुराहरू, फिङ्गर प्रिन्ट्सदेखि लिएर सबै कुराहरू, फिजिकल इभिडेन्सेसहरू, इलेक्ट्रोनिक डिजिटल मेटेरियल्सहरूको पनि यसले सबै कभरेज गर्छ भने, अर्को स्ट्रक्चरल अटोनोमीको कुरा पनि गर्छ, एउटा बोर्ड अफ डिरेक्टरको कुरा गर्छ, र क्लियर एक्जिक्युटिभ पावर्सहरू कसको के हुने भन्ने कुरा पनि यसले गर्छ, स्पेसलाइज स्टाफिङ एक्सपर्ट्सहरूलाई स्टाफको रूपमा राख्ने कुरा पनि गर्छ भने, फाइनेन्सियल फ्रेमवर्कमा चाहिँ एउटा आफ्नै छुट्टै फन्ड म्यानेजमेन्ट गर्ने, अकाउन्ट गर्ने, अडिटिङलाई चाहिँ म्यान्डेटरी गर्ने भन्ने खालका कुराहरू यसका सबल पक्षहरू छन्। डिएनए एकदमै इम्पोर्टेन्ट कुरा हो, एकदमै सेन्सिटिभ कुरा पनि हो, यो डेटा प्रोटेक्सन सम्बन्धी हामीसँग कुनै सेफ गार्ड एडुकेट छैन यसमा। त्यसपछि गएर डिसेन्ट्रलाइजेसन ग्याप्सहरू, विभिन्न प्रोभिन्सेसहरूमा फेडरल ल्याबोरेटोरीजहरू होइन प्रोभिन्सियल ल्याबोरेटोरीजहरूको बीचमा कसरी के रेगुलेट गर्ने भन्ने खालको गाइडलाइन्सले पुग्दैन, लिगल फ्रेमवर्क नै आवश्यक पर्छ, त्यो कुरा मौन छ। त्यसपछि चेन अफ कस्टडीका कुराहरू, एउटा रिजिड लोकलाइज प्रोटोकल्सहरू, जस्तै क्राइम सिन अफिसर्सदेखि लिएर यो ल्याबोरेटोरी सब्मिसनसम्मका कुराहरू, चेन अफ कस्टडीलाई पनि राम्रोसँग रेगुलेट गर्ने लिगल फ्रेमवर्क पनि यसमा थप्न आवश्यक छ। त्यसपछि रिसोर्स प्लानिङहरू, कसरी यो आइएसओ र आइआइसी 17025 फोरेन्सिक एग्रिडेसनमा पुग्ने, हामी हाम्रो डिएनए परीक्षणलाई चाहिँ इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन आइएसओ र इन्टरनेसनल इलेक्ट्रो टेक्नोलोजिकल कमिसन आइइसीको स्ट्यान्डर्डमा कसरी पुर्याउने दीर्घकालीन रूपमा भन्ने स्ट्राटेजिक भिजन यसमा देखिँदैन। यो ऐन अन्तर्गतका कसुरहरू पनि त हुन्छन् होला नि त, तर यो किन एक्सेप्सनको रूपमा पर्यो, यसमा किन कसैलाई पनि एउटा रूल अफ लको फ्रेमवर्कभित्र बाँध्ने प्रयास गरिएन। एउटा च्याप्टर थुप्रै छुट्टै थप्न जरुरी छ, अफेन्सेस पनिसेबल भनेर, र निम्न कार्यहरूलाई चाहिँ क्रिमिनलाइज गर्न जरुरी छ यो ऐन अन्तर्गत। नेशनल फोरेन्सिक साइन्स ल्याबोरेटोरी इस्टाब्लिसमेन्ट एन्ड अपरेसन एक्ट, त्यो जुन ऐन छ, ऐनभित्र एउटा छुट्टै कसुर तथा सजायहरू भन्ने च्याप्टर थप्न आवश्यक छ, जुन अहिलेसम्म कसैले पनि त्यो थप्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेन, अथवा त्यो कुरालाई महत्व दिएन, अथवा त्यो स्किप हुँदै आएर हामी पनि चुप लाएर बस्यौं। अब त्यस्तो तालले चल्दैन। तीनटा कुराहरूलाई क्रिमिनल अफेन्सको रूपमा यो ऐनभित्र ल्याउनुपर्छ। पहिलो साइन्टिफिक इन्टिग्रिटी, एक्सपर्ट्सहरूले वस्तुनिष्ठ हुनुपर्ने कि नपर्ने, इथिक्सभित्र बस्नुपर्ने कि नपर्ने, मोरल हुनुपर्ने कि नपर्ने, कि एक्सपर्ट्सलाई भगवान मानेर छोडदिने, मरेको हो कि मारेको हो भन्ने कुरामा ममा एउटा आकार थप्नलाई मोलमोलाई भयो भने के गर्ने, त्यसलाई हेर्ने हामीसँग कुनै ल चाहिन्छ चाहिँदैन। मलाई मा चाहियो कि मालाई म बनाइदिउँ भनेर यदि कोही एक्सपर्टले सेवाग्राहीलाई भन्यो भने त्यसलाई रेगुलेट गराउने खालको ल हामीले ल्याउने कि नल्याउने, वी हेभ टु बी सिरियस, एउटा कुरा। अर्को ब्रिच अफ डाटा प्राइभेसी, त्यहाँभित्र भएको डेटाहरूलाई ब्रिच गर्यो एक्सपर्टले अथवा अरू कसैले, कोर्टमै पनि आएर त्यो डाटा लिक हुन सक्ला, जुडिसियल अफिसरबाट हुन सक्ला, जजबाट हुन सक्ला, त्यसलाई हामीले छोडिदिने कि त्यसलाई पनि अकाउन्टेबल बनाउने, यो डेटा प्राइभेसीको कुराहरू। त्यसपछि गएर अब्स्ट्रक्ट द एडमिनिस्ट्रेसन अफ जस्टिस, न्याय पर्ने कुरामा अब्स्ट्रक्सन जसले गर्छ त्यसलाई पनि कसुरको भागीदार क्राइमको रूपमा चाहिँ हामीले रिकग्नाइज गर्नुपर्छ। त्यो जो पनि हुनसक्छ, फोरेन्सिक एक्सपर्ट हुनसक्छ, ट्रान्सपोर्टर हुन पनि सक्छ, त्यो रिपोर्टलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर जाने ट्रान्सपोर्ट गर्ने व्यक्ति, लयर हुनसक्छ, प्रोसिक्युटर हुनसक्छ, जुडिसियल स्टाफ हुनसक्छ, जज हुनसक्छ, न्याय पार्ने कुरामा यदि कोही बीचमा अब्स्ट्रक्सन गर्न आउँछ भने द्याट सुड बी क्रिमिनलाइज, यो फोरेन्सिक एक्टमै मेन्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ। चरम लापरवाही गर्यो, इभिडेन्सेसहरूलाई कन्टामिनेट गर्यो, त्यताको अर्को एउटा परीक्षणको स्याम्पल अर्कै केसको अर्कोसँग मिसाएर त्यो गरिदियो होइन, त्यो ग्रस नेग्लिजेन्स। मेडिकल नेग्लिजेन्समा डक्टरको मात्रै नेग्लिजेन्स हुँदैन, हस्पिटलको मात्रै हुँदैन, नर्सको मात्रै हुँदैन, फार्मास्युटिकल कम्पनीको मात्रै हुँदैन, अब फोरेन्सिक सेक्टरमा पनि फोरेन्सिक एक्सपर्ट्सको नेग्लिजेन्सलाई पनि रिकग्नाइज गर्नुपर्ने हुन्छ।
7: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 गरिएको व्यवस्था र यसमा सुधारका लागि सरकारवालाको सुझाव विचार र धारणा प्रस्तुत गर्दा गर्दै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
5: साझा खबर @gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आईभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
7: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
5: नमस्कार।
8: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
9: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: यूरोपमा कतार र स्विजरल्याण्ड एक एकको बराबरीमा रोकिए। आजै बिहान दुई खेल हुँदै भोलि बिहान चार खेल हुने। पहिलो खेलमा नेदरल्याण्ड्स र जापान भेट्दै
2: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा आजबाट हुन थालेको परराष्ट्र मन्त्री खनालको चीन भ्रमणको प्रसंग।
3: समकक्षीय वान ईको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल आज चीनको चार दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच भोलि द्विपक्षीय वार्ता हुने तय भएको छ। दक्षिण छिमेकी भारत भ्रमण सकेर फर्केको केही दिनमा परराष्ट्र मन्त्री खनाल उत्तर छिमेकी चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीका नेता, चिनिया उच्च अधिकारी, व्यापारी समुदाय र नेपाली समुदायसँग बेग्ला बेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनाल 21 फागुनको निर्वाचनपछिको राजनीतिक शक्ति सन्तुलनको सन्देश सहित बोकेर चीन जाँदै हुनुहुन्छ। खनालको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखा प्रमुख विर्ग ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायतका हुनुहुन्छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपाल संघको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकारसँग राजनीतिक विश्वास अभिवृद्धि गर्न चाहेको समेत बताउनुभयो। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बीआरआई प्राथमिकता को बारेमा पनि सुनाउनु भएको छ। यसैबीच नेपालले 1 असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 MW मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 MW बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृति नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको निर्णय र संशोधित वा नयाँ द्विपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँदै आएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीआईएले स्वीकृत नदिएको छैन भने अन्य प्रक्रिया पूरा पनि हुन सकिरहेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदयाममा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 11 मंगिर 2082 ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समिति बैठकले हालको 40 MW सम्झौता अनुसार थप 20 MW बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो।
1: अब राजनैतिक प्रसंग। नेपाली कांग्रेसमा आन्तरिक विवाद मिल्न नसक्दा पूर्व सभापति शेरबहादुर देउबा, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतका नेताहरूले म्याद सकिदासम्म पनि सदस्यता अध्यावधि गरेका छैनन्। सदस्यता अध्यावधि गर्ने म्याद भने बिहिबार नै सकिसकेको छ। सदस्यता अध्यावधिको प्रक्रियामा शीर्ष नेताहरू नै बाहिर रहेपछि उनीहरूको सदस्यता स्वत निष्क्रिय हुन्छ कि नेतृत्वले छुट्टै बाटो खोल्छ भन्ने चासो कांग्रेस वृत्तमा देखिएको छ। सदस्यता अध्यावधि अभियानका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेल नयाँ सदस्यता वितरण अवधिसम्म छुटेकाहरूलाई अध्यावधिकमा समावेश गरिने बताउनुहुन्छ। नयाँ सदस्यता वितरणको समयसीमा 20 असारसम्म तोकिएको छ। पूर्व सभापति देउबा पत्नी आरजू राणा सहित विदेशमै हुनुहुन्छ। 21 फागुनको निर्वाचन अगाडि नै स्वास्थ्य उपचारका लागि भन्दै देउबा सिंगापुर पुग्नु भएको थियो। आरजू पनि दिल्ली हुँदै सिंगापुर पुग्नु भएको हो। यसबीचमा उहाँहरू हङकङ पुगेको जनाइएको छ। अहिले कहाँ र कस्तो अवस्था छ भन्ने केही सार्वजनिक गरिएको छैन। क्रियाशील सदस्यता अध्यावधिक नगरेका मुख्य नेताहरूमा शेरबहादुर देउबा, पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्ण प्रसाद सिटौला, प्रकाश मान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, बलबहादुर केसी, विजय कुमार गच्छदार, प्रकाश शरण महत, धनराज गुरूङ, बद्री पाण्डे, गोविन्द भट्टराई, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, आरजू राणा देउबा, महालक्ष्मी उपाध्याय डिना, अम्बिका बस्नेत, वीरबहादुर बलायर, मोहन बहादुर बस्नेत, उमाकान्त चौधरी, जितजङ बस्नेत, दीपक खड्का, कुन्दन काफले लगायतका नेताहरू रहेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसका 6,87,931 क्रियाशील सदस्यले भने सदस्यता अध्यावधि गरेको पाइएको छ, जसमध्ये 5,38,622 क्रियाशील सदस्यहरूले एनसीआईडी कार्ड प्राप्त गरिसकेको र 1,49,309 जना क्रियाशील सदस्यहरूले पेश गरेको स्वयं अध्यावधिक फारम डिजिटल प्रणालीमा प्रविष्ट भई वडा तह मार्फत अध्यावधिकको प्रक्रियामा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 7 असार 2079 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको राष्ट्रपाले 7 देखि 9 असारसम्म चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। कांग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरूलाई चुनौती दिँदै 21 फागुनको चुनावबाट संसदको पहिलो दल बनेको राष्ट्रपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू रहेका छन्। विगतमा पुराना दलमा सक्रिय हुनेहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित भएका कारण आफूहरूले त्यस्तो निर्णय गर्नु परेको बताएका छन्। 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनका नाममा पार्टीभित्र विभाजन ल्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। पार्टीद्वारा गठित चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले बागमती प्रदेशको भेला सम्पन्न गरेपछि आफूलाई भेट्न गुण्डु स्थित निवासमा पुगेका अगुवा नेता कार्यकर्तासँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। ओलीले पार्टीभित्रका आन्तरिक विषय खुलाउँदै संगठन कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताउनु भएको छ। अहिले एमालेलाई बलियो र एकताबद्ध बनाउन आवश्यक छ, तर चारैतिरबाट हमला भइरहेको बेला पुनर्गठनका नाममा पार्टीलाई फेरि एकपटक फुटाउन खोजिएको छ नेताहरूसँगको भेटमा अध्यक्ष ओलीले भन्ने गर्नुभएको छ।
3: सरकारले राजदूत नियुक्तिमा खुला आवेदन माग गरेसँगै आम जनमानसमा राजदूत पदप्रति उच्च आकर्षण बढ़ेको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा बढ़ीले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौं गुणा बढ़ी आवेदन हो। ठूलो संख्यामा आवेदन पढ़ेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनीतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेषाधिकारभित्र पर्छ, जस अनुसार यही जेठ 14 गते आह्वान गरेको खुला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची तयार गरिने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार विगतको अभ्यासलाई थप सन्तुलित बनाउन राजदूतका लागि खुला दरखास्त आह्वान गरिएको हो। उहाँले लोकतान्त्रिक पद्धति र निष्पक्ष प्रक्रिया अनुसार छनौट गरिने समेत बताउनु भएको छ। प्राप्त आवेदन तथा सिफारिशबाट मन्त्रालयले तोकेको विज्ञ समूहले अध्ययन गरेर अल्पसूची तयार गर्नेछ। त्यस सूचीमा परेका उम्मेद्वारलाई मात्रै बाँकी थप प्रक्रियाका लागि सम्पर्क गरिने आह्वान कई क्रममा खुलाइएको छ।
1: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा, मासु, दूध, दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुल्ला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले एउटा सूचना निकाल्दै वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्ड्याएर खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्तो गतिविधि नगर्न निर्देशन दिएको हो। सीआईएमसँग कुराकानी गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले भन्नुभयो,
4: जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवानी गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्य झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। यसले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौँ। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले नै समुदाय स्तरमा खुलेका वन एक अर्कामा गाभ्न दबाव दिएको आरोप
5: प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यसकारणले हामीले खालि यो वनलाई आर्थिक युनियन मात्रै होइन, यो वातावरणीय सांस्कृतिक पर्यावरणीय क्षेत्रको अलि ठूलो भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन।
1: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट एक वर्ष भन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा धितुपत्र बोर्ड अध्यक्ष नियुक्तिमा किन सधैँको किचोलो शीर्षकमा एके बन्जारेले खबर लेख्नु भएको छ। अध्यक्ष हुँदा पनि सुशासित हुन नसकेको पुँजी बजारको नियामक निकाय लामो समयदेखि नेतृत्वविहीन हुँदा व्यतिथि थप चुलिएको छ। होलीको राजनीतिक उदय सत्ता अभ्यास र ओह्रालो यात्रा शीर्षकमा गंगा विसीले खबर लेख्नु भएको छ। केपी शर्मा होलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिविम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधरबीचको तनाव पनि झल्काउँछ खबरमा लेखिएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात रोकियो, एक वर्षमा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने शीर्षकमा अर्को खबर छ। पुराना मितिका 29 लाख सवारी साधन अनुमति पत्र मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम अवधि समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्, तर तत्काल चाहिएको अवस्थामा निवेदकका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ। त्यस्तै प्रदेशहरूमा सांसदले रोजेका योजनामा बाँडिँदै बजेट शीर्षकमा अर्को खबर प्रकाशित छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई 2080-81 सर्वोच्च अदालतले रोक लगाएता प्रदेश सरकारहरूले सांसदसित योजना माग गरेर बजेटमा समावेश गर्दै आएका छन्। आगामी आर्थिक वर्षको बजेटमा पनि प्रदेशले सांसदले रोजेका योजनालाई बजेटमै समेट्ने तयारी गरेको छ। त्यस्तै भित्रपृष्ठमा कर्णालीमा सर्वसाधारण र व्यवसायीलाई लो भोल्टेज बिजुलीको हैरानी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
1: वाल्मीकि क्याम्पसको कागजात कृति गरी 20 भन्दा बढ़ी भिसा सिफारिश गरिएको बारेमा सुदीप कैनीले लेख्नु भएको पनि खबर छ। वाल्मीकि विद्यापीठ क्याम्पस काठमाडौँको कृति कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 जना भन्दा बढ़ी विदेशी नागरिकलाई अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा बिहिबार 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको हो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिना अघि पनि कृत्य कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अगाडि बढ़ाएका छन्। 4.5 करोड़को सम्पत्ति आश्रमलाई दान गरिएको बारेमा पर्वत पोर्तेलले बाहुनडाँगी झापाबाट लेख्नु भएको खबर छापिएको छ। झापाको मेचीनगर 4 बाहुनडाँगीका रामबहादुर प्रधान 84 वर्षको हुनुहुन्छ। उहाँले जीवनभरको मेहनत संघर्ष र त्यागबाट आर्जित 4.5 करोड़ मूल्य बराबरको 2 बिघा 5 कट्ठा जमीन मानव सेवा आश्रमलाई दान गर्नुभएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा भारतीयका कारण बौरियो पोखरेली पर्यटन शीर्षकमा केशव शरण लामिछानेले पोखराबाट लेख्नु भएको खबर छ। भारतमा अत्यधिक गर्मी, 2 महिनाको विद्यालय तथा कर्मचारी विदा र भारतीय नागरिकलाई डलर संचितको दबावका कारण भारत चल्ने छिमेकी देश भ्रमण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानका कारण यति बेला नेपालको पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकहरूको अभूतपूर्व घुइँचो लागेको छ। पोखराका होटलहरूको पेन्सी इतिहासमै पहिलो पटक 80% पुगेको खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा आफन्तबाटै असुरक्षित पछिल्ला 6 आर्थिक वर्षमा 3,502 व्यक्तिको हत्या हुँदा 1,344 परिवारभित्रकै सदस्यबाट शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ। आवेगको आगोमा बालबालिका पनि। प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2077-78 2082-83 वैशाखसम्म 211 बालक र 142 बालिका आफन्तबाटै मारिएको खबरमा उल्लेख छ। नाता सम्बन्धभित्रबाट भएका हत्याका पछिल्ला 7 घटनाको बारेमा पनि उल्लेख गरिएको छ। काभ्रेको बस दुर्घटना, टाई रोड खुस्किएर शीर्षकमा अर्को खबर छ। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुचाकोटमा भएको बस दुर्घटना, टाई रोड अर्थात स्टेरिङले टायरलाई नियन्त्रण गर्ने मेकानिकल सिस्टम खुस्किएर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भलै प्रहरीले नै अनुसन्धानका लागि समिति पनि गठन गरेको छ। 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ।21.9% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एसआर6 र 480 मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। सुस्ता घटनाको सत्य तथ्य सार्वजनिक गर्न नेकपा एमाले माग गरेको छ। अनि 50.65%ले बढ़्यो प्रसारण लाइन र सब स्टेशनको बजेट शीर्षकमा मिलन विश्वकर्माले नै लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रसारण सब स्टेशन र वितरण जस्ता विद्युतीय पूर्वाधारको बजेट 50.65% बढ़ाएको हो। औद्योगिक क्षेत्रको भाडा विवाद, बक्यौता बुझाउने सरकारी ताकेताप्रति उद्योगीको विरोध शीर्षकमा खबर छापिएको छ भने हेटौडामा 5 वर्षमा 250 किलोमिटर सड़क विस्तार शीर्षकमा पुष्टराज अधिकारीले लेख्नु भएको खबर छ। शिक्षा र स्वास्थ्यका पूर्वाधारमा पनि उल्लेख्य लगानी रहेको पाइएको छ। गोर्खापत्र दैनिकमा लागू औषधको फैलिदो कारोबार शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ भने आर्थिक कारोबार दैनिकमा जलविद्युत उत्पादन क्षमता 5,335 पुग्ने शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनबाट मोहन डागीको नेतृत्वमा 25 सदस्यीय नयाँ कार्य समिति चयन भएको बारेमा पनि खबर छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थता भूमिका निर्वाह गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र अबको 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै शरीफले सम्झौता इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी समेत भएको बताउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आज हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। तर इरानले भने सम्झौताको समयबारे अझै स्पष्टता नभएको जनाएको हो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले सम्झौता सम्पन्न भए लगत्तै विश्वको महत्वपूर्ण जलमार्ग मानिने हर्मुज जलमार्ग सबै देशका लागि खुला गरिने समेत दावी गर्नुभएको छ। इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि शान्ति वार्ताको तयारी भइरहेका बेलामा इजरायलले दक्षिण लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि एकजनाको मृत्यु भएको छ भने भौतिक संरचनामा ठूलो क्षति भएको हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। तर इरानले भने सम्झौताको समयबारे अझै स्पष्टता नभएको जनाएको हो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले सम्झौता सम्पन्न भए लगत्तै

0: बीच यसै महिनाको शुरूआत भएको युद्ध विराम सहमतिको उल्लंघनका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् र भारतीय वायु सेवाको एएन 32 परिवहन विमान हिजो उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त हुँदा 5 सुरक्षाकर्मीको मृत्यु भएको छ। आसामको जोरहाट एयर फोर्स स्टेशनमा विमान दुर्घटनामा परेको थियो।
1: अब साझा खबरमा खेल खबर। 5 पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप 2026को पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेल्दै अङ्क बाँडेको छ। फिफा विश्वकप 2026 अन्तर्गत आज बिहान भएको समूह सीको आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो। छैठौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरूद्ध 1 गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो। फिफा विश्वकपमा 8 वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन। यसअघि सन् 2018 पनि ब्राजिल पहिलो खेलमा स्विजरल्याण्ड सँग 1-1 बराबरीमा खेलेको थियो। विश्वकप अन्तर्गत आइतबार आजको तेस्रो खेल स्कटल्याण्ड र हाइटी बीच पौने 7 बजे शुरू हुँदैछ। कतारले फिफा विश्वकप 2026मा स्विजरल्याण्डलाई 1-1 बराबरीमा रोक्दै अंक खोसेको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा स्विजरल्याण्ड बराबरीमा रोकिएको हो। यो बराबरीपछि कतारले विश्वकपमा पहिलो अंक जोड्न सफल भएको छ। र विश्वकपको नयाँ टोली कुराकाओले आइतबार 4 पटक च्याम्पियन जर्मनीसँग खेल्दै विश्वकप 2026को अभियान शुरूआत गर्दैछ। अमेरिकाको एनआरएस मैदानमा कुराकाओ विश्वकपकै पहिलो खेल जित्न चाहन्छ। यदि जर्मनी विरूद्ध जित निकाले यो विश्वकपकै एउटा जित निकाल्नेछ। यता पछिल्ला संस्करण कमजोर प्रदर्शन गर्दै आएको जर्मनी पनि ठूलो अपसेटबाट बच्ने कोशिशमा हुनेछ।
0: सामुदायिक वनको व्यवस्थापनका बारेमा सरकारले बजेटमा राखेको व्यवस्था र सरकारवालाको अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चढ्यो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब सामुदायिक वन र आमदानीको योजना, वन व्यवस्थापन र योजनाका बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फुइकुफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर साईसँग हामीले कुराकानी गरेका छौं।
4: राष्ट्रिय कार्यसमितिले हाम्रो संगठनको सुदृढीकरणको विषयमा पनि व्यापक छलफल गर्यौं र संगठनलाई सुदृढ पार्नको लागि, परिचालन गर्नको लागि र विशेष त अहिले अब तत्कालीन सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ त्यसमा हामीले विगतदेखि नै उठाइरहेको मुद्दाहरू, जस्तै सामुदायिक वनको विगतमा एक दशक संरक्षणमा अब्बल साबित भएर संरक्षणलाई संस्थागत गरे, यसलाई समृद्धिमा कसरी जोड्ने र यस समृद्धिमा जोड्नको लागि सामुदायिक वनको आर्थिक स्वतन्त्रता नै प्रमुख कुरा हो भनेर हामीले भन्दै आएका थियौं।
5: 31 वर्ष भयो सामुदायिक वन उपभोक्ता महासंघ फुइकुफनको, तर अहिले यहाँहरू एकदम धेरै फुर्किनुको कारण चाहिँ के हो? यो बजेटमा त्यस्तो के उल्लेख गरेका छ?
4: आर्थिक स्वायत्तता दिनेछौ भनेर जुन सामुदायिक वनले उद्यम क्षेत्र, बजार, मार्केटको त्यस्तै गरेर विभिन्न सेक्टर यसलाई थप बलियो, आर्थिक स्वतन्त्रता सहित त्यसलाई बलियो बनाउने र विशेष त हरित अर्थतन्त्र सामुदायिक वनको लाई गरेको योगदानको रूपमा स्वीकार्छौं भनेर जुन बजेट वक्तव्यमा आएको छ, अहिले बजेटमा आए तापनि यो आर्थिक स्वतन्त्रता दिने भनेर जुन आएको छ सोही अनुसार वन ऐन, वन नियमावली र निर्देशिकाहरू त्यो अनुसार परिमार्जन भयो भने, किनभने यो सरकारले वन ऐन पनि संशोधन गर्छ भनेर भर्खरै सुझावहरू पनि मागिरहेको छ, भोलि व्यवहारमा परिणत गर्छ भन्ने हामीलाई एउटा एक लेभलको विश्वास भएको हुनाले हामीलाई यसलाई यो यसको बारेमा धन्यवाद दिएका।
5: सामुदायिक वनलाई एकीकृत गर्ने अथवा मर्ज गर्ने त्यस्तो खालको चलखेलको सम्भावना देखियो पनि भनेर लेख्नु भएको छ, जो घोषणा पत्र

0: जानकारी गर्नुभएको छ, त्यो भनेको कसले त्यो सामुदायिक वन जो अहिले हामी 23,000 भन्दा बढी छौँ भन्छौँ त्यसलाई मर्ज गर्ने एकीकृत गर्ने त्यो अभियान कसले चलाएर तपाईँहरू डराउनु भयो?
1: प्रदेश सरकारहरूले विभिन्न डिभिजनल वन कार्यालयहरूले उनीहरूले आफ्नो सेवाहरू दिन नसकेर धेरै यो कुराहरूलाई उनीहरूले खालि आर्थिक पक्षलाई मात्र प्रमुखता दिएर सामुदायिक वनहरूलाई मर्ज गर्ने केही केही जिल्लाहरूमा अभियानको रूपमा अथवा केही केही जिल्ला डेफोहरूले उपभोक्ता सामुदायिक वनहरूलाई प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यस कारणले हामीले खालि यो वनलाई आर्थिक युनिट मात्रै होइन, यो वातावरणीय सांस्कृतिक पर्यावरणीय क्षेत्रको अलिक ठूलो भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन, किनभने अहिलेसम्म जुन त्यति सानो सामुदायिक वन बनाउनलाई पनि धेरै ठूलो योगदान छ होइन, त्यो कुराहरूलाई मध्यनजर गरेर यसलाई खालि आर्थिक युनिटको रूपमा मर्ज गर्नु हुँदैन भनेर हाम्रो सामुदायिक वन उपभोक्ता महासंघले क्याम्पेनहरू गरिरहेको छ।
0: कार्बनको विषय पनि तपाईँहरूले अहिले उठाउनु भएको छ, सरकारले 20% राखेर बाँकी मात्रै पठाइराखेको छ, त्यो पनि यो पर्याप्त भएन भनेर त्यो पनि माग गर्नुभयो, त्यो भनेको कस्तो?
1: समुदायले विभिन्न क्रियाकलाप गर्दै आगलागी नियन्त्रण गरेर वनको संरक्षण गरेर वृक्षारोपण गरेर त्यो रिलिज हुने कामलाई उनीहरूले वनमा घटाउँछन्, त्यो घटाए बापत निश्चित एउटा विधि मार्फत हामीले कति टन घटायौं भनेर एउटा विधि मार्फत त्यसलाई निकाल्छ, त्यो यति घटाए बापतको पर टन कतिमा बिक्री गर्ने भनेर हामीले अन्तर्राष्ट्रिय समुदायले बेच्ने बापत आउने पैसा हो।
0: यो अहिले दुई चरणमा नेपालमा लागू भइरहेको छ,
1: यो दुईटा स्किम भनौँ न, एउटा तराईमा लागू भइरहेको छ, त्यो वर्ल्ड ब्याङ्कलाई बेच्ने हिसाबले भइरहेको छ, अर्को चाहिँ इमर्जेन्ट भनेर अर्कै लिफ कोलिएसन छ, इमर्जेन्टलाई बेच्ने भनेर अर्को स्किम, दुईटा स्किम लागू भइरहेछ।
0: त्यो चाहिँ सामुदायिक वनले सिधै पाउनुपर्छ, सरकारले कुनै न कुनै बहानामा त्यो राख्न खोजिरहेको छ भनेर तपाईँले त्यो भन्न खोजेको चाहिँ?
1: त्यसकारण हामीले अहिले समुदायलाई जुन लेभलको पैसा आउँछ त्यो 100% नै दिनुपर्छ, त्यो एनडीसीडीमा कन्ट्रिब्युसन भए हुनाले यतातिर जुन अर्थ मन्त्रालयले 20% लिन्छ भने त्यो लिदु हुँदैन भन्ने हाम्रो माग हो।
2: फेको फनका वरिष्ठ उपाध्यक्ष बिर्ख बहादुर शाहीसँग गरिएको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: परराष्ट्र मन्त्री खनाल चीन जाँदै भारतले स्वीकृत नदिँदा बंगलादेशमा 20 मेगावट बिजुली रोकियो, 1730 मेगावटका 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै।
2: कांग्रेसमा देउबा कोइराला पक्षधरले सदस्यता अध्यावधि गरेनन्, 65 जिल्ला र 4 प्रदेशमा राष्ट्रपाको नयाँ नेतृत्व, पुनर्गठनको नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका।
3: प्रदेशमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट सामुदायिक वन व्यवस्थापनका नाममा गाभ्न खोजेको भन्दै विरोध, 1 वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने।
2: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटना हुँदा 5 सुरक्षाकर्मीको मृत्यु।
3: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड 1-1 बराबरीमा रोकिए, पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल, आजै बिहान 2 खेल हुँदै।
2: ताजा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, सम्पत्ति छानबिन आयोगले पछिल्लो समयमा काम अगाडि बढ़ाएको छ तर निकै पहिले पहिलेका विवरणहरू पनि भर्न लगाएको र त्यतिखेरका कर्मचारीहरू जो अहिले वृद्धावस्थामा छन् उनीहरूलाई पनि धाउनु परेको र फारम भर्नु परेको भनेर विभिन्न गुनासा पनि आइराखेका सामाजिक सञ्जालमा देख्न सकिन्छ। एउटा बन्द कोठा छ, बन्द कोठामा 2 जना वृद्ध वृद्धा छन् र नजिकै एउटा सोफा छ, सोफामा बसेका छन् 1 जना त्यहाँ पुरूष जो कपाल सेतो फुलेको छ, चस्मा नाकको डाँडीसम्म पुगेको छ, आँखा जोडले तरेर केही भन्दैछन्। नजिकै रहेका अर्को 1 जना महिलातर्फ माथि यस्तो लेखिएको छ, उहिले म खरदार हुँदा खुतुर्केमा जम्मा गरेको पैसा कति भएको थियो तिमीलाई याद छ त, त्यो पनि यहाँ खुलाउनु पर्ने रहेछ।
3: हस्त प्राविधिक साथी रवि देताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।

0: बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: तेस्रो विषयमा सरो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा
2: प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
3: हाम्रो बेसमा नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: आवाज आएको छैन, के पनि आएको छैन।
3: केशव बरालजी, मलाई सुनिराख्नु भएको छ? के छ तपाईँको अवस्था? ठिक छ, आराम हुनुहुन्छ? नमस्कार।
4: आवाजै आएको छैन, सुनिँदैन।
3: सुन्नु भएन मेरो आवाज? ठिक छैन आवाज?
4: आवाजै आएन।
3: केशव बरालजी सुन्दै हुनुहुन्छ अहिले?
4: हेलो,
3: सुनिरहनु भएको छ मेरो आवाज? सुनिरहनु भएको छ अहिले? आजको श्रोता, हामी नेपाली बसमा नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बरालसँग कुराकानी गर्ने प्रयत्न गरिरहेका छौं। र विशेष गरी अहिले नेकपा एमालेको अवस्था अब कस्तो छ, देश र सरकारको अवस्था कस्तो छ, राष्ट्रलाई समुन्नतितर्फ धकेल्ने गरी जनतासँग दुईटै नजिकको म्याण्डेट लिएर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासनयुक्त ढंगले काम गरिरहेको छ त, आज भ्रष्टाचारका फाइलहरू खुलिरहेका छन्, पूर्व मन्त्रीदेखि लिएर प्रधानमन्त्रीसम्मका सम्पत्ति शुद्धिकरणका मुद्दाहरूमा सरकारले एक्सन लिइरहेको छ, काम गरिरहेको छ, अब जनतालाई ठग्ने, जनतालाई ढाट्ने, अब फेसबुकबाट मात्र होइन, हिजो आश्वासनबाट अहिले फेसबुकबाट विकास होइन, अब व्यावहारिक रूपमा विकास हुनुपर्छ भन्ने ढंगले पनि अगाडि बढ्नुपर्छ। यतिखेर नेकपा एमालेका प्रभावशाली नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: गडबड भएको छ त्यहाँ,
3: अहिले सुनिरहनु भएको छ? अहिले आवाज ठिक छ?
4: आवाज आइरहेको छैन।
3: अहिले सुनिरहनु भएको छैन? अहिले पनि आवाज छैन? बरालजी सुन्दै हुनुहुन्छ?
4: एकदम अहिले आएको छैन आवाज, मिलाउनु न त्यहाँ।
3: अहिले सुन्दै हुनुहुन्छ आवाज? ठिक छ?
4: होइन, त्यो कहाँ बोल्या जस्तो नबुझिने गरी सुनिन्छ कि, राम्रो सुनिएको छैन।
3: मलाई सुनिरहनु भएको छ मेरो?
4: अहिले जेन तेन सुनियो, त्यो पनि मुस्किलले
3: सुनिरहनु भएको छ होइन? अब यसको कुराकानी गरौँ। अहिलेको अवस्थामा जुन ढंगले सरकारले आफ्ना क्रियाकलापहरू अगाडि बढ़ाइरहेको छ, सीमाको विषयमा प्रधानमन्त्रीले बोलेका विषय संसदमा उठिरहेका छन्, तपाईँले कसरी हेर्नु भएको छ?
4: अब यो देशको दुर्भाग्य हो कि अब आम नेपाली सार्वभौमसत्ता सम्पन्न जनताले झन्डै 182 सीट जिताएर देशमा सुशासन सुव्यवस्था सबै कुराको पोजिटिभ होला भन्ने आशमा जनताले मतदान गरे, तर चाहिँ सरकार बन्ने बित्तिकै नेपालकै इतिहासमा सबभन्दा डरलाग्दो ढंगले होइन एकै दिनमा 35 डोजर प्रयोग गरेर पछाडि चाहिँ सेनाको टोली राखेर रा, होइन सुकुम्बासी बस्ती निष्कासन गर्ने कामहरू भयो, र उनीहरूको अहिले पनि बिजोग बेहाल छ देशभरि, यो बर्बाद छ एउटा कुरो भयो। अर्को कुरा, सम्मानित प्रधानमन्त्रीज्यूले जुन संसदमा 17 बोल्नुभयो, त्यसले सिँगै देशले अत्यन्त पश्चातापको भुमरीमा परेको उहाँहरूलाई मतदान गरेका नागरिकहरूले पनि कस्तो मान्छेलाई कसरी चाहिँ हामीले चाहिँ जिताएछौ भन्ने चाहिँ पश्चातापमा पर्या छन्। म सुझाव के दिन चाहन्छु भने वर्तमान सरकारका सम्मानित प्रधानमन्त्रीदेखि लिएर सबै टीमलाई कि तपाईँहरू राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमता, लोकतन्त्र, वर्तमान संविधान र आम श्रमजीवी जनताको हक, अधिकार र इज्जतको पक्षमा उभिनु भएन भने तपाईँहरूको भविष्य पनि छैन भन्ने चाहिँ आम जनताको भनाइ छ। अब त्यो कुरोलाई मनन गरेर आफूलाई करेक्सन गर्न म सुझाव दिन्छु।
3: होइन, अहिलेको अवस्थामा नेपाल भारत सीमा विवाद त छ नि त, होइन? प्रधानमन्त्रीले बोलेको विषय पनि त्यही त।
4: अब तपाईँले देखिहाल्नुभयो सुस्तामा चाहिँ त्यहाँ नागरिकहरू होइन, अब नदी किनारमा त के हुन्छ भने कहिले नदी कता हुन्छ त्यो छ, त्यहाँ चाहिँ यस्तो स्थिति छ, त्यहाँ चाहिँ सामान्य नागरिकले होइन प्रतिवाद गर्नुपर्ने, राज्य मौन बस्ने, राज्यले नबोल्ने, त्यसबारेमा सीमावर्ती क्षेत्रका दुवै देशका अधिकारीहरूसँग वार्ता गरेर कुराकानी गरेर हरितापूर्वक यस्ता विषय टुङ्ग्याउनु पर्ने ठाउँमा जनतामा एकदम निराशा पैदा भएको छ, र सीमावर्ती क्षेत्रका आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई असाध्यै पीडाबोध भइराखेका छ। त्यसमाले म सम्पूर्ण सीमावर्ती क्षेत्रका दाजुभाइ दिदीबहिनीहरूलाई अहिले अत्यन्त सतर्क भएर रहने र संयमित ढंगले अगाडि बढ्ने र स्थानीय प्रशासनलाई दुई देशको स्थानीय प्रशासनको बीचमा वार्ता गरेर स्थानीय विवादहरूलाई चाहिँ हल गर्न र झडपको वातावरण आउन नदिनको निम्ति चाहिँ सबैलाई म विनम्रतापूर्वक अनुरोध पनि गर्न चाहन्छु।
3: होइन, सुस्तामा विवाद छ होइन, अस्ति बर्दीधारी भारतीय एसएसबी प्रवेश गरेको कुरा आयो, स्थानीयहरूले स्थानीयहरूले त्यसको प्रतिकार पनि गरे होइन, यो विवाद समाधानका निम्ति कूटनीतिक डिप्लोमेटिक छलफल किन हुन सक्दैन भने क्या सीमा विवादको लागि?
4: हजुर,
3: डिप्लोमेटिक छलफल किन हुन सकेन? हिजोदेखि बडालजी अहिले फेरि सुनिरहनु भएको थियो, अहिले सुनिएन?
4: अहिले अलिकति सुनियो। अहिले
3: डिप्लोमेटिक रूपमा छलफल किन हुन सकेन? हिजोदेखिका यी विवादहरू किन सुल्झिन सकेन?
4: यो विषयमा अब हाम्रो वर्तमान सरकारका अब सत्तारूढ दलका अध्यक्षदेखि लिएर परराष्ट्र मन्त्रीदेखि लिएर दौडादौडी भएको छ, तर उहाँहरूले आफ्नो देशको नागरिकहरूको गम्भीर समस्याको बारेमा गम्भीरतासाथ कुरो उठाउनु भएन कि भन्ने चाहिँ आशंका किन देखिएको छ भने भारत भिजिटबाट दुवैजना फर्किसक्नु भएपछि सुस्तामा यो घटना घट्या छ। सुस्ता मात्र होइन, उता कञ्चनपुरमा पनि त्यस्तो स्थिति भएको छ भने अन्यत्र पनि असहजको वातावरण चाहिँ भइराखेको छ। म के अनुरोध गर्न चाहन्छु भने यस्तो विषयलाई जतिसुकै छिटो होइन चाहिँ वार्ताद्वारा यस्ता कुरा हल गर्नको निम्ति र राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको निम्ति चाहिँ बलियो बनाउन र खास गरिकन 17 गते जुन सम्मानित प्रधानमन्त्री बालेन शाहले जे संसदमा बोल्नुभयो त्यसको प्रतिक्रिया स्वरूप यी घटनाहरू घटेका छन्। त्यस हुनाले प्रधानमन्त्रीलाई यी सब विषयको जिम्मा लिनुपर्छ।
3: अब यो हिजोदेखिकै समस्या हो नि त, यो त होइन आज मात्र होइन नि त, होइन बडालजी? हिजोदेखिकै समस्या हो नि यो, होइन
4: के भन्नुभयो?
3: लामो समयदेखिको समस्या हो, किन समाधान हुन सकेन?
4: सबैजना छिमेकीमा एउटै बाटाको मा घर बनाएर बसेका छौँ भने कहिलेकाहीँ समस्या हुन्छ, यस्तो ठूलो कुरो होइन। तर यो के छ भने यो समस्या किन बढ्यो त भन्दाखेरि 17 गतेको होइन हाम्रो देशको चाहिँ प्रधानमन्त्रीको अभिव्यक्तिको कारण अहिलेको ताजा समस्या सिर्जना भएको छ।
3: आज देश अब बजेट आयो होइन, बजेटमा धेरै महत्वाकांक्षी परियोजनाहरू छन्, बजेट कार्यान्वयनको चुनौतीहरू कतिको देख्नु भएको छ? राम्रा राम्रा विषयहरू आएछन् नि बजेटमा अहिले होइन?
4: अनि बजेट आयो, बजेटको बारेमा अब अलि म एउटा अर्थशास्त्रको विद्यार्थी पनि भएको नाताले अलि लामै कुरा गर्नुपर्ने विषय हुन्छ, तर बजेटमा मैले हेरेको चाहिँ के छ भने यो देशका 3 करोड जनता मध्ये 75% जनताको निम्ति यो बजेटले केही पनि नयाँ सम्बोधन गरेको छैन, 75% को निम्ति होइन। अब गरिबको रेखा मुनि भएका मान्छेलाई त्योभन्दा माथि उठाउने होइन, अति चाहिँ त्यो निम्न वर्गका गरिब किसान परिवारहरूलाई माथि उठाउने अनि त्यसपछि चाहिँ निम्न मध्यम वर्गलाई माथि उठाएर मात्रै मध्यम वर्ग विकास हुन्छ। अहिले मध्यम वर्गलाई सुविधा दिने काम त 5 लाख कर छुटबाट 10 लाख पुर्याउने काम गर्नुभयो होइन, तर यो यसले के छ भने सिँगै देशको टोटल पपुलेसनको चाहिँ 5% मात्रै छुने र ठूलो संख्यालाई यसले चाहिँ नछुने गरी बजेट आयो। त्यसले स्वर्णिम वर्गले दिलाई म के अनुरोध गर्न चाहन्छु भने वर्ग बिर्सिएर नेपाली समाजको नेपालको अर्थतन्त्र अगाडि बढ्दैन। किन भन्दाखेरि अर्थतन्त्र विकास गर्न श्रमिक वर्ग उत्साहित भएन भने, श्रमजीव वर्ग उत्साहित भएन भने र यो देशको प्रमुख उत्पादक शक्ति किसान र प्रमुख उत्पादनको साधन भूमि भएको हुनाले त्यो क्षेत्र जागृत नभइकन त्यो नउठिकन मध्यम वर्गको विकास भन्ने जुन तपाईँको भनाइ छ त्यो सफल हुँदैन। त्यसले गर्दाखेरि चाहिँ वर्ग बिर्सिने काम गर्नुभयो भने नेपालमा कुनै पनि निर्णयहरू त्यो व्यवहारमा लागू हुनको निम्ति कठिन हुन्छ।
3: होइन, बजेट त नागरिक मैत्री छ नि त होइन, इनोभेसनका कुराहरूमा, नव प्रवर्तनका कुराहरू
4: होइन,
3: बजेट त नवप्रवर्तनदेखि लिएर अहिलेको अवस्थामा डिजिटलाइजेसन जाने कुराहरूमा त राम्रो ढंगले व्याख्या गरिएका छन् त होइन? त्यसमा
4: होइन, डिजिटलाइजेसनले कति पर्सेन्टलाई छुन्छ यो देशको टोटल पपुलेसनको? डिजिटलाइजेसन गर्ने ठिक छ, त्यसपछि एआईलाई विकास गर्ने पनि ठिक छ, अनि
3: स्थापना
4: गर्ने पनि ठिक छ, तर त्यसले प्रत्यक्ष छुने भनेको चाहिँ टोटल यो देशको 3 करोड पपुलेसन मध्ये 5% त्यसले प्रभावित परिस्थिति पार्ला, तर आम नागरिकको निम्ति चाहिँ के हो त भन्ने कुरो जनताले प्रश्न गरिरहेका छन्।
3: अब नेकपा एमाले भित्रको विवाद चाहिँ सुल्झिएको हो अहिले एक ढिक्का भएर केपी ओलीको नेतृत्वमा?
4: आवाज बन्द भयो,
3: एमाले सग्लो भएर अगाडि बढ्छ, अब
4: आवाज बन्द भयो, फेरि
3: सुन्दै हुनुहुन्छ?
4: त्यहाँ तपाईँको प्राविधिक समस्या छ केही?
3: नेकपा एमाले अब एक ढिक्का भएर अगाडि बढ्छ अहिलेको अवस्थामा?
4: अलि सुनिएन सुनिएन,
3: एमालेको विवाद कहाँ पुग्यो?
4: हजुर,
3: एमाले भित्र एक ढिक्का
4: होइन, अब नेकपा एमाले श्रमिक वर्ग मुक्तिको निम्ति छ सालमा गौण पुस्लाको अगुवाईमा स्थापना भएको यो पार्टी हो र आम श्रमिक वर्गको हितको निम्ति र राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र राष्ट्रिय समृद्धिको बाटोमा चाहिँ अगाडि बढ्दा त्यसको जसले गरे पनि समर्थन गर्छ र त्यसलाई बाधा पुग्ने कुरा चाहिँ विचार र व्यवहार देखियो भने त्यसको विपक्षमा नेकपा एमाले उभिन्छ। त्यसै निम्ति गठन भएको यो पार्टी हो। त्यसले गर्दा यसले चाहिँ वर्ग बिर्सन मिल्दैन, लोकतन्त्र बिर्सन मिल्दैन। वर्तमान संविधानको निर्माता पनि भएको हुनाले वर्तमान संविधानलाई होइन संकुचित गर्ने र संविधानका आधारभूत कुरालाई गडबड गर्ने कुरालाई नेकपा एमाले सहँदैन।
3: पार्टी एकदेखि अगाडि बढ्छ होइन, केपी ओलीकै नेतृत्वमा अब फेरि
4: होइन, नेतृत्व नेकपा एमालेको नेतृत्वमा व्यक्तिको व्यक्ति एउटा व्यक्ति के हो र कुनै पनि व्यक्ति केही पनि होइन, केशव बडाल पनि केही होइन, अरू पनि केही होइन, तर नेकपा एमालेको सिङ्गो पंक्ति स्वदेश र प्रवासमा रहेका चाहिँ होइन लाखौं लाख नेकपा एमालेको पंक्तिले यी कुरालाई डरसित बोक्नुपर्छ। व्यक्तिगत रूपमा को आउने जाने भनेको त स्वाभाविक कुरो हुन्छ समाजमा, त्यो कुनै ठूलो कुरो होइन।
3: यहाँको महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद केशव बडालजी, नमस्कार। वहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता केशव बडाल, आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
6: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनशीपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
0: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ, ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क डिसोन 500 मिनट।
3: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक डाक्टर केपी शर्मा हुनुहुन्छ, डाक्टर साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
7: हजुर धन्यवाद, गुड मर्निङ।
3: होइन डाक्टर साहब, देशको चित्र कस्तो छ, खाका कस्तो कोरिएको छ यतिखेर, तपाईँ कसरी हेरिरहनु भएको छ अहिलेको सरकार र यी कार्यहरूलाई?
7: खास गरी त तपाईँको अहिलेको बजेटको उसबाट मैले देश कता गइरहेछ भन्ने कुरालाई हेर्नुपर्छ जस्तो लाग्छ। बजेट अर्थमन्त्रीले भर्खरै मतलब प्रस्तुत गर्नुभएको छ। अब सर्व बजेट हेर्दाखेरि चाहिँ अब मैले चाहिँ खोइ अब यो के अरे मजदुरहरूको विषयलाई लिएर किसानहरूको पक्षमा बजेटले कुनै पनि कुराहरू एड्रेस गरेको पाइन। किसानहरूमा पनि अलिकति धनी किसानहरूलाई 2 करोड़ भन्दा बढी लगानी गर्नेलाई 40% सब्सिडी दिने खालको कुराहरू देखे। अब गरिबीलाई उठाउने र अनि अब तपाईँको अहिले 20 लाख भन्दा बढी किसानका छोराहरू मजदुरको रूपमा विशेष गरी खाड़ीहरूमा हुनुहुन्छ, उहाँहरूलाई स्वदेश फर्काएर रोजगारी दिने खालको कुनै पनि कुराहरू मैले देखिनँ। अब त्यस्तै गरेर तपाईँको स्वास्थ्यमा पनि भइरहेको बिमा कार्यक्रमलाई पनि हटाएर फेरि रिस्ट्रक्चरिङ गर्ने भन्ने कुराहरू गर्नुभएको छ, त्यो पनि उहाँले हतारमा काम गर्नुभयो र अहिले लाखौं लाख गरिब मान्छेहरू उपचारबाट वञ्चित छन्, रोग पालेर भएछन्, कतिको त मलाई लाग्छ अहिले यो घटनाले गर्दाखेरि मृत्यु भएको छ, सरकारले डाटा निकालेर हेरे पनि हुन्छ। अब त्यसैले गर्दाखेरि हामीले अनि त्यस्तै गरिबीको रेखामुनि रहेका गरिबका छोराछोरीहरू जो मतलब चाहिँ अहिले पनि बाल मजदुरको रूपमा काम गरेका छन् उनीहरू सरकारी स्कूलमा समेत पढ्न जान सक्दैनन्। पढ्न गयो भने 4-5 क्लास पछाडि स्कूल छोडिरहेको डाटाले देखाउँछ। ती गरिब विद्यार्थीहरू गरिबका छोराछोरीलाई पढ्नको निमित्त आवासीय विद्यालयहरू ठाउँ ठाउँमा खोल्नु पर्नेमा अब त्यस्तो खालको कुनै पनि तिनीहरूले शिक्षा पाउने खालको वातावरण मैले अहिलेको बजेटमा देखिनँ र भएको शिक्षाको बजेट पनि कटौती गरेको पाएँ। अब यो मैले बेसिकली हेर्नु त शिक्षा र स्वास्थ्य मेजर कुरा हो, त्यस पछाडि रोजगारीको विषय हो भन्छु। त्यस्तै गरेर अब बजेटमा चाहिँ अहिले उहाँहरूले चाहिँ लिबरल इकोनोमीको कुराहरू त उठाउनु भएको छ, तर अब सरकारसँग पैसा छैन अनि हामीले ऋण काढेर चाहिँ धेरै कुराहरू गर्नुपर्नेछ। अब कर्मचारी पाल्नलाई नै 12-14 खर्बको उहाँहरूले प्रस्तुत गर्नुभएको छ, यो पुरानै खालको बजेटको रूपमा आएको देख्छ। र खास गरी देश बनाउने हो भने चाहिँ उहाँहरूले चाहिँ अर्कै ढङ्गबाट बजेट प्रस्तुत गरेको भए हुन्थ्यो जस्तो मलाई लाग्छ। त्यसमा चाहिँ प्राइभेट सेक्टरसँग चाहिँ पैसा छ, नेपालका चाहिँ धनी व्यापारीहरूसँग पैसा छ, नेपाली जनतैसँग पनि धेरैसँग पैसा छ, त्यो पैसा ब्याङ्कमा थुप्रेर बसेको छ, त्यसलाई चलायमान गर्ने गरी निजी क्षेत्रको लगानीमा ठुल्ठूला चाहिँ मतलब चाहिँ बाटाहरू बनाउने, ठुल्ठूला प्रशोधन केन्द्रहरू बनाउने अनि त्यस्तै गरेर चाहिँ अब अरू योगदानमा आधारित शिक्षाका प्रोग्रामहरू ल्याउने, त्यसै गरेर कुनै पनि संरचनागत सुधार गर्ने गरी बजेटमा आएको देखिनँ। अब खास गरी के भयो भन्दाखेरि अलिकति मध्यम वर्गको कर्मचारी वर्गलाई चाहिँ खुसी पार्ने गरी 10 लाखसम्मको क्यापिङ राखेर गर्नुभएको चाहिँ देखिन्छ। एउटा अब त्यो एउटा वर्गको लागि त एड्रेस गरे होला, तर हाम्रो जुन चाहिँ मतलब चाहिँ जग छ, गरीबको जुन जग छ र जुन चाहिँ मतलब किसानहरू छन् र मजदुरहरू छन्, तिनीहरूले मतलब उठ्ने खालको यो बजेटमा एड्रेस नभएको मैले देखिरहेको छु। त्यसैले गर्दा बजेटलाई चाहिँ उहाँहरूले अब यो वर्ष त यस्तै गर्नुभयो, आउने वर्षमा चाहिँ यो ढङ्गबाट बजेट नल्याउनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छु।
3: अहिले आएको बजेटमा चाहिँ नागरिकका पीड़ाहरू, विपन्नका पीड़ाहरू होइन, समग्र चाहिँ देशको समस्या यो बजेटले बोलेको छैन। बजेट महत्वाकांक्षी आयो, बजेट कार्यान्वयनमा समस्या हो, त्यसो भए बजेटले चाहिँ उल्लेख गरेका लगानीका वातावरणहरूदेखि लिएर ऋणदेखि लिएर राजस्वदेखि लिएर यी कुराहरू चाहिँ उठाउन सकस हो अहिले यो देशमा?
7: हजुर, पहिलो कुरा त उसले के गर्यो भन्दाखेरि अब जस्तो बिजुलीमा ट्याक्स लगाएको छ, त्यस्तै गरेर तपाईँको चाहिँ के अरे अस्पतालमा उपचार गर्दाखेरि अब ट्याक्स लगाएको छ, त्यो ट्याक्स तिर्ने त्यही गरी जनताले नै हो। त्यसैले गर्दाखेरि चाहिँ अब 85 युनिट भन्दा बढी बिजुली बाल्ने पनि अब त्यो सामान्यतया एउटा गरिबले पनि बढी नै खर्च गरेको छ। यसमा त ठिक 100 युनिटसम्म बिजुली बाल्ने गरिबी रेखामा रहेको मान्छेहरूलाई त बिजुली फ्री गरिदिनु पर्ने, त्यसको ठिक उल्टो ट्याक्स लगाएको छ। अब त्यस्तै गरेर तपाईँको बिजुलीका गाडीहरू बिजुलीबाट चल्ने गाडीहरूलाई मतलब चाहिँ प्रोत्साहन गरेर सस्तो रेटमा नेपालमा भित्राउनु पर्नेमा जसको मूल्य बढाउने काम गरिएको छ, त्यसको अर्थ हुन्छ फेरि पनि पेट्रोल डिजेलको आयातलाई नै हामीले प्राथमिकतामा राखेका छौं। अनि हामी मतलब चाहिँ फेरि उहाँहरू भन्दै हुन्छ कि अब 10,000 मतलब चाहिँ मेगावाट बिजुली उत्पादन गर्ने, देशबाट बिजुली बाहिर बेच्ने भन्दै हुन्छ। अब त्यो खालको मतलब चाहिँ बिजुली कन्ज्युम गर्ने खालको उत्साहित वातावरण बनाएको देखिएन। अर्को चाहिँ बिजुली उत्पादन गर्ने कुरामा पनि प्राइभेट सेक्टरलाई इन्भल्भ गर्ने गरी ठुल्ठूला प्रोजेक्टहरू बनाउनको निमित्त राष्ट्रिय पुँजीपतिहरूलाई मतलब जिम्मा दिने खालको पनि हामीले देखेनौं। त्यसले गर्दा समग्रमा म चाहिँ के भन्छु भन्दाखेरि यो देश बनाउने हो भने देशसँग पैसा हुँदैन, तर देशसँग नीति हुन्छ र पोलिसी हुन्छ भन्छु म। त्यो नीति र पोलिसी दिनुपर्छ। एउटा म सानो सुझाव दिन चाहन्छु यहाँको मतलब चाहिँ मिडिया मार्फत, जस्तै किसानहरूलाई हामीले चाहिँ बजारको व्यवस्थापन गर्न सकेको छैन। जस्तै अहिले यो बजेटले अब आउने उसमा चाहिँ किसानहरूले दूध मतलब बाटोमा बेच्नु पर्दैन त, अब उहाँहरूको गोलमेडाहरूले बजार पाउँछ त, आलुले बजार पाउँछ त, धानले बजार पाउँछ त, तोरीले बजार पाउँछ त, यो आउनु सवाल त प्रश्न यो जीवित रहन्छ नि त। त्यसैले अहिले फेरि बजार पाउँदैन, यो बजार सुनिश्चित गर्ने गरी उहाँले एउटा मोडालिटी मात्रै बनाइदिएको भए पनि सरकारले यसमा कुनै पनि पैसा लागू गर्न इन्भेस्ट गर्नु पर्थेन। जस्तै किसान र व्यापारीको बीच व्यापारीलाई जोड्नको निमित्त एउटा सेतुको रूपमा चाहिँ सरकारले काम गर्न सक्थ्यो र किसानहरूले उत्पादन गरेको कुनै पनि वस्तुको 20-25% मुनाफा दिएर व्यापारीहरूलाई किन्नुपर्ने खालको एउटा पोलिसी बनाइदिने, अनि व्यापारीहरूले पनि बजारमा बेच्दाखेरि 20% भन्दा बढी नाफा नलिकन बेच्ने खालको एउटा मोडालिटी मात्रै बनाइदिएको भए पनि मतलब किसानहरूले बजारको ग्यारेन्टी हुन्थ्यो। अब व्यापारीहरूले किन्दै त गरिरहेछ, तर उनीहरूले मतलब मनलाग्दी ढंगले किनेको छ र सस्तोमा किन्छ र बजारमा महँगोमा बेचिरहेछ। त्यसैले गर्दाखेरि त्यो खालको एउटा राष्ट्रिय नीति त्यो बनाइदिएको भए हुन्थ्यो, र अनि अब किसानहरूको उत्पादन चाहिँ राख्नको निमित्त कोल्ड स्टोरहरू ठाउँ ठाउँमा बनाउनको निमित्त सरकारले सक्दैन भने व्यापारीहरूलाई नै लगानी गरेर कोल्ड स्टोरहरू
3: बनाइदिएको। अहिलेको बजेटले चाहिँ निजी क्षेत्रलाई उपेक्षा गर्यो होइन, निजी क्षेत्रले स्वागत गरे पनि कता कता यो बजेटमा चाहिँ उनीहरूका भावनाहरू समेट
7: होइन। निजी क्षेत्र त हाम्रो आर्थिक समृद्धिको हामी इन्जिन हो भन्छौँ। जस्तै तपाईँ आफै हामी नै हेर्नु विश्वको इतिहास, जस्तै चाइना 1980 कसरी भने त त्यही सबले निजी क्षेत्रलाई विश्वका विभिन्न कम्पनीहरूलाई, जापानिज कम्पनीहरूलाई, अमेरिकन कम्पनीहरूलाई चाइनामा बोलाएर उद्योग स्थापना गर्न दिएर अनि तिनीहरूकै मतलब पुँजी लगानीबाट उनीहरूकै ब्रेनहरू युज गरेर चाइनाले हात यत्रो खड्को मार्यो। भारतले पनि निजी क्षेत्रलाई मतलब अगाडि बढाइरहेको छ। जुनसुकै देश बन्नको निम्ति निजी क्षेत्र पहिला सुरुमा चाहिन्छ नै, देश गरिब हुँदाखेरि त्यो कुरा एकदम महत्वपूर्ण विषय हो र त्यसको इकोनोमी चाहिँ निजी क्षेत्रले नै उठाउँछ। अब हाम्रोमा चाहिँ अहिले निजी क्षेत्रलाई चाहिँ एकदम मतलब चाहिँ दुरुत्साहित गर्ने उस्तै मतलब परेको खण्डमा चाहिँ मान्छेहरूलाई चाहिँ पक्रिने, थुन्ने, जेलमा हाल्ने, व्यापारीहरूलाई व्यापार देशबाट लखेट्ने खालको नीति चाहिँ पुरानो सरकारले पनि लियो, नयाँ सरकारले पनि त्यही कुरालाई निरन्तरता दिएको देख्छु। उदाहरणको लागि अस्ति भर्खरै तपाईँको के अरे नेपाल इन्भेस्टमेन्ट ब्याङ्कको सिइओलाई पक्रियो, जुन कि कुनै कारणै थिएन, गलत काम गरेको छ सरकारले। त्यो खालको कुराहरू भयो भनेदेखि त मतलब देशमा त लगानीको वातावरण बन्दैन, अनि देशमा लगानीको वातावरण बनेन भने बाहिरबाट लगानी आउने कुरा त झन् हामीले कल्पना पनि गर्न सक्दैनौँ। त्यसमा सरकारले के मात्रै गर्यो भने खालि जागिर खुवाउने, कर्मचारीहरूलाई मतलब चाहिँ राख्ने र आफ्नो मेकानिजमलाई चाहिँ निरन्तरता दिने मात्रै काम गर्यो। रोजगारीको क्षेत्रमा, गरिबी उन्मूलनको क्षेत्रमा, शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्नेतिर कुनै पनि मतलब चाहिँ तयारीहरू, बाटोहरू निर्माण गरेको देख्दिन। अब एउटा कुरा मलाई मतलब चाहिँ महत्वाकांक्षी भए पनि मन परेको चाहिँ के हो भन्दाखेरि, आइटी सेक्टरले फड्को मारेर नेपालबाट चाहिँ सफ्टवेयरहरू बेचेर ठूलो मात्रामा चाहिँ हामी चाहिँ नेपालमा चाहिँ रेभेन्यू भित्राउन सक्छौ, पुँजी भित्राउन सक्छौ भन्ने खालको परिकल्पना गरेको छ। अब त्यसलाई चाहिँ मतलब चाहिँ उसले सफल गर्न सक्यो भने त्यो एउटा अहिलेको देशलाई डिजिटलाइज गर्ने र मतलब चाहिँ त्यो कुराहरू चाहिँ अगाडि बढाउने कुरा चाहिँ सकारात्मक रूपमा हामीले लिनुपर्छ। अब त्यो उसले गर्न सक्यो भने त्यो राम्रो, तर त्यसको लागि पनि अब मलाई त मैले धेरै बुझेको चाहिँ छैन। काठमाडौँको सिल्चा टारमा डाटा सेन्टर खोल्ने भनेर सुनेको छु, मैले मेरो अध्ययनमा त धेरै ठुलो मतलब चाहिँ बिजुली र पानीको ठुलो मतलब चाहिँ डाटा सेन्टरलाई जरुरी हुन्छ, त्यो धेरै तातो हुन्छ, त्यसको लागि त काठमाडौँमा पिउने पानी नै पुगिरहेको छैन, उहाँहरूले पानी कहाँबाट म्यानेज गर्नुहुन्छ त्यो चाहिँ उहाँहरूको पाठ हो। तर त्यो सोच चाहिँ आफैमा एउटा राम्रो खालको सोच हो, तर जबसम्म हामीले कृषिलाई मतलब चाहिँ एउटा के अरे औद्योगिकरण गर्दैनौँ र किसानहरूलाई चाहिँ मल बिउ मतलब दिने व्यवस्था गर्दैनौँ र उनीहरूले काम गर्ने उपकरणहरू हामीले चाहिँ खरिद गर्ने खालको वातावरण सही ढङ्गबाट गर्दैनौँ भने, जबसम्म किसानलाई उठाउँदैनौँ भने हाम्रो रोजगारीको ठुलो मतलब चाहिँ पाटो त्यहाँबाट उठ्न सक्दैन, त्यसैले गर्दा देशको चाहिँ गरिबीको चाहिँ उन्मूलन हुन सक्दैन भन्ने मेरो चाहिँ मान्यता छ।
3: होइन, अहिले सरकारले त अब देशमा स्वरोजगारीदेखि लिएर अब हरेक क्षेत्रमा चाहिँ जनताका भावनाहरूलाई समेट्ने, अब चाहिँ यो सरकारलाई फेल हुने सुर त छैन, होइन, यसले चाहिँ कम्तीमा पनि देशमा अब सुशासन कायम गर्ने, अबको यो दिएको पाँच वर्षभित्र यो म्यान्डेटभित्र चाहिँ एउटा एउटा खाका तयार गर्ने चाहिँ काम त हुनु पर्ला। तर कता कता राजनैतिक हिसाबले अहिले सरकारमा भएका कतिपय मन्त्रीहरूका विवादहरूदेखि लिएर सीमाका अभिव्यक्तिहरूदेखि लिएर यावत कुराले चाहिँ कतै यसबाट पनि जनता निराशातर्फ त धकेलिँदै छैन नि डाक्टर साहब?
7: होइन, अब यो त एक वर्षमा नै पुरै क्लियर नै भइहाल्छ। बजेटको हिसाबले हेर्दाखेरि चाहिँ धेरै आशा गर्नुपर्ने ठाउँ देखिँदैन। 7% ग्रोथको कुरा गर्नुभएको छ जीडीपीको, त्यो सम्भवै छैन। त्यसले गर्दाखेरि चाहिँ अर्को कुरा चाहिँ तपाईँले जुन कुराहरू गर्नुभएको छ मन्त्रीहरूको, प्रधानमन्त्रीहरूको अलिकति मैले चाहिँ त्यति मेच्योरिटी देख्दिनँ। अब जस्तो खास कुरा के छ भने रविजी राज्यसभाको अध्यक्षको मेच्योरिटी र प्रधानमन्त्रीको पपुलारिटी, यो दुईटा कुरालाई चाहिँ उहाँले
8: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
9: अहिले बिहानको ठिक 7 बज्यो।

0: दलितहरू मलाई धारामा पानी थाप्न नि दिँदैनन्। मलाई समाजले घृणा गर्छ। के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: सार्वजनिक हितका लागि
3: फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत।
4: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।
5: आइमै भएर मुख मुखे लाग्ने मसँग, तेरो बागो कमा खाएको छु मैले, हँ लास्टलाई। के चाहियो तपाईँहरूलाई?
6: हामीलाई शान्ति चाहियो, मानवता चाहियो,
7: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो।
5: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ। जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ।
8: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत।
9: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95 थोप्लो।

0: हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। स्योर गर्दिन कि क्या हो?
1: पक्नुहोस् नानी, जे पाए त यो कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बातै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खर बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
8: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
7: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
7: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
8: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
7: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
8: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ, समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
7: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: निकटमा दिदी बहिनी, निकटमा दिदी बहिनी।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: स्वास्थ्य र शिक्षा बालबालिकाको नैसर्गिक अधिकार हुन्। बाल श्रमबाट बालबालिकालाई मुक्त गरी बाल अधिकारको संरक्षण गरौं।
3: अध्यक्ष परबिन गुरुङ, उपाध्यक्ष मीना शर्मा तिवारी एवं बिहादी गाउँ कार्यपालिकाको कार्यालय पर्वत।

0: extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज हामी सबैको साझा आवाज.
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा.
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक
4: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
1: अहिले बिहानको ठिक 8 बज्यो.

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
2: ¡Oh, sí! ¡Powerball!
3: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
4: राजनीति प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसी, उहाँले आफ्नो जीवनका 4 दशकभन्दा बढी समय राष्ट्रसंघका विभिन्न निकायहरू, विशेष गरी युनिसेफ र युनुसको मार्फत अन्तर्राष्ट्रिय मानवीय सहायता, शिक्षा, सामाजिक विकास र सुशासनका क्षेत्रमा काम गर्नुभएको छ। कृष्ण केसीज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
5: धेरै धन्यवाद।
4: तपाईँ जीवनको 40 वर्षभन्दा धेरै समय संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संघ संस्थामा बसेर काम गरिसक्नु भएको छ, होइन? एउटा नेपाली युवाले अन्तर्राष्ट्रिय मञ्चमा यो स्तरसम्मको सफलता पाउनलाई चाहिँ के कस्ता चुनौती सामना गर्नुपर्छ, अलिकति तपाईँको अनुभव भनिदिनुहोस् न।
5: छोटकरीमा भन्दाखेरिमा आजको वास्तवमा हरेक व्यक्तिले भित्रैदेखि त्यो बुझेर निस्वार्थ तलब त लिइन्छ, तर अरू स्वार्थहरूबारे केही पनि नसोचेर व्यायाम नगर्ने भनौँ न अर्को अर्थमा, र हार्डवर्क गर्ने। तपाईँ त्यहाँ त्यो देशमा पर्टिकुलर देशहरूमा किन जानुभएको छ भन्दा त्यो पर्टिकुलर देशका मान्छेहरूको लागि सहयोग गर्न जानुभएको छ। तपाईँलाई त तलब त आइहाल्छ, त्योभन्दा बढी किन खोज्नु? अनि तपाईँको जान परिवार हुँदैन, धेरै जसो देशमा एक्लै थिएँ त्यति बेला। अब मेरो काम भनेर त्यो हाम्रा जुन टार्गेट ग्रुप समुदायहरू छ उहाँहरूलाई सकेसम्म धेरै फाइदा कसरी गर्न सकिन्छ भन्ने चाहिँ नै सोचाइ आउनुपर्छ। अनि त्यो कुनै पनि लोभ लालच त्यहाँ देखाउनु मिल्दैन, हुँदैन, गर्नु हुँदैन। भित्रै मनदेखि नै तपाईँले त्यो स्वच्छ हृदयमा म चाहिँ यहाँ सेवा गर्न आएको, सेवै गर्छु, मैले सकेको सेवा गर्छु भनेर बिहान बेलुका दिउँसो सधैँ दुःख गर्नुपर्छ। मेरै केसमा चाहिँ म हरेक बेलुका आज मैले के चाहिँ गर्न सकेँ भने अलिकति राम्रो कुरो, नयाँ कुरो, धेरै मान्छेहरूसँग पुग्ने कुरो, धेरै समुदायमा केटाकेटीहरूसँग, महिलाहरूको कामसँग जुन रिलेटेड कुराहरू छ त्यो सबैलाई केही गर्न सकियो त्यो दिन भने निन्द्र लाग्थ्यो राम्रोसँग। अनि मलाई यो लाग्छ अहिले पनि एकदमै धेरै दुःख गर्छु म रिटायर भएको धेरै भयो।
4: अलिकति तपाईँको यो अहिलेको भन्दा पहिलेको कुरा गर्दाखेरि चाहिँ तपाईँ पहिला नेपालमा केमा काम गरिरहनुहुन्थ्यो र कसरी चाहिँ यो अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्ने अवसर पाउनु?
5: यो के भयो थियो भनेदेखि म चाहिँ मास्टर जी चन्द्रावती हाई स्कुल
4: तनहुँमा घर थियो
5: त्यहाँ पढाउँथे। त्यो पढाउँदाखेरि म के भयो भने त्यो मास्टरहरू चाहिँ त्यति बेला राजनीति गर्थे, म पनि त्यसमध्ये एउटा भागीदारी थिएँ।
4: झन् कति वर्ष अगाडि कुरो यो
5: चाहिँ 76 देखि 79 सम्म काम गरे।
4: हजुर, झन्डै 40-45 वर्ष अगाडि कुरो यो।
5: हजुर, अझै बढी होला, लगभग 50 वर्षै भयो।
4: हजुर हजुर।
5: अनि त्यति बेला म काम गर्थेँ अनि त्यही बेलामा पञ्चायत सिस्टम थियो, म मल्टिपार्टी सिस्टमको लागि खुबै जोगो थिएँ। त्यति बेला चाहिँ मलाई सरुवा गरियो,
4: ए
5: अब घरबाट गएको स्कुलमा पढाउने मान्छे अब कहाँ जाने अन्त भनेर मैले चाहिँ त्यो सरुवाको चिठी पनि लिइनँ अनि म गएँ, के अरे गइनँ। अनि त्यसपछि मैले चाहिँ राजीनामा पनि दिइनँ, स्कुल छोडेर हिँडेँ। म थाई टिचर थिएँ, यो प्री भोकेसनल भन्ने हुन्थ्यो, पढाउँथेँ, थाई टिचर थिएँ म। त्यो जागिर छोडेर काठमाडौँ आएर बिएड पढ्न थालेँ, त्यो आयुर्वेदबाट सुरु गरेँ जागिर चाहिँ।
4: हजुर,
5: बिएड पढ्दा पनि मैले पहिले पनि स्कलरसिप पाएको जहिले पनि, अनि बिएड पढ्दा पनि स्कलरसिप पाएँ युनिभर्सिटीको। अनि त्यसपछि मैले चाहिँ के अरे मैले युएमएनमा स्कलरसिपको लागि दरखास्त दिएँ, 1 वर्ष युनिभर्सिटीको स्कलरसिप खाएँ।
4: संयुक्त राष्ट्र मिसन
5: होइन, युनाइटेड मिसन टु नेपाल भन्ने यहाँको यो युएमएन भन्ने क्रिस्चियन संस्था रहेछ, उनीहरूले स्कलरसिप दिने रहेछ। मैले एप्लाई गरेँ, मैले पाएँ। अनि संजोग बस कस्तो हुँदो रहेछ भने मेरो एउटा मात्रै राम्रो सर्ट थियो, त्यही सर्ट लगाएर मात्रै जाने रहेछ क्या त्यो स्कुल सिजनलाई, अनि तिनीहरूले नोटिस गरेछन् त्यो लाउँथे अनि एकदमै धेरै नोटिस गरेछन्, यो मान्छेलाई जागिर चाहिन्छ होला नि भनेर नोटिस गरेछन्। मलाई सोधेँ यताउलाई जागिर चाहिन्छ, पढेकै नै जागिर खान हो पायो भने किन चाहिनु भने। अनि मेरो चाहिँ कोर्स दिनुभन्दा पहिल्यै इन्टरभ्यूहरू सबै भइसक्यो, जागिर पाएँ मैले। त्यो कृषि संस्था हो अनि त्यसमा नियम कानुन रहेछन्, तपाईँ चाहिँ सर्टेन लेभलमा पुगेपछि त्यो स्टप हुन्छ तपाईँ, त्यो त्यो लेभल पुगेको थिएँ म पछि गएर। त्यहाँ चाहिँ जागिर खान थालेँ मैले, त्यहाँबाट मैले जम्मै सिकेको टाइमबाट वास्तवमा काम गर्नलाई। त्यो कम्युनिटीको दुःखको देखेँ मैले, साउथ लजमा तपाईँलाई कतिको थाहा छ थाहा छैन, यो आश्रय गिम्दी प्युटार भन्ने ठाउँहरूतिर होइन यो ललितपुरको
4: हजुर हजुर हजुर
5: पाँचवटा पञ्चायत कभर गर्थेँ मैले, नन फर्मल एजुकेसन कोअर्डिनेटरको
4: शिक्षाकै क्षेत्रमा त्यो काम गर्नुभयो।
5: हजुर
4: भने त्यसलाई अझै तपाईँलाई अलिक रोचक कुरा चाहिँ, तपाईँ छात्रवृत्तिको लागि युएन अफिसमा गइरहँदाखेरि उनीहरूले तपाईँले एउटै सर्ट लगाएको देखेर
5: मान्छेलाई जागिर चाहिन्छ
4: त्यसपछि तपाईँलाई जागिर चाहिएकै थियो, त्यसपछि तपाईँ प्रवेश त्यसरी गर्नुभयो,
5: त्यसरी प्रयोग गरेँ। अनि त्यहाँबाट त्यो एउटा लेभलमा पुगेँ जहाँ त्यहाँभन्दा माथिमा जानु मिल्दैन थियो, मेरो साथीलाई उनीहरूले डाइट दिनुपर्ने त्यो प्रोजेक्टको, ऊ क्रिस्चियन थियो अनि म उसलाई दियो भने मलाई मलाई चाहिँ ऊभन्दा यो सक्षम मान्छे छ कसरी उसलाई दिने, त्यो कारणले यो मान्छे कि छोड्नुपर्छ कि हामी बाहिरबाट ल्याउनुपर्छ मान्छे डाइरेक्टर भनेथ्यौँ। त्यो निर्णय सुनेपछि मलाई खुबै दिल दुख्यो, किनभने मैले नपाउने भए दिल दुख्या होइन, किनभने पहिल्यै थाहा थियो मलाई त्यो, अनि मेरो साथीले किन नदिने, म पो क्रिस्चियन हो, ऊ त क्रिस्चियन हो नि, बाहिरबाट ल्याउनु भनेको त्यो कम्युनिटीको लागि बेफाइदा हो, उसले दुई वर्ष लाग्छ उसलाई बुझ्नलाई मात्रै अनि काम गरेर क्रिएटिभ गर्न सक्दैन भन्ने चाहिँ मेरो आफ्नो धारणा थियो। अनि मैले विरोध गरेँ, गरेपछि मलाई हेड क्वार्टर पठाइयो, हेड क्वार्टरमा चाहिँ सोधेँ मलाई के किन त
4: हेड क्वार्टर भने अमेरिका नै
5: होइन, यहाँकै काठमाडौँको हेड क्वार्टर थियो, म त प्रोजेक्टमा थिएँ नि त। हेड क्वार्टरमा चाहिँ बोलाएर लो भन् तैँले यसको विरोध गरिस् रे, के खोजेको तैँले भने, म मेरो साथी ऊ उसलाई दिनुपर्छ, ऊ क्वालिफाइड मान्छे हो, म भएको नाताले उहाँलाई नदिनु भनेको तिमीले गल्ती गर्नु हो, किनभने समुदायको लागि पनि घाटा हुन्छ, हामी त समुदायको लागि काम गर्ने मान्छे हो, अनि उनीहरूलाई घाटा हुने काम गर्नु त हुँदैन, उनलाई दिनु, म चाहिँ मलाई समस्या होइन, म मद्दत गर्छु, सकेमा अन्त जागिर खोजौँला भने त्यति बेला उनीहरूले मन्जुर गरे, मेरो साथीले डाइरेक्टर दिए दिने भए, अनि उहाँ डाइरेक्टर नहुँदै मैले चाहिँ छोड्नु पाएँ, सेभ द चिल्ड्रेन नर्वेको चिफ अफ ट्रेनिङको रूपमा मलाई हायर गरेर जिम्बाब्वे पठायो। अनि त्यति बेला अब त्यसपछि म त्यहीँ नर्वेमै कम्पनीमा फर्केर आएर जिम्बाब्वेबाट तिन महिना पहिलेदेखि नै मलाई लो त फर्की तिन महिना काम गर, त्यसपछि हामी त्यहाँ आउँछ जम्मै स्यालेरी हामीले तिर्छौँ भनेर मैले चाहिँ उताको स्यालेरी खाइनँ, यताको सेभ द चिल्ड्रेन नर्वेको स्यालेरी खाएर युएमएनमा तिन महिना काम गरेँ। त्यो एउटा ट्रेनिङमा पठाउनुको लागि मलाई त्यो दुःख गरेको मैले तिन हप्ताको लागि जिम्बाब्वे
4: जो त्यसरी तपाईँले अब अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्ने अवसर पाउनुभयो, धेरै संघ संस्थामा त्यसरी काम गर्नुभयो, र अहिले तपाईँ काठमाडौँ विश्वविद्यालयमा युवा विद्यार्थीहरूलाई पढाइरहनु भएको छ,
5: अलिकति फरक पर्छ हजुर, पढाउनु त पढाउँछु मैले चाहिँ आफ्नो एक्सपिरियन्स सेयर गर्छु, त्यो सोसियोलोजी रिलेटेड सब्जेक्टहरू छ मेरो चाहिँ, ह्युमेनिटेरियन डेभलपमेन्टको बारेमा एक्सपिरियन्स सेयर गर्छु, उहाँ विद्यार्थीहरू असाध्यै सिक्छन्, हिजो बेलुका पनि म टियुमा थिएँ, यो इन्जिनियरिङ क्याम्पसको मास्टर्स कोर्सको विद्यार्थीहरू असाध्यै राम्रो, हामीले त पुगेन भनेर भन्नु।
4: अब जो तपाईँको अनुभव तपाईँको ज्ञानले चाहिँ अब नेपाली युवाको शिक्षा लगानी सिपलाई रोजगारीमा कसरी काम गर्न सक्छ नेपाली युवाहरूले, र सम्बन्धित संघ संस्था सरकारले कसरी चाहिँ त्यसमा ध्यान दिनुपर्छ भनेर आज अलिक बढी कुरा आज हामी गर्छौँ। तपाईँ कृष्ण केसी हुनुहुन्छ, तपाईँको घर तनहुँ, तपाईँले विभिन्न संघ संस्थामा अन्तर्राष्ट्रिय संघ संस्थामा बसेर काम गर्नु भएको छ र अहिले पढाउने काम पनि गर्नुहुन्छ, तपाईँको अनुभवहरू साटासाट गर्नुहुन्छ होइन कृष्ण केसी थियो। अब अलिकति तपाईँलाई सोध्न लागेको चाहिँ नेपाली युवाहरू पहिले होइन तपाईँको पालामा भनौँ, तपाईँहरूले चाहिँ पढ्दाखेरि पढ्ने उमेरमा काम गर्ने चाहिँ त्यो सङ्घर्ष गर्दाको बेला र अहिलेको पालाका युवाहरूमा कस्तो भिन्नता वा ऊर्जा देख्नुहुन्छ तपाईँ?
5: अहिलेको चाहिँ अलिकति सुविधाहरू बढी छ, कम्पिटेन्ट छन्, हामी जस्तो हाम्रो लागि त उनीहरू धेरै धेरै धेरै अगाडि छन्, तर तर कम्पिटिसन पनि बजार यो मार्केट जब मार्केट पनि हाइली कम्पिटेटिभ छ, त्यसले गर्दाखेरिमा उहाँहरूलाई अहिले अलिक गाह्रो हुन्छ हामीलाई भन्दा जस्तो पनि लाग्छ। हुन त हाम्रो लागि त्यति बेला त्यति नै गाह्रो थियो जुन बेलामा हामी राम्रोसँग शिक्षा पनि पाउँदैनथ्यौँ गाउँको स्कुलमा पढेको। यहाँ अब अहिले त तपाईँको प्राइभेट स्कुलहरू पनि प्रशस्त छन्, बोर्डिङ स्कुल पनि छन्, एकदमै राम्रो छ पढाइ, धेरै पढाइ चाहिँ राम्रो छ अहिलेको विद्यार्थीहरूको। तर जब मार्केट यति यति कम्पिटेटिभ भयो उहाँ उनीहरूलाई पाउन मुस्किल छ, त्यो त्यो एउटा एउटा कुरो छ। अर्को कुरो चाहिँ हाम्रो नेपालको एजुकेसन चाहिँ असाध्यै धेरै सिपमूलक छ, होइन
4: छैन।
5: अनि तपाईँले मास्टर डिग्री गर्नुभएको छ, अनि के जान्नुभएको छ त नि काम गर्नलाई भनेर सोध्यो भनेदेखि त्यो अफिसहरूमा काम गर्ने, ठुलो ठुलो काम गर्ने टेक्निकल विषय बाहेक अरूमा चाहिँ जाहिर खान गाह्रो छ। त्यो कारणले अहिले कम्पेयर गर्न चाहिँ टाइम असाध्यै डिफ्रेन्स भयो, उनीहरूले ठ्याक्कै कम्पेयर गर्न चाहिँ गाह्रो हुन्छ, किनभने त्यो टाइममा मान्छेहरू पनि थोरै थिए, अफिसहरू पनि थोरै थिए। अहिले अफिसहरू धेरै छन्, मान्छेहरू पनि धेरै छन्, अनि कम्पिटिसन असाध्यै छ। अनि एआईले गर्दाखेरि अर्को प्रब्लम पार्दै रहेको छ मान्छेले जाहिर खानलाई, एआईले धेरै काम गरिदिन्छ स्थितिमै अथवा
4: एउटा चुनौतीसँगै अवसर पनि हो, फेरि
5: चुनौती पनि हो अवसर पनि हो। तर भयो के भनेदेखि जुन मान्छे जति चाहिन्थ्यो नि विभिन्न अफिसलाई, त्यो बेलामा धेरै मान्छेले जाहिर पाउँथे, एआईले गर्दा थोरै मान्छे जाहिर पाउँछन्, यस्तो छ अहिले समस्या चाहिँ त्यहाँनिर छ। त्यो नम्बर अफ स्टुडेन्ट के अरे नम्बर अफ जब होल्डर चाहिँ कम हुने भयो।
4: हजुर हजुर, अब यो शिक्षाकै कुरा गर्दा तपाईँले आफ्नो आमा बाबुको नाममा काठमाडौँ विश्वविद्यालयमा छात्रवृत्ति पनि स्थापना गर्नुभयो।
5: मेरो बुवा र बा के अरे आमा र हजुरआमाको नाममा,
4: ए बा हजुरआमा र आमाको नाममा गर्नुभएको छ। शिक्षामा यसरी व्यक्तिगत वा संस्थागत लगाउन लगानी चाहिँ बढाउन किन आवश्यक छ जस्तो लाग्छ तपाईँ, किनकि अलिक बढी अनुभव छ तपाईँसँग?
5: मलाई लाग्ने चाहिँ के हो भने मैले जीवनभरि छात्रवृत्तिमा पढेँ, मैले त तिरेको हो, मैले जति पाएको थिएँ त्यसलाई सम र ब्याज गरेर तिरेको हुँ। र मेरो मनमा चाहिँ के आएको थियो भने हजुरको मैले अरूले मलाई नपढाइ पढ्न सहयोग नगरिदिएको भए म जे भएको छु अहिले त्यो अवस्था मेरो हुँदैन थियो, म तनहको कुनामा चाहिँ नि बाख्रा हेरेर हिँड्नु पर्थ्यो होला सायद। मेरो बच्चाहरू अहिले डक्टर भएको छन् पुरा, मेरो छोरी त अहिले गाविमा काम गर्छ, गावि भनेको एकदमै ठुलो संस्था, उसले युएनमा फन्डिङ गर्छ, उनीहरूले त्यो संस्थाले युएनमा फन्डिङ गर्छ, युनिसेफ र डब्लुएचओमा उसले 20 मिलियन 10 मिलियन 30 मिलियन यसरी दिइरहेका हुन्छन्। ग्लोबल एसोसिएसन फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन त्यसमा काम गर्छ, मेरो छोरो पनि डक्टर, मेरो बुहारी पनि डक्टर, यी सबै हुन सकेको चाहिँ सायद त्यही यही कारणले हो मैले जति गर्न सकेँ उनीहरूलाई, उनीहरू पनि राम्रो काम पढ्यो राम्रो गरिरहेको छ।
4: भनेपछि सरकारको लगानीले मात्रै पुग्दैन शिक्षामा?
5: पुग्दैन पुग्दैन, त्यो टिचरहरूको पनि लगानी हुनुपर्छ प्रशस्त, त्यो भित्रैदेखि यिनीहरूले सिकुन् भन्ने नै हुनुपर्छ, जाहिर खाने भन्ने हिसाबमा हुँदैन, प्रोफेसर भयो टिचर भयो, भित्रैदेखि सोच्नुपर्छ, त्यो डिटेल सोच्न सक्नुपर्छ। यो शिक्षामा त्यो प्लानरहरूले समेत हाम्रोमा चाहिँ अहिलेसम्म पनि चाइल्ड फ्रेन्डली स्कुल्सहरूको कमी छ, हुन त यो सिउनहरूले जुन चिल्ड्रेनको लागि काम गरेका छन् उहाँहरूले असाध्यै धेरै काम गर्नुभएको छ, तर त्यो सेभ द चिल्ड्रेनको हिसाबमा काम गर्नुभएको छ, चिल्ड्रेनहरूले दुःख पाएकोलाई लगेर राखेर पढाउनु पनि हुन्छ उहाँहरू, धेरै काम गर्नु, त्यस्ता संस्था धेरै छन्, मैले एउटा मात्रै नाम लिएँ, सबैको नाम त अहिले आउँदैन पनि। ती संस्थाहरूले चाइल्ड राइट सम्बन्धी असाध्यै राम्रो गर्नुभयो, त्यसले गर्दा हामी माथि छौँ चाइल्ड राइट्समा चाहिँ, धेरै माथि छौँ धेरै देशभन्दा, तर हाम्रो क्वालिटी अफ एजुकेसन चाहिँ अझै
4: भनेको बाल अधिकारको क्षेत्रमा हामीले काम राम्रो गर्न सक्यौँ होइन, त्यो चेतनाको हिसाबले होइन, तर जसरी त्यो लगानी बढाउनु पर्ने हो शिक्षामा
5: हजुर,
4: त्यो चाहिँ अझै पुगे होइन,
5: लगानी पनि पुगेको छैन अनि क्वालिटी पनि इम्प्रुभ
4: गुणस्तर पनि छैन
5: छैन।
4: पछिल्लो चोटि चाहिँ केही चाहिँ अलिकति सुधार भएको हो, तपाईँले यसो हेर्दाखेरि विभिन्न क्याम्पसहरूमा पनि अहिले पढ्दै कमाउँदै खालका चाहिँ अलिक बढी सिपलाई केन्द्रित गरेर पढाएको देख्न पाइन्छ, पाठ्यक्रमहरू पनि त्यो अनुसार बनेका छन्, त्यो अलिअलि पहल चाहिँ थाहा हो
5: हाम्रो हाम्रो पालामा भन्दा धेरै राम्रो छ अहिले चाहिँ, त्यो अर्थमा चाहिँ अलि सिपमूलक सिपमूलक भएन भने त धेरै वर्ष भयो हामी कहाँ, अहिले चाहिँ सिपमूलक हुँदै हुँदै आएको छ, अनि अहिले चाहिँ एकदमै धेरै हजुरको चाहिँ नि अरू अरू देशबाट पनि सिकेँ जस्तो लाग्छ मलाई थुप्रै, अझै अझै पुगेको छैन, जुन जुन लेभलमा हामीले गरेका छौँ नि त्यो लेभलमा अझै पुगेको छैन, नेपालीहरू असाध्यै इन्टेलिजेन्ट छन् हजुर, त्यो जसले राम्रो गर्न सकेको छ उनीहरूको आफ्नै बलले पनि गरिरहेको छ कि, सरकारले अथवा शैक्षिक संस्थाहरूले भन्दा पनि व्यक्तिले पनि खुब राम्रो कोसिस गरिरहेछ। अनि मलाई त के लाग्छ भने हरेक व्यक्तिले जसले सक्छ शिक्षा क्षेत्रमा पैसा राखिदिनुपर्छ, त्यही हो विकास हुने चाहिँ। देश विकास हुने भनेकै शिक्षालाई इम्प्रुभ, क्वालिटी इम्प्रुभ गर्यो। अनि धेरै गाउँ गाउँबाट महिलाहरूले, यो काठमाडौँ युनिभर्सिटी भनेको नेपालको लागि हार्वर्ड हो, त्यो हार्वर्ड युनिभर्सिटी जस्तो भए हुनाले महिलाहरू बाहिरबाट लिएर आयो भनेदेखि त्यो अरू स्टुडेन्टलाई पनि फाइदा हुन्छ, सिक्छन्। हामी त सहरको विद्यार्थीहरू मात्रै त अहिले त्यही सहरकै विद्यार्थीले एजुकेसन लिन्छन्। तर मेरो भनाइ के हो भने बाहिरबाट नि ल्याउन महिलाहरू, म एउटा केटा मान्छेले त यतिको गरेँ भने महिलाहरू धेरै राम्रो गर्न सक्छन्। त्यो कारणले ल्याउनु पऱ्यो भने त्यो मैले चाहिँ पैसा अलिकति दिएँ, त्यो पैसा भने केही पनि होइन त्यो ठुलो युनिभर्सिटीहरूलाई, र पनि एक दुईजना दुईजना भए पनि वर्षको राम्रोसँग पढ्न पाउँछन्। इन्टरेक्सन एकदमै हुन्छ गाउँको मान्छे र सहरको मान्छेमा, लर्निङ बोथ वे हुन्छ भन्ने मेरो आफ्नो विचार छ।
4: हो, अब यो नेपालको अलिकति त तपाईँले भनिहाल्नुभयो, नेपालको वर्तमान शिक्षा प्रणाली चाहिँ अलिक बढी डिग्री केन्द्रित भयो, व्यावहारिक कम भयो भन्ने आरोप लाग्छ, र तपाईँको भनाइ अनुसार त्यो हो पनि। र युवाहरूलाई विकासमा जोड्न चाहिँ कस्तो खालको शिक्षा र कस्तो युवामा लगानी आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
5: अब एउटा कस्तो खालको
4: शिक्षा
5: शिक्षा हुनुपर्छ भन्ने क्रममा चाहिँ यो जबमुखी शिक्षा हुने चाहिँ धेरै बुझ्नुपर्छ। कसलाई के इन्ट्रेस्ट छ त्यो इन्ट्रेस्ट पनि बुझ्नुपर्छ, त्यो बच्चालाई पनि विद्यार्थीलाई पनि आफ्नो इन्ट्रेस्ट र आफ्नो क्यापासिटी कहाँतिर कुनतिर ढल्किया छ भनेर उसलाई पनि सोच्नु बाध्य गराउनुपर्छ। हाम्रो के भने बाबाआमाले त डक्टरै बन्नुपर्छ, त इन्जिनियरै बन्नुपर्छ भन्ने डिक्टेट गर्ने चलन छ, त्यो डिक्टेट गर्ने एउटा प्रब्लम हो। अर्को प्रब्लम चाहिँ प्रोफेसरहरूले पनि टिचरहरूले पनि धेरै यो मान्छे यतातिर गयो भने राम्रो हुन सक्छ, एकचोटि ट्रायल गरेर हेर्ने हो कि भन्ने त्यो हामीसँग रिसर्च गर्ने कुरै छैन। शिक्षकहरूले चाहिँ म पढाउने हो, यति एउटा पिरियड पढाउँछु सिधै, त्यो त्यसले पुग्दैन। विद्यार्थीहरू एक एकलाई हेर्नुपर्छ, याद गर्नुपर्छ यो मान्छेलाई कता इन्ट्रेस्ट बढी छ भनेर, उसलाई पनि मौका दिनुपर्छ कि तेरो इन्ट्रेस्ट के हो एकचोटि विचार गर्छ भनेर, एक किसिमको इन्टरेक्सन गर्नुपर्छ कि इन्डिभिजुअली। त्यो त्यसरी गर्न पाइयो भने चाहिँ उसको इन्ट्रेस्ट र उसले पढेको मिल्यो, अनि जाहिर पनि त्यस्तै भयो भने त्यो प्यासन हुन्छ, त्यो प्यासन भइसकेपछि तपाईँले कसैबाट सिक्नु पर्दैन, आफै सिक्नुहुन्छ।
4: सबैभन्दा ठुलो कुरो चाहिँ उसको रुचि अनुसारको
5: जोड्नु पर्यो, एक्सपोजर नभए रुचिमा फेरि त्यहाँ अर्को क्वेसन आउँछ। एक्सपोजर चाहिँ दिनुपर्छ बच्चाहरूलाई, ए यस्तो पनि छ, यस्तो पनि छ, यस्तो पनि छ, यस्तो पनि छ भनेर, कहाँ के गरेर लगेर हुन्छ कि देखाएर हुन्छ कि
4: पहुँच चाहिँ पुर्याउनु पर्यो उसलाई, होइन त्यो त्यहाँ ठाउँ देखाउनु पर्यो,
5: होइन
4: एक्सपोज भनेको तपाईँले भन्नु खोज्नु भएको उसलाई त्यहाँ यो छ, यो कुरो छ भन्ने कुरो उसलाई थाहा दिने वातावरण चाहिँ
5: चाहियो,
4: बनाउनु अभिभावकले,
5: अभिभावक र टिचरहरूले पनि गर्नु पर्यो। त्यो हामी कहाँ पढाउने मात्रै हो भन्ने होइन क्या, त्यो बच्चाको भविष्य उज्यालो कसरी बनाउने, त्यो बच्चाको अनि अर्को बच्चाको अनि अर्को बच्चाको त्यसरी हेर्नुपर्ने हुन्छ। इन्डिभिजुअल लेभलमा गएर टिचरहरूले पनि हेर्नुपर्ने हुन्छ, त्यो लेभलमा चाहिँ हाम्रो शिक्षा पुगेको छैन।
4: हजुर, कृष्ण केसीज्यू, आज हामी तपाईँसँग तपाईँको व्यक्तिगत अनुभव र यो युवालाई अलिकति प्रेरणा शिक्षामा, सिपमा, रोजगारीमा कसरी बढाउने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। तपाईँ लामो समयदेखि एउटा तनहुँमा जन्मेर, एउटा साधारण शिक्षकबाट काम सुरु गरेर विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा समेत तपाईँ काम गरिसक्नु भएको अनुभव छ, अहिले काठमाडौँ विश्वविद्यालयमा विद्यार्थीलाई सिकाउने काम गर्नुहुन्छ, नेपाल कहिले कहीँ आउनुहुन्छ, धेरै विदेश बस्नुहुन्छ,
5: होइन
4: त, अहिले काठमाडौँ आएको बेला तपाईँलाई मौका बसेर हामीले तपाईँको अनुभव धेरैलाई काम लाग्छ भनेर आज कुरा गरिरहेका छौँ। तपाईँलाई अलिकति यो शिक्षा र सिप चाहिँ किन यो शिक्षा विद्यार्थी युवाहरूलाई आवश्यक छ भन्ने कुरा अलिकति गर्नुभयो। यो दुर्गम क्षेत्रका वा आर्थिक रूपमा कमजोर युवाहरू चाहिँ गुणस्तरीय शिक्षाबाट वञ्चित छन्। शिक्षामा समानता ल्याउन राज्य र प्राविधिक क्षेत्रले के गर्नु पर्थ्यो, के गर्न सकेन?
5: अब जस्तै के भइदियो भने त्यो क्लास सिस्टम भइदियो भने पढ्नेमा पनि, अब अहिले बोर्डिङ स्कुल छन् त्यहाँ धेरै पैसा तिर्नुपर्छ, अनि त्यहाँ पढ्यो भने अब क्वालिटी राम्रो हुन्छ भनेर बाबुआमाको विचार छ। एक हिसाबले त्यो चाहिँ हो, तर अर्को हिसाबले चाहिँ होइन, किनभनेदेखि त्यहाँ त्यो पढ्ने मात्रै सिकाउँछ, फेरि त्यो लाइफ बाँच्ने, त्यो लाइफ चलाउने सिपहरू चाहिँ कम सिकाउँछ त्यस्तो स्कुलहरू, प्राइभेट स्कुलहरूमा पढ्न चाहिँ एकदमै राम्रो, त्यो भोलिपल्टदेखि इङ्ग्लिस बोल्न थाल्छन् केटाकेटी, तर सामाजिक रूपमा अनि विभिन्न क्षेत्रमा चाहिँ मलाई चाहिँ पुग्दैन जस्तो लाग्छ मेरो चाहिँ विचारमा. आई होप आई एम रङ.
4: के चाहिँ गर्नुपर्छ तपाईँको लागि चाहिँ? तपाईँ अब विभिन्न सङ्घ संस्था अन्तर्राष्ट्रिय क्षेत्र नि हेरिरहनु भएको हुनाले त्यहाँ पनि काम गर्नु भएको, के गर्नुपर्छ नेपालले चाहिँ शिक्षामा समानताको लागि चाहिँ के गर्न आवश्यक छ?
5: यो अब अहिले चाहिँ बालन सरकारले चाहिँ अलिकति थाले जस्तो लाग्छ त्यस्तो स्कुलमा, स्कुलहरू प्राइभेट स्कुलहरूमा पढ्न चाहिँ एकदमै राम्रो. त्यो भोलिपल्टदेखि इङ्ग्लिस बोल्न थाल्छन् केटाकेटी, तर सामाजिक रूपमा अनि विभिन्न विभिन्न विभिन्न क्षेत्रमा चाहिँ

0: त्यो प्राइभेटतिर भन्दा गभर्मेन्टको गभर्मेन्टले पढाएको विद्यार्थीलाई प्रायोरिटी दिइरहेको छ. अहिले मैले त्यो केटाहरूले 12 क्लासमा भर्नु हुनलाई के अरे 11 क्लासमा भर्नु हुनलाई मैले त्यो देखिरहेँ. मलाई असाध्यै खुसी लाग्यो. गभर्मेन्ट स्कुलहरू अब त्यो गाउँ गाउँमा गभर्मेन्ट स्कुल छन्, त्यहाँ टिचर पनि पाइँदैनन्. उहाँ अनि पाको टिचरहरू पनि धेरै समय बस्दिनन्. मेरै पाला मात्रै बिजोकै थियो, एउटा सब्जेक्टमा त कहिले पनि टिचर पाइँदैन थियो. अनि बाबाआमाले खोजेर लिएर आएर, के अरे अभिभावकहरूले खोजेर लिएर आउनु पर्थ्यो. दुई तिन महिना लाग्थ्यो मास्टर खोजेर ल्याएर राख्न आदि इत्यादि थियो. अहिले पनि दुर्गम त जाँदैनन् दुर्गम. अनि त्यसले गर्दाखेरि म एजुकेसन पहिला मा टिचरै पाउन सकिनँ. एजुकेसन क्वालिटी छैन. जुन यो इमर्जेन्सी एजुकेसनमा क्लस्टर सिस्टम छ कि, पैसाले त पुग्दैन. त्यो जे पनि भन्न सजिलो हुन्छ, पैसाले पुर्याउँदा गाह्रो हुन्छ नि त सरकारलाई. त त्यो बेलामा त्यो जुन पहिला एउटा सिस्टम थियो यहाँ, आजभोलि के छ थाहा छैन मलाई. त्यो क्लस्टर सिस्टम भन्ने छ. त्यो क्लस्टर सिस्टममा चाहिँ 5-7-8 स्कुलहरूलाई क्लस्टर बनायो. त्यो त्यसमा चाहिँ नि एउटा स्कुल चाहिँ भरिपूर्ण सुविधा दियो. त्यो सुविधा चाहिँ फेरि सबै त्यो क्लस्टरको स्कुलले बाँध्नुपर्ने, छलफल गरेर प्लान गर्नुपर्ने. अनि त्यही अनुसार त्यो इक्विपमेन्ट लाने सिकाउने क्रममा त्यो त्यसरी गर्ने चलन थियो कि हाम्रो पालामा. मतलब म टिचर हुँदाखेरि म पछि गएर
1: हजुर
0: त्यो देखाएको थिएँ. त्यो त्यस्तो राम्रो थियो. अब त्यो चाहिँ सिस्टम अहिले गयो जस्तो छ. अब एजुकेसनमा चाहिँ नि हाम्रो प्रधानमन्त्री
1: बाबुराम भट्टराई
0: उसले चाहिँ राम्रो पैसा राखेको थियो कि
1: पहिलाको बजेटमा.
0: बजेटमा धेरै पर्सेन्टेज थियो पैसा. मलाई त लाग्छ 30% अराउन्ड के थियो कि एजुकेसनमा. त्यो उहो कति राम्रो गर्यो भन्ने विचार गरेको थिएँ मैले. त्यो त के भयो प्र्याक्टिकली चाहिँ इम्प्लिमेन्टेसन भयो भने थाहा भएन मलाई. त्यसरी अब त्यो शिक्षा क्षेत्रमा पैसा चाहिँ नि बढाउनु पर्छ. अनि टिचरहरू चाहिँ क्वालिफाइड हुनुपर्छ. एकदमै धेरै त्यो विचार गर्नुपर्ने हुन्छ. टिचरहरू पढाउने मात्रै होइन कि, बच्चाको भविष्यलाई हेरिदिने मान्छे हो, बच्चाको भविष्यको कोरिदिने मान्छे हो. त्यो कोरिदिने मान्छे बाबुआमाले त थाहा हुँदैन रहेछ. गाउँतिर त बाबुआ चाहिँ पढ भन्ने मात्रै हो. त्यहाँभन्दा बढी अब उनीहरूले आफैले पढाइआउँदैन हुँदैन थियो. आजभोलि त अलिक
1: अहिले त पढाइ पनि धेरै छ, तर अहिले पनि कतिपय अशिक्षितहरूलाई अब हुनुहुन्छ अभिभावक, उहाँहरूलाई चाहिँ पढ मात्रै भन्ने थाहा छ, कसरी पढ्ने होइन, त्यो कुरो चाहिँ सिकाउने काम चाहिँ फेरि शिक्षकको. तपाईँले भने शिक्षकको काम जागिर खाने मात्रै होइन, बच्चाको भविष्य बुझेर त्यसै अनुसारको चाहिँ काम गर्ने काम पनि शिक्षकको.
0: हजुर, लङ टर्म सोच दिने र त फेरि इन्करेज गर्नुपर्ने हुनसक्छ. त यसमा चाहिँ त असाध्यै राम्रो गरिरहेको छ कि यही बाटो लाग्ने हो भन्ने होइन. अनि त चाहिँ यो गरिस्यो भने यो हुनसक्छ, यो गरिस्यो भने यो हुनसक्छ भनेर त्यस्तो कुराहरू पनि पहिले भन्ने. जस्तै अहिलेको अर्थमन्त्रीलाई चाहिँ एकजना टिचरले भन्नुभएको थियो कि, यो इन्जिनियर डक्टर भएपछि थोरै मान्छेले सेवा गर्छ, यो चाहिँ इकोनोमिक्स पढिस् भने तैँले राम्रो गर्छस्, त्यति बेला देशको एउटा ठुलो देशकै तैँले भविष्य कोर्न सक्छस्, भविष्य उज्यालो बनाउन सक्छस् भनेर भनेको थियो भन्ने सुन्थेँ कि. त्यस्तै टिचर हुनुपर्छ कि, अरूको सल्लाह दिने, आइडियाहरू दिने, एक्सपोजर गर्ने. त्यो क्लासमा पढाउनु त सानो भाग हो कि एजुकेसनमा. अरू एक्स्ट्रा करिकुलर एक्टिभिटी सिकाउने
1: भनेपछि हाम्रो समस्या त शिक्षकलाई नै त्यो कसरी पढाउने भन्ने त्यो पूर्ण ज्ञान अथवा त्यो खालको चाहिँ क्षमता अभिवृद्धि गर्ने नै खाँचो पर्छ.
0: अब त्यो क्षमता छैन किनभने उहाँलाई तालिम पनि दिएको छैन, कसैले गर्नुपर्छ पनि.
1: अब तालिम त पढाइ नै, शिक्षा पढ्दाखेरि नै तालिम ल्या नै हुन्छ होइन. विद्यार्थी केन्द्रित चाहिँ शिक्षण कसरी गर्ने भन्ने कुरो त उहाँहरूले पढाएर आउनुहुन्छ. तर अझै त्यो विद्यार्थीको भविष्यलाई उसको क्षमता अनुसार कसरी चाहिँ सिकाउने भन्ने कुरो चाहिँ पढाउने सिकाउने र उसलाई बाटो देखाउने
0: हजुर
1: भन्ने कुरामा चाहिँ अझै अपूर्ण हुनुहुन्छ.
0: अपूर्ण
1: त्यो तर्फ चाहिँ राज्यले ध्यान दिनुपर्छ.
0: हजुर,
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी युवा शिक्षा, सिप र रोजगारीको विषयमा कुराकानी गरिरहेका छौं. अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकका रूपमा युवाहरूलाई सुशासन, नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसीसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल.
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं.
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्.
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नुपर्ने समस्या र तिनको समाधान.
2: कार्यक्रम सड़क र सवारी.

0: हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

0: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौं वा सबैले देख्ने ठाउँमा राखौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: Safety!
2: Michelin, Michelin.
4: World's number one tire brand.
5: People's Campus काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
7: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: 1 वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
8: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
5: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी युवा शिक्षा सिप र रोजगारीको विषयमा अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकको रूपमा युवाहरूलाई सुशासन नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसीसँग कुरा गरिरहेका छौं। कृष्ण केसीज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग युवामा अलिकति यो शिक्षा सिप रोजगारी र उद्यमशीलताको महत्वको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। अलिकति हामीले शिक्षाको कुरा अलिक अगाडि तपाईँले शिक्षामा जसरी लगानी हुनुपर्ने हो राज्यको व्यक्तिको संघ संस्थाको त्यो अनुसार अझै हुन सकेका छैन, त्यसलाई चाहिँ बढाउनु पर्ने खाँचो छ भन्नुको अलिकति यो सिपको कुरा गर्दाखेरि र रोजगारी यो सिप र रोजगारीलाई सँगै जोडौँ न। तपाईँले भनिहाल्नुभयो हाम्रोमा यो सिप र रोजगारीमूलक शिक्षा केही कलेजहरूले त सुरु गरेका छन्, अझै पनि त्यो पर्याप्त भइसकेको छैन होइन। र अब तपाईँको सुझाव चाहिँ नि यो सिप र रोजगारीलाई केन्द्रित गरेर शिक्षामा त्यो अनुसारको योजना कसरी बनाउने?
3: त्यही हो हजुर, पहिले त यो एक किसिमको सरकारले चाहिँ ऊ गरिदिनु पर्ने हुनसक्छ, रिसर्च गरिदिनु पर्ने हुनसक्छ, कस्तो कस्तो सिप चाहिँ हाम्रो देशलाई आवश्यक छ, कस्तो कस्तो सिपले चाहिँ जागिर पनि पाउन सक्छ भन्ने खाले एउटा रिसर्च गर्नुपर्ने हुन्छ। त्यो हरेक ओभर टाइम चेन्ज भइरहेको छ अहिलेको त्यो सिपहरू कहिले केमा कहिले केमा। जस्तै मैले उसमा क्यानाडामा चाहिँ दरखास्त दिँदाखेरि म याद गरेका थिएँ सोसियल सर्भिस गर्ने मान्छेहरूको लागि चाहिँ बढी पोइन्ट दिएको थिएँ कि, त्यो भने सोसियल सर्भिस पार्टमा चाहिँ कमजोरी छ त्यहाँ भन्ने बुझिन्छ, त्यसमा मान्छे बढी चाहियो भन्ने बुझिन्छ। भने जस्तै हाम्रो सरकारले पनि के त कुन चाहिँ सिप भयो भने कसरी चाहिँ उनीहरूलाई फाइदा पनि हुन्छ, सिप पनि शिक्षण पनि त्यही बेला पढ्दा पढ्दै त्यो खाले चाहिँ रिसर्च नै गर्नुपर्ने हुन्छ सरकारले। अनि त्यो चाहिँ कमसेकम पाँचदेखि दस वर्षभित्र फेरि रिसर्च गरिरहनु पर्छ, किनभने आवश्यकताहरू चेन्ज हुन्छन्, सिपहरू निसिपका आवश्यकताहरू पनि चेन्ज हुन्छन्, अनि त्यसलाई ध्यान दिएर प्रड्युस गर्नुपर्छ विद्यार्थीहरू, त्यो त्यो त्यसरी लानुपर्ने हुन्छ, त्यो अलिकति प्लानिङ नै राम्रो गर्नुपर्ने हुन्छ सबैभन्दा पहिला चाहिँ।
2: हजुर, अब आज पनि दैनिक हजारौं युवाहरू चाहिँ रोजगारी र उच्च शिक्षाका लागि विदेशी नै डरको छ, यसलाई चाहिँ अब ब्रेन ड्रेन भनिन्छ होइन। अब यो ब्रेन ड्रेन रोक्न वा विदेशीका युवाको ज्ञानलाई नेपालमा ब्रेन ड्रेन होइन ब्रेन गेन त्यसलाई ल्याउने त्यो कसरी बदल्न सकिन्छ, तपाईँको सुझाव के छ यसमा चाहिँ?
3: हजुर, एजुकेसनको क्वालिटी र अलिकति मूल्यमा अलिकति सजिलो भयो विद्यार्थीहरूलाई भने अलिक कम गरिदिएको खण्डमा नेपाली विद्यार्थीहरू विदेश जाँदैनथे। विदेश जानुको दुईटा तिनवटा अर्थ छ, पहिलो त अब हाम्रो राजनीति पनि अलिकति बलियो
2: स्थिर हुन नसकेको,
3: अझै पनि अनुहोलको सिचुएसन छ, त्यसले गर्दाखेरिमा बाहिर जाने चाहिँ अनौठो लागेन मलाई। अनि मलाई त एउटा टाइममा यस्तो चिन्ता लागेको थियो कतै कतै नेपालका कोही पनि नबस्ने कि विद्यार्थीहरू, सबै युनिभर्सिटी कलेजहरू बन्द हुन त हुँदैनन् भन्ने त्यो पनि मलाई फिल भएको थियो कि हुन त उनीहरूले राम्रो पढ्ने भनेर जान्छन्, उनीहरू चाहिँ पढेर फर्किदिए भनेदेखि त हुन्छ, तर वेस्टर्न कन्ट्रीमा पढ्न गइसकेको विद्यार्थीहरू त्यहाँको चाहिँ सुविधा भोगी भइसकेपछि मान्छेहरूलाई चाहिँ फर्कन गाह्रो हुन्छ इन जेनरल, सबै त होइन अब धेरै त उतै बस्छन् थोरै चाहिँ फर्कन्छन्। अहिलेसम्म मैले देखेको ट्रेन्ड चाहिँ त्यो छ पढ्न जानेहरूमा चाहिँ। अब सिप चाहिँ अब हाम्रोमा यो जस्तै हामी सिप चाहिने किसिमको इन्डस्ट्रीहरू त्यो धेरै खोल्न सकियो खण्डमा, इन्डस्ट्रियलाइज कन्ट्री हुन थाल्यो भने चाहिँ बल्ल मान्छेहरू बाहिर पनि जान्नन्, विदेशमा जाँदैन भन्ने पनि जाँदैन। कस्तो हुन्छ भने मलाई गजब लागेको एउटा उसमा इराकमा धेरै विद्यार्थीहरू के अरे मान्छे फेला परे, युएनमा मसँगै काम गर्थे युनिसेफमा, तिनीहरू त जागिर छोड्ने भने के हो किन छोड्ने भने हाम्रो देशमै पाउँछ यस्तो जागिर त अब यो लेभलको पैसा दिन्छ अनि परिवारसम्म बस्न पाइन्छ किन छोड्नु भनेर किन नजाने
2: किन नजाने
3: गाउँ भनेर उनीहरू चाहिँ छोडेर आए। अनि म इराकमा काम गर्न पनि पुगेँ, फेरि मैले पुग्दाखेरि दुई चारजना साथीहरू भेटेँ, के गर्दैछ भने हामी त जागिर साइड छोडेर आयौँ नि युएनमा यसमा गर्दैछौँ भनेर त्यो कम्पनीहरूलाई देखाउँथ्यो त्यो कम्पनीमा काम गर्छु भने उनीहरूको सिप अनुसार पनि त्यो मिल्छ, पैसा पनि त्यो युएनले दिएको भन्दा पनि बढी दिएर छ इराकको कुरो यो त्यो लेभल गर्नुपर्ने हुन्छ फर्काउनको लागि चाहिँ क्वालिटी अफ एजुकेसन राम्रो गर्ने त्यो चाहिँ
2: अब तपाईँको अनुभवमा चाहिँ तपाईँ धेरै लामो समयदेखि यो क्षेत्रमा कार्यरत हुनुहुन्छ होइन देश विदेशको अनुभव पनि तपाईँसँग छ नेपालले त्यो अवस्था ल्याउन चाहिँ कति वर्ष पर्खनु पर्ला अझ
3: यो राजनीतिक के भन्छ विलिङनेस बढी चाहिन्छ
2: अब अहिलेको अवस्था हेर्नुहोस् न ल आजसम्मको अवस्था हेर्दाखेरि तपाईँलाई त्यो राजनीतिक स्थिरता हुन्छ र हामीले भने जस्तो साँच्चै युवाहरू विदेश जाने लड्को पनि कम हुन्छ र विदेश गए पनि उताको ज्ञान सिप र अनुभवलाई यहाँ ल्याएर चाहिँ प्रयोग गर्छ भन्ने त्यो वातावरण चाहिँ तत्काल बन्न सक्ने अवस्था देख्नुहुन्छ
3: त्यो त लामो समय लाग्छ तत्काल त बन्दैन तर बन्छ बन्न चाहिँ नेपाल भने यस्तो देश हो जहाँ चाहिँ हावा पानी सबै सुविधाहरू असाध्यै राम्रो छ क्या त्यो अर्थमा अनि हामी नेपालीहरू लेबरिस्टम जुन देशमा गए पनि मैले थुप्रै नेपालीहरू दुःख गरेको माथि माथि पुगेको देख्छु म त एउटा सानो सानो जब खाने मान्छे हो ठुलो मान्छे होइन तर मभन्दा अग्रजहरू यति राम्रो तपाईँ कुल गौतमलाई हेर्नुहोस् न एउटा इक्जाम्पल हो कि हाम्रो चाहिँ अब हाम्रो अहिले मेम्बर पार्लियामेन्ट मेम्बर हुनुभएको छ नि डक्टर के अरे इन्डस्ट्री के किताब बेच्ने कि
2: महावीर
3: पुन उहाँसँग मैले कुरा गरेको थिएँ यस्तो यस्तो मान्छेहरू जस्तै आँखाको हुनुहुन्छ नि
2: सन्दुकृत हजुर
3: यस्तो यस्तो यस्तो राम्रो मान्छेहरू छन् उनीहरूले त देशको लागि केही गरौँ भन्छन् त्यस्तै मान्छे दुई चार सय भइदियो भनेदेखि नेपाल त बन्छ नि बन्छ अब अहिलेको विद्यार्थी अहिलेको नयाँ जेनेरेसन चाहिँ लुटिहालौँ खाइहालौँ बिहान गरिहालौँ भन्ने छैनन् हामी हाम्रो पालोमा नपुगेर हो के हो हाम्रो पालोमा हामी त्यस्ता थियौँ त्यो भए हामीले बन्छ भन्नु चाहिँ बन नेपाल बन्छ तर अब मलाई अर्को एउटा लागेको चाहिँ जस्तै एनआरएन भन्छ नि एनआरएन
2: गैर आवासीय नेपाली
3: हजुर गैर आवासीय नेपालीलाई फर्काउन सक्ने हो रिटायरमेन्ट लिएकालाई फर्काउन सक्ने पनि पैसा थुप्रो आउँछ रिटायरमेन्ट भनेको उसले पैसा कमाइसकेको हुन्छ उसलाई यहाँ आनन्दले बस्छु म भनेर आफ्नै देशमा आफ्नै बाबुआमा अथवा दाजुभाइहरूको आडमै बस्छु भनेर आउँछ उसले पैसा प्रशस्त खर्च गर्छ देशको लागि त फाइदा हुन्छ नि त त्यो एउटै गर्नुपर्छ हाम्रो सरकारले अब गर्नु कोसिस गरेको थियो अहिले यहाँ अनि यो ल बनाउने हिसाबमा छलफल अन्त गइरहेछ अब एकैचोटि ढोक खोल्यो अर्कैचोटि बन्द गरिरहेछ त्यो छलफल चाहिँ
2: यो तपाईँले आशा गर्नुभएको छ आशा गरौँ त्यो अवस्था छिटै आउँछ नेपालमा
3: आउँछ कहिले आउँछ चाहिँ थाहा छैन मलाई
2: तर आउँछ भन्नेमा चाहिँ ढुक्क हुँदा हुन्छ
3: ढुक्क छु
2: हजुर हजुर कृष्ण केसीज्यू तपाईँ आफैले पनि अन्तर्राष्ट्रिय सहायता र सुशासनको क्षेत्रमा काम गर्नुभयो होइन नेपालभित्रै युवाहरूको लागि चाहिँ रोजगारी र उद्यमशीलताका नयाँ क्षेत्रहरू जस्तै डिजिटल अर्थतन्त्र कृषि पर्यटन अरू के हुन सक्छन् र उनीहरूलाई कसरी त्यसमा सुरुवात गर्न सकिन्छ
3: पर्यटन नेपालमा असाध्यै राम्रो छ राम्रो हुन्थ्यो सम्भाव छ पनि अलिअलि अब कहिले घट्ने कहिले बन्ने भइरहेको छ पोलिटिकको कारणले त्यो अनरेस्टको कारणले अब एउटा त हामी त्यो अनरेस्ट नहुने किसिमको परिस्थिति सृजना गर्नु पर्यो अर्को चाहिँ हजुरको त्यो लगानी गर्ने मान्छेहरूलाई अलि ढुक्क भएर मलाई मेरो चाहिँ लगानी हराउँदैन भन्ने चाहिँ त्यो सिचुएसन बनाउनु पर्छ त्यसको लागि अब अहिले अहिले चाहिँ बढ्दैछ जुन इन्करेजिङ हो हजुरको उत्साहित म त उत्साहित छु गाउँ गाउँमा पनि स्टे के होम स्टे बनाएर
2: पर्यटन पर्यटकहरूलाई आकर्षित गर्ने
3: आकर्षित गर्ने कामहरू भइरहेछ अब मैले पहिला सुरु सुरुमा बाहिर विदेशबाट आउँदा हाम्रो एयरपोर्ट गनाउँथ्यो एयरपोर्ट पुरै त्यो वासरुम गनाउने अनि अहिले चाहिँ त्यो कम भएको छ अहिले चाहिँ राम्रो छ अब तर त्यो त्यस्तै कुराहरू सुविधाहरू चाहिँ अलिक बनाइदिनु पर्ने हुन्छ सरकारले त्यसलाई अलिक बढी ध्यान दिनुपर्छ अनि हाम्रोमा रोडहरूले पनि गाह्रो पारिरहेको छ बेला बेलामा हाम्रो त्यो जुन ट्रान्सपोर्टेसन साधनहरू छन् ती पनि मेन्टेन गरिरहेको भइदिनुमा अनि एक्सिडेन्टहरू भइरहेको छ यस्ता कुराले टुरिस्टहरू अलिक कम आउने हो नेपालमा अनि खानापिना हाइजेनिक लेभलमा चाहिँ हामी अलि तलै छ यी विभिन्न कुराहरू धेरै छ त्यसको चाहिँ एरिया सोच्नुपर्ने नि टुरिस्टलाई कसरी खुसी पार्ने भन्दा एउटा भाषा पनि बनाउनु विभिन्न भाषा बोल्ने प्रड्युस गर्ने यहाँ होइन अनि जुन देशको टुरिस्ट आउँछ त्यही देशको चाहिँ भाषा बोल्ने मान्छेलाई लगाइदिने सजिलो हुन्छ नि अनि मान्छेहरू त्यसरी आकर्षित हुन्छन्
2: हजुर अब तपाईँ विश्वविद्यालयमा सुशासन र उत्तरदायित्व पनि पढाउनुहुन्छ एकाउन्टेबिलिटी र गभर्नेन्स पनि होइन नेपालको विकास नहुनुमा चाहिँ सुशासनको अभावलाई मुख्य कारण मान्ने गरिन्छ युवाहरूले देशमा सुशासन ल्याउन र राजनीतिक रूपमा जागरिक हुन र अहिले तपाईँले भने जस्तो त्यो स्थिरता ल्याउन चाहिँ युवाहरूको भूमिका कस्तो हुनुपर्छ र हाम्रा युवाहरूले के गर्न सक्छन्?
3: यो चाहिँ गाह्रै प्रश्न हो हजुर। युवाहरूको रोल चाहिँ साह्रै ठुलो हुन्छ। अहिलेका युवाहरू फेरि एकदमै राम्रो किसिमले सोच्ने हुन्छन्, देशको लागि मात्रै सोच्ने, आफ्नो प्राइभेट व्यक्तिगत रूपमा चाहिँ नि फाइदा लिन खोजिहाल्दैनन्। त्यो कारणले मलाई चाहिँ उनीहरूसँग आशा चाहिँ असाध्यै बढी छ। अब कस्तो हुनुपर्छ भन्दा यही रूपमा गयो भने, यसरी नै हामीले चाहिँ ग्रुम गर्दै गयौँ भने चाहिँ अब नेपाल त्यो पनि क्षेत्रमा असाध्यै राम्रो भएको छ। अहिले आएर मैले त्यही देख्छु। अब यो हाम्रो जुन पुरानो सरकारलाई जुन जसरी लखत अरे युवाहरूले, अब त्यहाँ त्यो नराम्रो पाटो पनि छन् त्यहाँ चाहिँ, त्यो नभनिकन उद्देश्य चाहिँ सुशासनकै लागि भन्ने थियो, के अरे त्यो चाहिँ धेरै राम्रो गरेका थिए। अब
2: यसमै जोडौँ न, तपाईँ हामीले भने जस्तै भदौ 23 र 24 युवाहरूको विद्रोह सुशासनको लागि थियो र त्यसको जगमा अहिले नयाँ सरकार बनिएको छ युवाहरूले खोजेको अनुसार। अब अहिलेसम्मको काम हेराइमा तपाईँलाई यो सुशासनको लागि सरकारले जसरी युवाहरूको त्यो भावना अनुसार, हामीले जसरी अहिले युवाहरूकै कुरा गरिरहेको छौँ, युवाहरूको भावना अनुसार युवाहरूलाई अझै उत्प्रेरणा जगाउने गरी सरकारले सुशासन क्षेत्रमा काम गर्न थालेको महसुस हुन्छ कि हुँदैन?
3: थालेको जस्तो लाग्छ, तर बिच बिचमा कता कता बाटो बिरा जस्तो लाग्छ, प्रशस्त छन्। अहिलेको सरकार चाहिँ यो अलिकति अनुभवको कम भएको हो कि भन्ने लाग्छ मलाई। तर उद्देश्य त राम्रो छ, एकजना व्यक्तिले चलाए जस्तो पनि देखिन्छ कहिले कहिले। त्यो त्यस्ता कुराहरू चाहिँ अलि नहुनुपर्ने
2: हो। अब यसमै तपाईँको सुझाव चाहिँ, अब तपाईँ त अब अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न यस्तो सुशासनको उसमा पनि हेरिरहनु भएको, काम गरिरहनु भएको, सरकारले के गर्यो भने चाहिँ युवाहरूले खोजे जस्तो, अथवा हामी नेपालीले खोजे जस्तो, हामी नेपाली नागरिकले चाहे जस्तो चाहिँ सुशासन को क्षेत्रमा बलियो काम हुन सक्ला कि, सरकारले के गर्नुपर्छ?
3: अनि अब यो त्यसमा त म त असली क्लियर छ, ट्रान्सपेरेन्ट हुनु पर्यो सबै कुरो,
2: सबै कुरा
3: भित्र लुकाउने र बाहिर देखाउने फरक हुनु भएन। एउटा चाहिँ त्यो छ, अनि अर्को चाहिँ जुन हाम्रो करप्सनको लेभल हो नि, करप्सन त्यो पैसा लिने मात्रै करप्सन भन्दिनँ म चाहिँ, धेरै किसिमको करप्सन छन्, आफ्नै मान्छे राख्ने पनि करप्सनै हो। अनि पैसा केसमा चाहिँ जहाँ फाइदा बढी हुन्छ त्यही गर्ने पुरानो पहिले पहिले देखाएको हो। अब अहिले चाहिँ के गरिरहेको छन् त्यसमा मलाई अलिक धेरै चाहिँ ज्ञान चाहिँ छैन। धेरै बाहिर बसिन्छ अनि थोरै समय आयो, घरको लफडाहरूतिर लाग्यो, यस्तै यस्तै हुन्छ। तर मलाई चाहिँ के लाग्छ भने हजुरको त्यो स्वच्छ छवि भएको मान्छेहरू लाग्यो भने चाहिँ हुनसक्छ। अहिले चाहिँ स्वच्छ छवि भएको धेरै छन्, एक्सपर्ट पनि धेरै छन्, तर कहाँ कहाँ चुकिरहेको छन्। यो पोलिटिक्स भन्ने र व्यक्ति भने एकदमै फरक कुरो रहेछ। पोलिटिकल फिल्डमा गएपछि अब अस्ति त्यो हुलदाङ भएको थियो नि त्यो पार्लियामेन्टमै, अब त्यो लेभल हुन्छ हाम्रोमा, त्यो त जहाँ पनि हुन सक्ला। तर सानो कुरामा अब म त के भन्छु नि, ए बाबा पहिला अल्टरनेटिभै थिएन, अहिले अल्टरनेटिभ एउटा आएको छ, देश विकास गर्छु भनेर आएको छ। सानोतिनो गल्तीलाई माफी गरिदिनुपर्छ अनि केही समय त हेरौँ न, 100 दिन पनि नपुग्दै हामी उफ्रिन थाल्छौँ। अनि हाम्रो पहिलाकाले के गरे भन्दा खासै त्यस्तो विशेष देखाउन सकिन्न। अहिलेकाले आएर चाहिँ काम चाहिँ सुरु चाहिँ गरेका छन्, तर त्यो चाहिँ कतिसम्म जान सक्छन्, त्यो बिचमा सानोतिनो कच्चा कुचु कच्चा कुचु हुँदाखेरि मान्छेलाई शङ्का उपशङ्का लाग्नु त स्वाभाविकै हो।
2: त्यो शङ्का ल्याउने वातावरण चाहिँ अब सरकारमा भएकोले नि गर्न भएन, त्यो वातावरण बनाउन दिनु भएन होला, होइन?
3: भएन होइन। त्यो अब अनि अर्को चाहिँ अहिले प्रश्नको उत्तरमा चाहिँ मलाई भन्नु लाग्नु नभनेको के छ भने, यो कन्सल्टेसन जुन छ नि, हाम्रो सानो सानो गाउँ गाउँमै लेभलमा मान्छे राखिदिन सकिन्छ कन्सल्टेसन गर्ने, यो है कस्तो होला त भनेर अप्सनहरू
2: सरकारलाई सुझाव
3: त्यो अप्सनहरू पनि राखिदिने, थुप्रै कुरा छलफल गराइदिने, त्यो एकदमै गाउँ गाउँबाटै थाल्ने के त्यस्तो कुराहरू। त्यो पहिला गाउँ फर्क भन्ने थियो नि हजुरको एउटा प्रोग्राम,
2: गाउँ फर्क अभियान जस्तै,
3: त्यो जस्तै पहिला त्यो आरआबिसी भन्ने थियो नि हजुरको, राविषे जस्तै
2: राष्ट्रिय विकास सेवा,
3: हजुर त्यो यस्तो राम्रो थियो हजुरको, यति राम्रो थियो त्यो सहर चाहिँ गाउँमा पुगे जस्तो लाग्थ्यो।
2: पुराना कुराहरू सबै नराम्रा थिएनन्, ती राम्रा कुराहरूलाई नै अनुसरण गर्न सक्नु पर्यो, होइन? अहिले नयाँ अहिले भएका नराम्रा कुरा नि त्याग्नु पर्यो, पहिलेका राम्रा कुरा पनि
3: इम्प्रुभ गर्दै जाने कुरो हो नि त हजुर। पहिलाको सबै राम्रो होइन, राम्रो कुराहरू थिए, ती कुराहरू कस्तो काठमाडौँ सहर चाहिँ गाउँमा पुगेको जस्तो फिल हुन्थ्यो कुराकानी गर्दा राविसेहरूले असाध्यै राम्रो गरिरहेको
2: हो
3: किन छोड
2: हो. अब ठिक छ, तपाईँले अलिकति यो राजनीतिक वातावरण चाहिँ अलिकति स्वच्छ बनाएर युवाहरूलाई प्रेरणा दिने होइन युवाहरूलाई चाहिँ अलिकति त्यो प्रेरणा दिने हौसला थप्ने काम चाहिँ राजनीतिक वातावरणले पनि गर्छ.
3: हामीले पनि कन्ट्रिब्युट गरेका छ यो सरकारमा भन्ने चाहिँ बढाइ दिनुपर्छ
2: एकदम. अब कृष्ण केसीज्यू हामी अन्त्य अन्त्यतिर आइपुगेका छौँ. यो अब परिचालन, युवा परिचालन चाहिँ यो नारामा सीमित देखिन्छ कि हरेक क्षेत्रमा युवा परिचालन भन्ने यो सरकार गैर सरकारी क्षेत्रको नीति हुन्छ. देशको नीति निर्माण र ठूला विकास आयोजनाहरूमा चाहिँ युवाको वास्तविक परिचालन कसरी गर्न सकिन्छ?
3: पहिला ठूलो आयोजना निर्णय गर्नमै युवाहरूलाई परिचालन गर्नुपर्ने हो मेरो चाहिँ विचारमा. के गर्ने त त्यो आयोजना कसरी कस्तो कहाँ गर्न सकिन्छ के तिमीले के सोचेका छौ भनेर युवाहरूलाई राख्ने हो सोच्ने हो भने क्रिएटिभ छन्, इन्टेलिजेन्ट छन्, अरूसँग सर सल्लाह गरेर पनि उनीहरूले ल्याउँछन् नि. त्यस्तो परिस्थितिको सृजना गर्नुपर्ने हुन्छ उनीहरूको त्यो भएर अनि तिनीहरूलाई नै इन्भल्भ गराउने त्यसमा अब त्यो हेर्ने सुपरभिजन गर्ने पनि तिनीहरू. यो अर्को छ नि एउटा हाम्रो प्रोग्राम थियो नि पहिला गाउँको विकास
2: आफ्नो गाउँ आफै बनाऊ
3: त्यो
2: एकाउन्न सालको हजुर
3: त्यो पनि असाध्यै राम्रो थियो. त्यसमा चाहिँ त्यो कम्युनिटीले आफै मोनिटर गर्ने त्यो पैसा कहाँ गयो हेर्ने अनि कसरी गर्ने त हेर्ने के गर्यो भने हामी पैसा जोगाउँछौँ अरू पनि काम गर्न सक्छौँ भनेर त्यो उनीहरूलाई जिम्मेवार बनाउन सक्ने हो भने असाध्यै राम्रो हुन्छ. यो नेपालबाट सिक्ने कुराहरू हुन्छ अरू देशमा पनि त्यो त्यस्ता कुराहरू चाहिँ हामीले ल्याउनु पर्ने हुन्छ युवाहरूलाई. त्यसैमा ल तिमीहरूको जिम्मेवारी हो अब हामीले तिमीहरूलाई पैसा जति सकिन्छ तिमीहरूले दिएको योजना अनुसार हामी गरिरहेछौँ तिम्रो जिम्मा है त भनेर युवाहरूलाई तताएर छोड्ने भने युवाहरूले त राम्रो गर्न सक्छ एकदमै राम्रो गर्न सक्छ
2: एकदम. अब यो चाहिँ युवालाई सम्बन्धित निकायले दिने वातावरणको कुरा भयो. एउटा सरकारले र सम्बन्धित निकाय समाज र अरू संघ संस्था पनि युवालाई त्यो हौसला र प्रेरणा दिने खालको वातावरण बनाउनु पर्यो. अब अन्त्यमा कृष्ण केसीज्यू तपाईँ पनि युवा उमेरदेखि संघर्ष गर्दै होइन हामीले आज तपाईँसँग कुरा गर्नुको कारण चाहिँ तपाईँ युवा उमेरमै तपाईँ पहिला चाहिँ शिक्षक हुनुभयो गाउँको र त्यसपछि बिस्तारै अन्तर्राष्ट्रिय क्षेत्रसम्म काम गरेर अहिले तपाईँ फेरि युवाहरूलाई नै सिकाउने काम गर्नुहुन्छ पढाउने काम गर्नुहुन्छ होइन त. र युवाहरू अहिले सुनिरहनु भएको रेडियो सुनिरहनु भएका धेरै युवाहरूलाई तपाईँको सन्देश चाहिँ अब युवाहरूमा एउटा भविष्यप्रति चाहिँ धेरै युवाहरू निराश देखिन्छ क्या युवाहरूमा होइन अनि ती निराश भएका युवाहरूलाई आशावादी बन्न र स्वदेशमै केही गर्न चाहिँ तपाईँको सुझाव के छ?
3: ठुलो प्रश्न होइन. हरेक युवाले व्यक्तिगत रूपमा भन्दा देशको लागि सोच दिने हुनुपर्ने हुन्छ किनभने युवासँग शक्ति हुन्छ त्यो फिजिकल शक्ति पनि अनि इन्टेलेक्चुअल शक्ति पनि सबै हुन्छ त्यो मिश्रित शक्तिले देशलाई चाहिँ धेरै माथि लान सक्छ. र अहिले हाम्रो विदेश जाने एउटा लहर जुन छ पढ्न जाने अथवा खाडी मुलुकमा जागिरी खान जाने त्यो यो परिस्थितिलाई हटाउनुपर्छ होइन काम गर्नु पर्यो. यस यहाँ चाहिँ परिस्थिति त्यही अनुसार मिलाइदिनु पर्यो. युवाहरूले चाहिँ एकदमै गर्छन् देश विकास गर्ने भनेकै युवाहरूले हो. हामीले के गर्ने? हामी त बोल्ने मात्रै हो. हामी पनि अझ पुरानो कुरा गर्छौँ. नयाँ नयाँ अहिले नयाँ सिचुएसन छ, नयाँ परिस्थिति छ, नयाँ अवसरहरू छ, नयाँ चुनौतीहरू छन्. त्यो ती त्यस विषयमा सोचेर हजुरको युवाहरूलाई आवश्यक सिप पनि दिने युवाहरूलाई आवश्यक रूपमा चाहिँ नि अपर्च्युनिटी पनि दिनुपर्छ होइन. अनि त्यो अघि भने जस्तै प्रोजेक्टमा इन्भल्भ गर्नुपर्छ. त्यो हरेक गाउँको प्रोजेक्टमा युवाहरू इन्भल्भ गर्नुपर्छ. त्यो एक्सपर्ट भनेर बाहिरबाट थुप्रै लगेर एकजना एक्सपर्ट भए पुग्छ, उसले सुपरभिजन गर्छ, त्यही सिकाउँछ.
2: भनेपछि अब यस्तो भनौँ न, गाउँ टोलको जति पनि विकासका कामहरू हुन्छ होइन आयोजनाहरू हुन्छ त्यसमै पालिका स्तरबाटै युवाहरूलाई चाहिँ सक्रिय सहभागी गराउन सक्नु पर्यो. र युवाहरू आफू पनि म गर्छु अब त्यो म भाग लिन्छु सुझाव सल्लाह दिन सक्छु.
3: अनि अर्को कुरो चाहिँ के छ भने हजुरको हरेक युवाले सोच्नुपर्ने चाहिँ मैले केही गर्न सक्छु भनेर हार्डवर्किङ त्यो मैले चाहिँ 8 घन्टा काम गरेर उफ आई एम टायर्ड भन्छन् मान्छेहरू. अनि म चाहिँ मुसुक्क हाँस्छु किन हाँसेको भने म 18 घन्टा काम गर्छु. 60 वर्षको मान्छे 18 घन्टा काम गर्छ तिमीहरू किन 8 घन्टा काम गर्दाखेरि मैले थाक्नु भन्छु म भन्थेँ धेरै देशमा त्यसो भन्थेँ मैले. त्यो हुनु हुँदैन. हामी चाहिँ शरीरलाई जति चलायो त्यति राम्रो हेल्थलाई पनि राम्रो हुन्छ अनि दिमाग जति चलायो त्यति राम्रो दिमाग पनि बढ्छ
2: एकदम. शरीरलाई पनि जति चलायो शरीर त्यतिकै फुर्तिलो स्वस्थ हुन्छ, दिमागलाई पनि जति धेरै चलायो त्यति धेरै दिमाग चाहिँ तिखो हुन्छ।
3: त्यो कारणले हरेक युवाले चाहिँ सोच्नुपर्ने, दुःख युवा हुँदै यो दुःख गर्ने भने अब हामीले के दुःख गर्ने, चाहेर पनि सकिन्न। त्यो भएनले यो त्यो बुढो बुढो हुन बुढो पनि हुन पनि हुन्छन् मान्छे बुढो भइन्छ, त्यो बुढो हुँदा पनि त्यो मलाई यो छ भने यो यङलाई त जवानलाई त हुनु पर्यो हो, दुःख गर्नुपर्छ, देशको लागि दुःख गर्नुपर्छ, तपाईँको व्यक्तिगत फ्यामिली पाल्न पनि त दुःख गर्नुपर्छ, दुःख गरेर कमाउने हो, दुःख गरेर चाहिँ एउटाले एउटा सबैले त्यो गर्यो भने त देश विकास हुन त धेरै लाग्दैन नि
2: एकदम। अब यो दुःख गर्न चाहिँ नसक्ने हुन्छ नि
3: ट्रान्सपेरेन्ट दुःख गर्न नसक्ने त त्यो बच्चादेखिको पानी पनि हुन्छ
2: हो, त्यो पानीलाई चाहिँ कसरी, अब यो अन्तिममा कुरा है, तपाईँ एकदम रोजको कुरा गर्नु भएको, त्यो पानी कसरी सुधार्ने त,
3: यो सरकारले मात्रै सबैहरू गर्नुपर्छ भन्ने फेरि अर्को धारणा छ, त्यो चाहिँ होइन, सरकारले थोरै बाटो देखाउने हो अनि व्यक्तिले चाहिँ थाल्ने हो,
2: व्यक्ति आफैले सुनिरहनु भएकोले चाहिँ कसरी आफूलाई सुधार्न सक्नुहुन्छ
3: हजुर।
2: अब काम गर्न खोज्ने युवाहरू पनि धेरै हुनुहुन्छ होइन, आफूलाई चाहिँ एकदम सृजनशील क्षेत्रमा लगाइरहनु युवाहरू पनि हुनुहुन्छ, जसले चाहिँ लगाउनु खोज्नुहुन्छ खोज्न आँट्नु भएको छ तर सक्नु भएको थिएन कि, उहाँहरूले चाहिँ के गर्न सक्नुहुन्छ?
3: अब आफूलाई हेर्ने हो के, आफूले आफूलाई चिन्ने हो कि हजुरको, म चाहिँ थोरै मात्रै काम, अब त्यो अहिले एकैचोटि म धनी हुन्छु भन्ने हिसाबले पनि लिनु हुँदैन, दुःख गर्नुपर्छ, दुःखको फल त आउँछ त्यो चाहिँ ग्यारेन्टी छ हजुरको, त्यो चाहिँ बुझ्नु पर्यो कि नम्बर एक, त्यसको लागि हार्ड वर्किङ सर्टेन लेभलको प्लानिङ चाहियो, त्यो डिसिप्लिन चाहियो हजुरको, त्यो फलो गर्नलाई नै त्यो सबै गर्नुपर्छ। मलाई एउटा इक्जाम्पल भन्नु मन लाग्यो, म युएनमा कहिले पनि जाहिर खानु भनेर बसेको मान्छे हो, युएनलाई हेट गर्ने मान्छे हो म चाहिँ, किनभने मैले अर्कै बुझाएर छु, मैले सही कुरो बुझाएर हिँड्छु, म चाहिँ पछि त्यो मैले जुन इन्टरनेसनल एनजिओमा रिजनल डाइरेक्टर धेरै भएँ, त्यो काम जे मैले गरेको छु नि, मैले चाहिँ सकेसम्म नयाँ तरिकाले सकेसम्म त्यो इकोनोमिक तरिकाले थोरै पैसाले धेरै उत्पादन गर्न थाल्ने त्यस्तो गरियो, बाहिरबाट वाच गरिरहेको हुँदो रहेछन् कि मान्छेहरूले, युएनको मान्छेहरू त मलाई त अब यो सुन्दाखेरि म त अनौठो लाग्ला, म त घरमै आउँथेँ बोलाउन, घर भनेको हामी त्यहाँ डेरालाई पनि घर भन्छौँ किनभने हामी बसेको हो, कसैको पनि अधिकार हुँदैन, त्यो डेरा त्यो त्यस्तोमा, अनि त्यसरी मलाई बोलाएर बल जफत हेर हन्ट गरेर लग्यायो युएनले मलाई, म चाहिँ म जान भनेर एप्लाई गरेँ कहिले पनि होइन, त्यसरी लग्यायो, त्यो लेभल गर्न सक्नु पर्यो, मैले त सकेँ जसले पनि सक्छ नि त
2: एकदम, त्यो आँट्ने हो भने जसले पनि सक्छ,
3: आँट्न पर्यो, आँट हुनु पर्यो नि, आँट्नु पर्यो, त्यो गर्न सकिन्छ हुन्छ
2: एकदम, जेस दुःख गर्नु पर्यो, दुःख गरेको फल भविष्यमा मिल्छ,
3: हार्ड वर्किङ हुनु पर्यो, ट्रान्सपेरेन्ट हुनु पर्यो, त्यो व्यक्तिगत लोभ लाभ चाहिँ गर्नु हुँदैन, सकेसम्म आफूले गर्नुपर्ने गर्ने आफ्नो जिम्मेवारी मोर देन 100% मोर देन एक्सपेक्टेड चाहिँ नै तपाईँले काम गरेर हुनुपर्छ, त्यो भयो भने मलाई लाग्छ त्यहाँ कसैले पनि दुखाउँदैन, हाम्रो त्यस्ता 2-4 हजार युवाहरू हुने भने यो देशहरूलाई त माथि जान्छ।
2: धेरै धेरै धन्यवाद कृष्ण केसी सर, तपाईँको यो महत्वपूर्ण समय तपाईँको विचार र बनाएको लागि
3: धन्यवाद हजुर, मलाई आफ्नो विचारहरू पोख्नलाई चाहिँ मौका दिनुभएकोमा।
2: उहाँ हुनुहुन्थ्यो अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकका रूपमा युवाहरूलाई सुशासन नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसी। आज हामीले युवा शिक्षा सिप र रोजगारीको विषयमा केन्द्रित रहेर कुरा गर्यौं। काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय आजलाई सकिन लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घर भित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TV. Samsung Vision AI TVमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: Introducing Wi-Fi 6 with Suvisu Suraksha.
6: Wi-Fi 6 sanga paunuhos high speed ra stable internet.
5: Sathai Suvisu Suraksha le tapailai rakhcha online browsing ma surakshit.
6: Hanikarak site asurakshit content aba sabai instant block huncha.
7: Suvisu chito pani surakshit pani.
8: Thap jankari tatha booking ka lagi
9: 0942538888 9802538888
10: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
11: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। परराष्ट्र मन्त्री खनाल 4 दिने भ्रमणका लागि चीन प्रस्थान, भोलि चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता हुने। कांग्रेसमा आन्तरिक एकताको लागि 7 बुधे प्रस्ताव, अध्यावधि गर्न छुटेका क्रियाशील सदस्यले असार 20 गते भित्र आवेदन दिन सक्ने। भारतले कडाई गरेपछि चिया उद्योग समस्यामा, भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा धेरै चिया अलपत्र। सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झण्डै 3 गुणाले बढ़्यो, युरोपेली संघले युक्रेनका लागि 90 अर्ब युरो ऋण निकासा गर्दै। र विश्वकप फुटबलमा हाइटीलाई हराउँदै स्कटल्याण्डको विजय शुरूआत, ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 दिने भ्रमणका लागि आज बेजिङ प्रस्थान गर्नुभएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किनुभएका मन्त्री खनाल 4 दिने भ्रमणका लागि आज बिहान चीन जानुभएको हो। चीनका विदेश मन्त्री वाङगीको निमन्त्रणामा उहाँ बेजिङ जानुभएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा भोलि आफ्ना चीनिया समकक्षी वाङगीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउन पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम तय छ। भ्रमणका क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जनाएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 गतेदेखि 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। नेपाली कंग्रेसमा आन्तरिक एकताका लागि संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शेखर कोइराला समूहलाई 7 बुधे प्रस्ताव पठाएको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित थप 5 जना नेताहरूलाई गगन थापा पक्षले पठाएको 7 बुधे प्रस्तावमा विधानको धारा 17(2)(2) सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अध्यावधि, सर्वोच्च अदालतको फैसला समेतलाई अर्कोले आत्मसात गर्नुपर्ने लगायत छ। उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको 7 बुधे सहमतिको प्रस्ताव सार्वजनिक गर्नुभएको हो। गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको सक्रियतामा गएको पुष 27 देखि माघ 1 गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन भएको थियो। यो विशेष महाधिवेशन प्रति देउवा पक्षले विमति राखेको छ। यसैबीच नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्न तोकिएको समय सीमाभित्र विविध कारणले ओडाबाट नवीकरण र अध्यावधि गर्न छुटेका क्रियाशील सदस्यले आउँदो असार 20 गते भित्र निवेदन दिन सक्ने जनाएको छ। कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजोको बैठकले छुटेका निरन्तरता सहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यले असार 20 गते भित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्य मध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ। तर पूर्व सभापति शेरबहादुर देउवा सहित कतिपय शीर्ष नेताहरूले सदस्यता अध्यावधि गर्नुभएको छैन। गएको पुससम्म नवीकरण गरेका सबैलाई आउँदो महाधिवेशनमा सहभागी गराउनुपर्ने देउवा कोइराला पक्षको अडान कायमै छ। भारतले नेपाली चियामा कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग समस्यामा परेका छन्। 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोडक्सन एसोसिएशन नेपालले भोलि असार 1 गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अल्पत्र छ भने उद्योगमा 7 लाख किलो भन्दा बढ़ी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाइ छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगिकको गुनासो छ। भारतले सन् 2026 मे एकदेखि नेपालबाट आयात हुने चियामा स्ट्याण्डर्ड अपरेटिङ प्रोड्युसर ओएसएसओपी लागू गरेको छ। यस अनुसार हरेक गाड़ीको चिया छुट्टा छुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउँदो 20 दिनभन्दा बढ़ी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता गर्नुपर्ने बाध्यता छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएशनका अध्यक्ष श्रेष्ठले बताउनुभयो। अवरोध हटाउन पहल नभए अरबौं रूपियाँको नेपाली चियाको बजार गुम्ने खतरा छ। उद्योग बन्द हुँदा हजारौं किसान प्रभावित भएका छन्। एसोसिएशनका अनुसार सूर्योदय नगरपालिकामा 2,995 चिया किसान छन्। उद्योग बन्द भयो भने आमदानी नै रोकिने किसान राजन भट्टराईले गुनासो गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका केही ठाउँ तथा देशका हिमाली र पहाड़ी भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना छ। यस्तै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक दुई ठाउँमा तथा मधेश प्रदेशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस वर्ष मनसून भित्रिन ढिलाइ भएको छ। मनसून भित्रिने सरदर मिति हिजो जून 13 तारीख भए पनि मनसून नेपाल भित्रिएको छैन। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज मौसम सफा छ। पानी पर्ने क्रम कम भएसँगै गर्मी थप बढ़नेछ। महाशाखाका अनुसार भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। आज विश्व रक्तदाता दिवस, मानवताका लागि एक थोपा रगत, रक्तदान गरौं जीवन बचाऊ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे जनचेतना बढ़ाउने साथै स्वैच्छिक तथा निशुल्क रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार पछिल्लो दशकमा सुरक्षित रगत आपूर्तिमा उल्लेखनीय सुधार भए पनि विश्वभर यसको पहुँचमा अझै ठूलो असमानता कायम छ। 132 देशबाट संकलित तथ्याङ्क अनुसार सन् 2013देखि 2023सम्म विश्वव्यापी रक्त संकलन झण्डै 19% वृद्धि भएको छ। सन् 2023मा अनुमानित 12 करोड़ रक्तदान मध्ये 85% भन्दा बढ़ी योगदान स्वैच्छिक तथा निशुल्क रक्तदाताबाट प्राप्त भएको थियो, तर सुरक्षित रगतको उपलब्धता सबै क्षेत्रमा समान भने छैन। विशेष गरी कम आय भएका देशहरूमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव हुने, महिला, गम्भीर रक्त अल्पताबाट पीड़ित बालबालिका, दुर्घटना तथा आगजनीका घाइते, त्यसैगरी शल्यक्रिया गराइरहेका बिरामी तथा थालासेमिया, हेमोफिलिया, रोग प्रतिरोधात्मक क्षमता कमजोर र क्यान्सर जस्ता रोगबाट प्रभावित बिरामीहरूले आवश्यकता अनुसार समयमा रगत नपाउने समस्या अझै गम्भीर रूपमा देखिएको छ। झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका चारका 62 वर्षीय पद्मा पौडेलको आज बिहान हात्तीको आक्रमणबाट ज्यान गएको हो। अब विदेशको खबर। युक्रेनको सार्वजनिक ऋण सन् 2022 हालसम्म 110 अर्ब डलर भन्दा बढ़ीले वृद्धि भएको रूसी समाचार संस्था तासले जनाएको छ। यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश छन्। सन् 2022 शुरूदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बर भन्दा बढ़ी भएको हो। युक्रेनी अर्थ मन्त्रालयको तथ्याङ्कमा आधारित रिपोर्ट अनुसार युक्रेनको सार्वजनिक ऋण 97.96 अर्ब अमेरिकी डलरबाट 208.97 अर्ब डलर पुगेको छ। युक्रेनको बाह्य ऋणमा वृद्धि सन् 2022 57.2 अर्ब डलरबाट 162.73 अर्ब डलर पुगेको छ। यो लगभग 3 गुणा वृद्धि हो। यस रकम मध्ये युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई लगभग 10 अर्ब डलर तिर्नुपर्ने बाँकी छ। बाँकी विभिन्न सहयोगी देशहरूलाई पनि तिर्नुपर्नेछ। किएवको ऋणमा तीव्र वृद्धि सैन्य सहायता र अनुदानको रूपमा पश्चिममा सहयोग प्राप्त गरेपछि आएको हो। अनुमानित कुल 2.80 करोड़ जनसंख्या रहेको युक्रेनमा जनसंख्याको आधारमा हरेक नागरिकले अब सार्वजनिक ऋणमा लगभग 7,500 डलर ऋणभार बोक्नुपर्नेछ। युरोपेली संघले हालै युक्रेनको लागि 90 अर्ब युरो ऋण प्याकेजको घोषणा गरेको छ, जुन निकासा हुने तयारीमा छ। यो ड्रोनको लागि छुट्याएको पहिलो किस्ता रहेको खबरमा उल्लेख छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा स्कटल्याण्डले विजयी शुरूआत गरेको छ। समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1 गोलले पराजित गरेको हो। अमेरिकाको बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको 28 मिनटमा गोल गरेका छन्, जुन निर्णायक बन्यो। स्कटल्याण्डले विश्वकपमा 28 वर्षपछि खेलेको हो। जितसँगै उसले महत्वपूर्ण 3 अंक जोड़ेको छ। अहिले पाउने 10 बजे समूह डीको अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। यस्तै आज बिहान भएका खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले भने बराबरी खेलेका छन्। मोरक्कोसँगको खेलमा ब्राजिलका स्टार खेलाड़ी नेमारले खेलेनन्। मोरक्कोका स्माइल साइबरीले 21 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर ब्राजिलका भिनिसियस जुनियरले 32 मिनटमा गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 अंक बाँडेका छन्। यस्तै स्विजरल्याण्ड र कतारले पनि बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको 17 मिनटमा ब्रेल एम्बोलोले स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए, तर खेलको इन्जुरी समयमा कतारका बौलेम खौखीले गोल गर्दै खेल बराबरीमा ल्याए। उनको गोलले कतारलाई हारबाट जोगाउनका साथै विश्वकप इतिहासमा पहिलो अंक समेत दिलाएको छ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री खनाल 4 दिने भ्रमणका लागि चीन प्रस्थान। भोलि चिनिया समकक्षी वाङगीसँग द्विपक्षीय वार्ता हुने। कांग्रेसमा आन्तरिक एकताको लागि 7 बुधे प्रस्ताव अध्यावधिक गर्न छुटेका क्रियाशील सदस्यले असार 20 गते भित्र आवेदन दिन सक्ने। भारतले कडाई गरेपछि चिया उद्योग समस्यामा। भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा धेरै नेपाली चिया आलपत्र। सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झण्डै 3 गुणाले बढ़्यो। युरोपेली संघले युक्रेनका लागि 90 अर्ब युरो ऋण निकासा गर्दै। र विश्वकप फुटबलमा हाइटीलाई हराउँदै स्कटल्याण्डको विजय शुरूआत। ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
7: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
8: Onda Ekasi. Website. Jhule.com.np.
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556-94-33-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। प्रहरीले कारभित्र लुकाएर ल्याएको 30,000 क्याप्सुल ट्रामाडोल सहित 3 जनालाई पक्राउ गरेको छ। प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले हिजो सिमरौनगढ़बाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश बीएडी 9201 नम्बरको कारमा ल्याउँदै गरेको क्याप्सुल ट्रामाडोल सहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाराको सिमरौनगढ़ नगरपालिका 3 का 35 वर्षीय जितेन्द्र पासवान, भारतको बिहार राज्य सीतामगढ़ीका 32 वर्षीय अहमद लन्डन र त्यही ठाउँका 33 वर्षीय मोहम्मद सदाम रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो। ललितपुर महानगरपालिका 32 बाट नक्कुतर्फ आउँदै गरेका कारलाई रोक्न खोज्दा नरोकेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले लागू औषध ट्रामाडोल क्याप्सुल सहित कार, मोटरसाइकल र मोबाइल 5 थान बरामद गरेको छ। तीनैजनामाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो। यस वर्षको मनसूनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ। यसबाट झण्डै 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसून पूर्व तयारी र प्रतिकार योजना समेत स्वीकृत गरेको छ। महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अनिरूद्र नेपालका अनुसार बागमती विष्णु नदीको डुबानबाट तल्लो भेगमा पर्ने वडा नम्बर 1400 भन्दा बढ़ी जोखिममा देखिन्छ। उहाँका अनुसार डुबानबाट कतै धेरै ठाउँमा र कतै धेरै परिवार प्रभावित हुने देखिन्छ। वडा नम्बर 1600 भन्दा बढ़ी प्रभावित हुने देखिन्छ। सामाखुसी, विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा झण्डै 1,600 परिवार प्रभावित हुने अनुमान गरिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले बताउनुभयो। उहाँका अनुसार वडा नम्बर 26 1,255, वडा नम्बर 3 950 र वडा नम्बर 4 955 परिवार प्रभावित हुनेछन्। अनुमानका आधारमा निर्माण गरिएको पूर्व तयारी कार्ययोजना वडा स्तरीय विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा लगायत आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र आधिकारिक टोल फ्री नम्बर तयारी अवस्थामा राखिएका महानगर विपद व्यवस्थापन विभागले जनाएको छ। र बितेको 24 घण्टामा 2,408 गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 4,58,000 रूपियाँ राजस्व उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँडरक्सी खाएका 140, नियम विपरीत राइड सेयरिङ गरेका 116, संकेत बत्ती उल्लंघन गरेका 138 र तीव्र गतिमा गाड़ी चलाएका 284 जनालाई कार्यवाही गरिएको छ। यसैगरी लेन अनुशासन पालना नगर्ने 85 जना, निषेधित क्षेत्रमा हर्न बजाउने 106, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 124, एकतर्फी सड़कमा गाड़ी चलाउने 116 र अन्य सवारी नियम उल्लंघन गरेका 1335 जनालाई कार्यवाही गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री खनाल 4 दिने भ्रमणका लागि चीन प्रस्थान, भोलि चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता हुने, 30,000 क्याप्सुल ट्रामाडोल सहित ललितपुरबाट 3 जना पक्राउ, थप अनुसन्धान चल्दै, र यस वर्ष काठमाडौँ महानगरका 128 ठाउँ डुबानको जोखिममा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा।
3: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनु नि त।
2: श्री प्रदीप तथा टाटा मोटर्सको सहकारी

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: आइमै भएर मुखै लाग्ने मसँग तेरो बाउको कमाइ खाएको छु मैले लाई के चाहियो तपाईँहरूलाई
1: हामीलाई शान्ति चाहियो मानवता चाहियो
2: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो
0: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ
3: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत
4: स्वास्थ्य र शिक्षा बाल बालिकाको नैसर्गिक अधिकार हुन् बाल श्रमबाट बाल बालिकालाई मुक्त गरी बाल अधिकारको संरक्षण गरौं
5: अनुरोधक अध्यक्ष तोरण मल्ल ठकुरी राज उपाध्यक्ष यामकुमारी राणा एवं पैयौं गाउँ कार्यपालिकाको कार्यालय पर्वत

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाओ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: जसको नाम नै पर्याप्त छ,
7: दिदी बहिनी,
6: दिदी बहिनी,
7: दिदी बहिनी,
6: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
7: हामी
6: गर्न सक्छौ,
7: गर्न सक्छौ।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: साथै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

सानीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेसको कोइराला र देउबा पक्षले विराटनगरमा संयुक्त भेला गर्दै असार 20 सदस्यता अध्यावधि गर्ने सहित संस्थापन प्रस्ताव।
0: राष्ट्रपाल लुम्बिनी प्रदेशको सभापतिमा शालिग्राम घिमिरे निर्वाचित, 4 दिने भ्रमणका लागि परराष्ट्र मन्त्री खनाल चुन प्रस्ताव।
1: कैलालीमा वनका कर्मचारीले टेम्पो लडाइदिएको भन्दै विरोध, कवाडी बनेको टेम्पो हटाइदिएको कार्यालयको प्रष्टीकरण।
0: इरानसँग आज ऐतिहासिक सम्झौता हुने अमेरिकी राष्ट्रपतिको दावी, इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको पाकिस्तानको भनाई।
1: र फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, हैटी विरूद्ध स्कटल्याण्ड 1-0 गोलले विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले आज विराटनगरमा कोशी प्रदेश स्तरीय भेला गर्दैछन्। भेलामा नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ। देउवा समूहले गरेका प्रदेश भेलामा कोइराला समूहका नेता उपस्थित नभए पनि कोशीमा भने संयुक्त भेला गर्न लागि हो। भेलामा कृष्ण प्रसाद सिटौला, विजय कुमार कसदार, डाक्टर शशांक कोइराला, डाक्टर मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद लगायत वक्ता छन्। संस्थापन पक्षले पार्टी एकता बनाउन गरेको प्रस्ताव व्यवस्था गर्दै इतर पक्ष भेलामा केन्द्रित बनेको हो। आन्तरिक एकताका लागि संस्थापनले इतर समूहलाई 7 बुँदे सहमतिको प्रस्ताव पठाएको छ। संस्थापन पक्ष सदस्यता अध्यावधिकमा केन्द्रित छ। छुटेका क्रियाशील सदस्यले असार 20 गतेभित्र निवेदन दिन सक्ने गरी निर्णय गरिएको छ। हिजो बसेको कंग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले छुटेकाको निरन्तरतासहित अध्यावधिक छुटेकालाई निरन्तरतासहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यहरूले असार 20 गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको थियो। सदस्यता अध्यावधि गर्न पटक पटक समय थपिरहँदा देउबा र कोइराला पक्षका शीर्ष नेताहरूले नै अध्यावधि गराएका छैनन्। क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्यहरूमध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिग्राम घिमिरे निर्वाचित हुनुभएको छ। आज हुने भनेको दोस्रो चरणको मतदान अघि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले समर्थन गरेपछि शालिग्राम निर्वाचित हुनुभएको हो। यसअघि 6 जना 20 भएको प्रतिस्पर्धामा सबैभन्दा बढ़ी शालिग्राम घिमिरेले 199 मत प्राप्त गर्नुभएको थियो। गोपाल घिमिरेले पहिलो चरणमा 87 मत प्राप्त गर्नुभएको थियो, तर दोस्रो चरणको मतदान शुरू नहुँदै गोपालले शालिग्रामलाई समर्थन गरेपछि शालिग्राम सभापतिमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभयो। पहिलो चरणको मतदानमा रूपन्देहीका गणेश पौडेलले 84, बाँकेका डाक्टर राजकुमार सुविदेले 80, रूपन्देहीका मंजू भूषालले 71 र रूपन्देहीका मधुप्रसाद अरियालले 19 मत प्राप्त गर्नुभएको थियो। गैराती सम्पन्न मतदानमा 552 मत खसेको थियो। प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको रासपाले यो सहित 5 प्रदेशको अधिवेशन सम्पन्न गरेको छ।
0: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जानुभएको छ। मन्त्री खनाल चीनिया विदेश मन्त्री वाङ ईको निमन्त्रणामा 4 दिने भ्रमणका लागि आज बिहान बेजिङ प्रस्थान गर्नुभएको हो। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्राउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने कार्यक्रम छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुनेछ। मन्त्री खनाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी महाशाखा प्रमुख भिर्गु ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायत छन्।
1: डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका 4 स्थित सूर्य वन क्षेत्रमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालेको भन्दै सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले आज विज्ञप्ति जारी गर्दै उक्त टेम्पो गुड्ने वा चालू हालतमा नरहेको र वन क्षेत्रमा अतिक्रमण गरी पसल सञ्चालनको लागि राखिएको एउटा गुड्न नमिल्ने कवाड़ी संरचना मात्र भएको दावी गरेको छ। टेम्पो वनका कर्मचारीले भीरबाट गुल्टाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कार्यालयले विज्ञप्ति निकालेर कर्मचारीको बचाव गरेको हो। गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्रमा अवैध रूपमा छापराहरू बनाएर सरकारी जमीन कब्जा गर्ने गरेकोमा त्यसलाई हटाउने क्रममा घनश्याम धामीले प्रयोग गरेको टेम्पो कवाड़ी भीरबाट लड्न पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ। वन कार्यालयले 1 महिना अगाडि नै उक्त संरचना हटाउन निर्देशन दिएको र अन्य 10 वटा छापराहरू हटे पनि धामीले अटेर गर्दै आएको वन कार्यालयको भनाई छ।
0: बर्दियामा ट्रकको ठक्करबाट ड्यूटीमा खटिएका सशस्त्र प्रहरीका एक सहायक प्रहरी हवलदारको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। तीव्र गतिमा नेपालगंजबाट गुलेरियातर्फ आइरहेको बागमती प्रदेश 03001X 14-12 नम्बरको ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवलदार तिलक कणेलको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान 5:30 बजे अवैध रूपमा भारत लैजान लागि दुई भैंसी र एक पाडालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा गुलरिया नगरपालिका 11 स्थित हुलाकी सड़क खण्डको लालपुरमा उक्त घटना भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका कणेलको जिल्ला अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले जानकारी दिनुभयो। ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी जवान दीपक कुमार जंगशालाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरिएको जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। जंगली हात्तीको आक्रमणबाट आज बिहान झापाको मेचीनगरमा 1 महिलाको मृत्यु भएको छ। आज बिहान 4:45 बजेतिर मेचीनगर नगरपालिका 4 नम्बर ओडा कार्यालय नजिक बस्ने 62 वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा जंगली हात्तीको आक्रमणमा परिमृत्यु भएको हो। हात्तीले कुल्चाउँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी निरीक्षक विजय चौहानका अनुसार उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। यद्यपि इरानले भने ट्रम्पको यो समय सीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै ट्रम्पले सम्झौता लगतै विश्वकै प्रमुख व्यापारिक जलमार्ग स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने बताउनु भएको छ। साथै ट्रम्पले सम्झौतापछि अन्तत इरानको आणविक सामग्री अमेरिकाको नियन्त्रणमा आउने र त्यसलाई नष्ट गरिने दावी समेत गर्नुभएको छ। यस विषयमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि 24 घण्टाभित्र सम्झौता टुंगोमा पुग्ने अपेक्षा गरिएको र इलेक्ट्रोनिक हस्ताक्षरका लागि तयारी भइरहेको जनाएको छ। तर ट्रम्पको सोशल मीडिया पोस्ट अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले अमेरिकी दावीप्रति सावधानी अपनाउन आग्रह गर्नुभएको थियो। दशकौंदेखि पश्चिमा देशले इरानमाथि आणविक हतियार निर्माण गर्न खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई इरानले खण्डन गर्दै आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र विद्युत उत्पादनका लागि मात्रै भएको बताउने गरेको छ।
1: र अब खेल समाचार। फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 गोलले

भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो, हुँदैन थियो बिछोड, मलाई माफ गर। चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु, भएको जुनी भएछ भने म तिम्रै हुनेछु।

0: यो रेडियो दिदी बहिनीको समय
1: अहिले दिउँसोको ठिक एक बज्यो।

0: बोलाइएको छ। यसअघि देउबा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेता उपस्थित नभए पनि कोशी प्रदेशमा भने संयुक्त भेला आयोजना गरिएको हो। भेलामा कृष्ण प्रसाद सिटौला, विजय कुमार गोक्षीदार, शशांक कोइराला, मेनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद लगायतका नेताहरूलाई वक्ताको रूपमा बोलाइएको छ। संस्थापन पक्षले पार्टी एकता बद्ध बनाउन गरेको प्रस्ताव व्यवस्था गर्दै इतर पक्ष भेलामा केन्द्रित बनिरहेको हो। आन्तरिक एकताको लागि संस्थापनले इतर समूहलाई सात बुझे सहमति प्रस्ताव पठाएको छ। संस्थापन पक्ष सदस्यता अध्यावधिकमा केन्द्रित बनेको छ। छुटेका क्रियाशील सदस्यले असार 20 गते भित्र निवेदन दिन सक्ने गरी निर्णय गरिएको छ। हिजो बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले छुटेका लाई निरन्तरतासहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यले 20 असार भित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको हो। सदस्यता अध्यावधि गर्न पटक पटक म्याद थपिरहँदा देउबा र कोइराला पक्षका शीर्ष नेताहरूले नै अध्यावधि गराएका छैनन्। क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्य मध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिगराम घिमिरे निर्वाचित हुनुभएको छ। आज हुने भनिएको दोस्रो चरणको मतदान अघि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले समर्थन गरेपछि शालिगराम निर्वाचित हुनुभएको हो। यसअघि 6 जना 20 भएको प्रतिस्पर्धामा सबैभन्दा बढ़ी शालिगराम घिमिरेले 199 मत प्राप्त गर्नुभएको थियो। गोपाल घिमिरेले पहिलो चरणमा 87 मत प्राप्त गर्नुभएको थियो तर दोस्रो चरणको मतदान शुरू नहुँदै गोपालले शालिगरामलाई समर्थन गरेपछि शालिगराम सभापतिमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभएको छ। पहिलो चरणको मतदानमा रूपन्देहीका गणेश पौडेलले 84, बाँकेका डाक्टर राजकुमार सुविदीले 80, रूपन्देहीका मन्जु भूषालले 71 र रूपन्देहीका मधुप्रसाद अरियालले 19 मत प्राप्त गर्नुभएको थियो। गैराते सम्पन्न मतदानमा 552 मत खसेको थियो। प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको रासोपाले यो सहित 5 प्रदेशको अधिवेशन सम्पन्न गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन भ्रमण जानुभएको छ। मन्त्री खनाल चीनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिने औपचारिक भ्रमणको लागि आज बिहान बेजिङतर्फ प्रस्थान गर्नुभएको हो। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्नो समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्राउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम छ। डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका 4 स्थित चुरे वन क्षेत्रमा वनका कर्मचारीले ट्याम्पो भीरबाट खसालेको भन्दै सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। कार्यालयले आज विज्ञप्ति जारी गर्दै उक्त ट्याम्पो गुड्ने वा चालू हालतमा नरहेको र वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न राखिएको एउटा गुड्न नमिल्ने कवाडी संरचना मात्र रहेको दावी गरेको छ। ट्याम्पो वनका कर्मचारीले भीरबाट गुल्टाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कार्यालयले विज्ञप्ति निकालेर कर्मचारीको बचाव गरेको हो। गोदावरी सामुदायिक वनको गाईमारे चुरी वन क्षेत्रमा अवैध रूपमा छाप्राहरू बनाएर सरकारी जमीन कब्जा गरेकोमा त्यसलाई हटाउने क्रममा घनश्याम धामीले प्रयोग गरेको ट्याम्पो कवाडी भीरबाट लड्न पुगेको विज्ञप्तिमा भनिएको छ। वन कार्यालयले महिना दिन अगाडि नै उक्त संरचना हटाउन निर्देशन दिएको र अन्य 10 वटा छाप्राहरू हटे पनि धामीले भने अटेर गर्दै आएको वन कार्यालयको भनाइ छ। र फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 गोलले पराजित गरेको छ। आज बिहान भएको खेलमा समूह डीको अस्ट्रेलियाले विजयी शुरूआत गरेको हो। यसअघि आज भएको खेलमा स्कटल्याण्डले हैटी विरूद्ध 1-0 गोलको जित हासिल गरेको थियो। यस्तै आज बिहान सम्पन्न समूह सीको खेलमा ब्राजिल मोरक्कोसँग बराबरी गोलमा रोकिएको छ। फिफा विश्वकपमा आज राति 10:45 जर्मनी र कुराका बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 14:45 नेदरल्याण्ड्स र जापान बीच प्रतिस्पर्धा हुने तालिका छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चु विदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: सानु कति मोबाइल हेरेको, खाना खाने बेला भइसक्यो, आँखा पनि राता भइसकेछन्, उठ त बरु बाहिर गएर खेल। के तपाईँको घर परिवारमा पनि यस्तो भइरहेको छ? कतै डिजिटल संसारको लतले हाम्रा बाल बालिकाको सुनौलो भविष्य खोसेको त छैन? मोबाइलको अत्याधिक प्रयोगले केटाकेटीको आँखा कमजोर हुने, निन्द्रा नलाग्ने, मानसिक तनाव बढ्ने मात्र होइन, उनीहरूको शारीरिक र सामाजिक विकास समेत रोक्न सक्छ। त्यसैले आफ्ना बाल बालिकालाई मोबाइल होइन मैदानमा पठाऊ। कुस्मा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुस्मा पर्वत।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
4: म यो गर्भपतन गर्न सक्दिन, तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै छाड्छु, धेरै छाड्छु।
3: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
5: सामाजिक जनहितको लागि फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ। चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: जसको नाम नै पर्याप्त छ,
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
3: हामी
2: गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: तपाईं आफ्नो अधिकार प्रति सजग र सचेत हुनुहुन्छ? यदि हुनुहुन्छ भने आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार प्रति सजग रहनु पनि तपाईँको कर्तव्य हो।
2: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।
2: रासोपा कर्णाली प्रदेश अधिवेशन अन्तर्गत खुल्ला सत्र जारी, सभापतिका लागि 4 जनाको दावी।
3: काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, मानवीयताको शहर अभियानदेखि बाइक एम्बुलेन्ससम्मका योजना।
2: हुम्ला हुँदै मानसरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या बढ़्यो, होटलहरू भरिभराउ। बीपी राजमार्गको मुख्य सड़क किनाराबाट असार 15 भित्रै यातायात सञ्चालनको तयारी।
3: इरानमा शान्ति सम्झौताको विरोध, अमेरिका इजरायललाई युद्धबाटै पराजित गर्नुपर्ने माग।
2: र महिला टी20 विश्वकपमा नेदरल्याण्डस र बंगलादेश तथा भारत र पाकिस्तान भिड्दै।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत अहिले खुल्ला सत्र जारी रहेको छ। आज बिहान 11 बजेदेखि जारी खुल्ला सत्रमा पदाधिकारी तथा प्रदेश सदस्य पदको लागि दावी र दावी उपरको उजुरी प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको कर्णाली प्रदेश अधिवेशनका संयोजक भरत दाहालले जानकारी दिनुभयो। अधिवेशनका लागि 10 वटै जिल्लाका 530 जना प्रतिनिधि सहभागी भएका छन्। प्रदेश सभापति पदका लागि वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेम बहादुर बोहरा र नन्दकिशोर बस्नेत एनके सहित 4 जना नेताहरू आकांक्षी देखिएको संयोजक दाहालले जानकारी दिनुभयो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले कैलाली जिल्ला अधिवेशन अन्तर्गत नतिजा बदर गर्ने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रमा कैलाली जिल्ला अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रिया, विधान तथा निर्वाचन कार्यविधि विवरित भएको निष्कर्ष निकाल्दै सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणाम रद्द गरिएको जनाइएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रियामा न्यूनतम आधारभूत विधि र प्रक्रिया पालना नगरेको, मतदान तथा मतगणनामा स्थापित नियम उल्लंघन भएको, अधिकांश मुख्य उम्मेद्वारहरूको लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको तथा योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नभएको पाइएको छ। आयोगले यस्ता गैर प्रक्रियागत र विधान विपरीतका कार्यले निर्वाचनको निष्पक्षता र वैधता खण्डित भएको ठहर गर्दै कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित नतिजा पूर्ण रूपमा बदल गर्ने निर्णय गरेको जनाइएको छ।
3: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि मानवीयताको शहर काठमाडौँ भन्ने मूल नारासहित सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज नगरसभाको 19 अधिवेशनको पहिलो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरलाई समावेशी र नागरिक मैत्री शहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नीति तथा कार्यक्रम अनुसार विद्यालय तहमा संचालित हुँदै आएको बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिइएको छ। यस्तै शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि थप कार्यक्रमहरू पनि अघि बढ़ाइने महानगरले जनाएको छ। स्वास्थ्य सेवातर्फ महानगरले निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै साँकुरा सड़कलाई लक्षित गरेर निशुल्क बाइक एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। साथै अस्पतालहरूको नियमन तथा अनुगमनलाई प्रभावकारी बनाई नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। युवालाई लक्षित गर्दै स्वरोजगार, उद्यमशीलता, विकास तथा रोजगारी सिर्जनाका कार्यक्रम सञ्चालन गरिनु भएको छ। यसका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने तथा जेनजेड र जेन अल्फा पुस्तालाई केन्द्रमा राखेर विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै 75 वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने व्यवस्था पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
2: परराष्ट्र मन्त्री शिशिर खनाल चीनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। वहाँ गई राति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। बेजिङ स्थित नेपाली दूतावासका अनुसार वहाँ स्थानीय समय अनुसार आज त्यहाँ पुग्नु भएको हो। बेजिङ स्थित विमानस्थलमा वहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ एक स्वागत समारोह आयोजना गर्दैछ। समारोहमा वहाँले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्नो समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै वहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने तालिका छ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका लागि हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्कनुहुनेछ।
3: हुम्लाको हिल्सा नाका हुँदै तिब्बत स्थित कैलाश मानसरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या बढ़ेको छ। हुम्ला हुँदै एक महिनाको अवधिमा 3044 जना भारतीय तीर्थयात्री मानसरोवर गइसकेका छन्। अध्यागमन कार्यालय हिल्साको तथ्याङ्क अनुसार वैशाख 25 गतेदेखि जेठ 28 गतेसम्म 1456 पुरूष र 1588 जना महिला गरी 3044 जना भारतीय तीर्थयात्रीले हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शनका लागि गएका हुन्। अध्यागमन कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख अमलाल पाण्डेले भारतीय तीर्थयात्रीहरू बढ़न थालेको बताउनुभयो। सिमकोट विमानस्थल हुम्ला भएर यस वर्ष वैशाख 25 गतेदेखि भारतीय तीर्थयात्री आउन थालेको उहाँको भनाइ छ। प्रहरी चौकी हिल्साका अनुसार ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्या पनि बढ़िरहेको छ। वैशाख यता 752 जना नेपालीहरू हिल्सा हुँदै चीनको ताक्लाकोट गएको बताइएको छ। भारतीय तीर्थयात्रीहरू मानसरोवर दर्शन गर्न आउन थालेपछि हिल्सा नाकाका होटलहरू भरिभराउ देखिएका निमित्त कार्यालय प्रमुख पाण्डेले जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
6: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवनभर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पर्सामा 100 किलो गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर 13 गण्ड हेडक्वार्टरको संयुक्त टोलीले आज 100 किलो गाँजा बरामद गरेको हो। संयुक्त टोलीले पर्साको जगन्नाथपुर गाउँपालिका 3 मुरैया चोक स्थित खेतमा 5 चामलको बोरामा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको जनाइएको छ।
3: बाढ़ीले क्षतिग्रस्त बनेको पिपी राजमार्गको भकुण्डेवेशी नेपालथोक खण्डमा असार 15 गते भित्रै सड़क किनाराबाट यातायात सञ्चालन गर्ने गरी तयारी गरिएको छ। सड़क डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सनले दुःख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणाधीन सड़कबाटै सवारी साधन सुचारू गर्न लागेको हो। सड़क डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन पकाएर सड़क अवरूद्ध भइरहेकाले वर्षा अघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको छ। आफूहरूले मुख्य लक्ष्य वर्षायाममा खोलाबाट डाइभर्सन दिएर नभई स्थायी संरचना मार्फत यातायात सञ्चालन गर्ने रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार जेठ मसान्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन् र असारदेखि सवारी साधन मुख्य सड़क संरचनाको किनाराबाट गोड्नेछन्।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध शुरू भएको छ। अमेरिकासँग एक दुई दिनमै सम्झौता हुने खबर आएसँगै इरानी जनता सड़कमा उत्रिएका हुन्। इरानको मसहद स्थित विदेश मन्त्रालय कार्यालय बाहिर संयुक्त प्रदर्शनकारीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौताको विरोध गरेका छन्। प्रदर्शनकारीहरूले विदेश मन्त्री अब्बास अराघाची विरूद्ध नाराबाजी गर्दै सम्झौतामा आवश्यकता भन्दा बढ़ी लचिलो भएको आरोप लगाएका छन्। प्रदर्शनकारीहरूले उक्त सम्झौताबाट इरानका रणनीतिक हितमा असर पार्न सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्टेट अफ होर्मुजमाथिको प्रभाव कमजोर बनाउन सक्ने चिन्ता पनि जाहेर गरेका छन्। अमेरिका इसरायललाई युद्धबाटै पराजित गर्नुपर्ने उनीहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका इरान सम्भावित शान्ति सम्झौताबारे अझै अन्योल कायम छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीचको सम्झौतामा अनलाइन हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै निश्चित भइ नसकेको संकेत दिएको छ।
3: अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकपमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा नेदरल्याण्ड्स र बंगलादेश बीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोली बीचको खेल बर्मिंघममा आज दिउँसो 3:15 बजेबाट शुरू हुनेछ। नेदरल्याण्ड्स विश्वकपको नयाँ यात्रा जीतबाट शुरूआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रदा बंगलादेश पनि जीतका साथ शुरूआत गर्न चाहन्छ। आजै भारत र पाकिस्तान बीच पनि खेल हुँदैछ। इंग्ल्याण्डको बर्मिंघममा नै हुने भारत र पाकिस्तान बीच को खेल नेपाली समय अनुसार बेलुकी 7:15 बजे शुरू हुँदैछ। विश्वकपको आफ्नो पहिलो खेल खेल्दै गरेका भारत र पाकिस्तान जीतका साथ शुरूआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएका छन्। भारत र पाकिस्तान टी20 विश्वकपमा हालसम्म 8 पटक आम्ने सामने भएका छन्, जसमा भारत 6 पटक विजयी हुँदा पाकिस्तानले 2 पटक खेल जितेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रासोपा कर्णाली प्रदेश अधिवेशन अन्तर्गत खुल्ला सत्र जारी, सभापतिका लागि 4 जनाको दावी।
3: काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, मानवीयताको शहर अभियानदेखि बाइक एम्बुलेन्ससम्मका योजना।
4: हुम्ला हुँदै मानसरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या बढ़्यो, होटलहरू भरिभराउ। बीपी राजमार्गको मुख्य सड़क किनाराबाट असार 15 भित्र यातायात सञ्चालनको तयारी।
3: इरानमा शान्ति सम्झौताको विरोध, अमेरिका इजरायललाई युद्धबाटै पराजित गर्नुपर्ने माग।
4: र महिला टी20 विश्वकपमा नेदरल्याण्ड्स र बंगलादेश तथा भारत र पाकिस्तान भेट्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

कर्मय खेले अभ्यास संघर्ष यहाँ लक्ष्य आज न थौके कथा फोङ्गे त कुत हेन्चनगदु अथे भाग्य नित साप्य चङ्गुदु चिगो लिउने न्याने गुल्न दृश्य अदृश्य शक्ति तदु वसुल बिन्सन चित चिगो कर्मय त फोङ्गे त हपति बेचङ्गुदु बेचना दिगुदु चित गुल्न बानुगु पिङ्गु मति तैपिदु छलफल सक्छु जे जिमा भिजिमा थै मति तया जी राजेन्द्र डङ्गल ठाउँमा दु चिगो दिक्सा अहिले ज्याजो खा चिगो तजलजी जजनी थौची संगीत सहकथा न्याउचना अथे जीवन्त तया सङ्घर्ष हो यो पायो खन तिथुन्थ्यो व्याचुनी चिसा स्रष्टा यहाँ दिगो सङ्घर्ष अनुभव योगदान यत्न सम्मान्य से ज्याजो पखे न्यायो ख चि माया त सङ्घर्ष तस्कै आवश्यकता थियो सङ्घर्ष धेवले चिसा सिम्पली कथा ससना थुइको खङ्ख लजगा अथे थथको कर्म क्षेत्र पखे यञ्चनको सुन कर्म थजिउको छौ उद्देश्य कथा ध्याबले लजगा ध्याबले थगु कर्म ध्याबले चिसा छुन उद्योग धन्दा पस उत्पादनीय खत वै न्याने गुल्चा सरकारी अथे गुल्चा गैर सरकारी सरकारी संस्थान आबद्ध जिया छौ आमदानी जिउको कथा कर्म क्षेत्र थगु पला न्याकाचङ्गो दु लजगाया मसिकन थोएख जब आमदानी या फै अलि मनुया कर्म पाखे भौतिक सुख सुविधा पाखेन तजिको युपा वै ओ युपा देशया व जनतया सुख समृद्धि पाखे केन्द्रित नचनी जुइनामा अवश्य नचिस देशया परिस्थिति थौकने गु गजाउद व नचिस सु थु थुकेन च्युत ज्ञानी हनुमागो अवस्था दु आची उने तना संगीत पाखेन केन्द्रजी अलि छुसु खन जिन्से बुन्द कनिगोजी दक्ष नाप यङ्कितिना छिकना धालजित नेवा छ्या नेवा धाउखले नेवा जुया चिसा छुयामा थगु जातीय निति गुकुथा न्यानमा थजेग थो भाव दुथुके थगु भया मसल दसा थगु थ्याभ्या चिसा लोमङ्गल दसा गुगुजाको समस्या वै अथे थोकने आप्रवासी अपयलिसे गुगुजाको समस्या दो जिगु थ्याभ्या दुने थयो खन चिसा च्युत ज्ञानी हनुमागुदु बाजु सुरजल महर्जन पाखी हुने जी वेकन सब्या दिगुदु सुरज व्यञ्जनकार वेकन लेजना दिगुदु अले सोसा कथा दि सुरज बिर बसा सारे

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस म चाहिँ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस वरिपरि नजरकोमा हेर्न

0: ती माया तिमलाई कति चाहिन्छ तिमी हिँड्ने पिक्चर दिन्छु तिमी हिँड्ने पिक्चर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर चानी चानी म नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठाउँ कि त जान्छ अब सोच्ने पो हो कि मन मिल्ला साथी मलाई रोज्ने पो हो कि

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: मार्गमा सुरक्षा बहस सकियो
2: र फिफा विश्वकपमा आज कुराकाओले जर्मनीको सामना गर्दै अर्को खेलमा नेदरल्याण्डस र जापान भिड्ने महिला टी20 विश्वकप क्रिकेटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदै
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं मन्त्रालयगत बजेटमा भोलिदेखि छलफल सम्बन्धी खबरबाट प्रतिनिधि सभामा भोलिदेखि मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल शुरू हुने भएको छ प्रतिनिधि सभा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार 1 र 2 गते छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ यस्तै मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम रहेको छ जस अनुसार असार 1 गते भोलि युवा श्रम तथा रोजगार उद्योग कृषि सूचना तथा संचार पर्यटन शिक्षा स्वास्थ्य भूमि व्यवस्था र महिला तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ यी मन्त्रालयका मन्त्रीहरूले असार 3 गते जवाफ दिनेछन् असार 2 गते विज्ञान तथा प्रविधि कानून पूर्वाधार विकास गृह ऊर्जा परराष्ट्र अर्थ र रक्षा मन्त्रालय सहित प्रधानमन्त्री कार्यालय योजना आयोग राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेट शीर्षकमाथि छलफल हुनेछ यी क्षेत्रका प्रश्नहरूको जवाब सम्बन्धित मन्त्री र निकायले असार 4 गते दिनेछन् सरकारले गत जेठ 15 गते आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गरेको थियो प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर सोनी मुआगले जवाफ दिइसक्नु भएको छ
1: गृह मन्त्रालयले अत्यागमन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ मन्त्रालयले यस मस्यौदामाथि सर्वसाधारणसँग राय सुझाव समेत माग गरेको छ नेपाली नागरिक र विदेशीहरूको आवत जावतलाई थप व्यवस्थित बनाउन कानून संशोधन गर्न लागि हो प्रस्तावित व्यवस्था अनुसार कुनै पनि विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न दिने वा नदिने तथा नेपालबाट प्रस्थान गर्न दिने वा नदिने सम्बन्धी अन्तिम अधिकार नेपाल सरकारमा निहित रहनेछ यति कसैको राहदानी वा भिजा शंकास्पद देखिएमा अध्यागमन अधिकृतले जाँच बिन्दुमै विदेशीलाई नेपाल प्रवेशमा रोक लगाउन सक्नेछन् नयाँ विधेयकमा नेपालमा बस्ने विदेशी नागरिकले आफ्नो बसोबासको विवरण अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था छ विदेशी नागरिक बस्ने होटल होमस्टे होस्टेल वा घरका धनीले उनीहरूको विवरण अध्यागमन कार्यालय प्रहरी वा स्थानीय तहमा बुझाउनु पर्नेछ विदेशी विद्यार्थी राख्ने शैक्षिक संस्था र उपचारका लागि आउने अस्पतालले पनि आफ्ना विदेशी पाहुनाका विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने प्रावधान मस्यौदामा राखिएको छ
2: अर्थमन्त्री डाक्टर सोनी मुआगले युवाहरू आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यताको अन्त्य गर्न सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत ठोस शुरूआत गरेको बताउनु भएको छ काठमाण्डमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री मुआगले आगामी 5 वर्षभित्र वैदेशिक रोजगारीको बाध्यतालाई पूर्ण रूपमा चुर्ने दावी गर्नुभयो विगत 1.5 दशकदेखि नेपाली युवाहरूमा विदेशीको विकल्प नभएको जस्तो निराशाजनक स्थिति पैदा भएको स्वीकार गर्दै उहाँले अब त्यस्तो अवस्था रहन नदिन बजेट मार्फत जग बसालिएको प्रष्ट पार्नुभयो नयाँ बजेटको प्रभावकारी कार्यान्वयनले देश निर्माणको नयाँ बाटो समात्ने र अर्थतन्त्रलाई गतिशील बनाउने उहाँको विश्वास छ
1: परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको आर्थिक समृद्धिको यात्रामा प्रवेशमा रहेका नेपालीको ज्ञान सिप र क्षमता अपरिहार्य रहेको भन्दै सरकारलाई सहयोग गर्न अपील गर्नुभएको छ चीन भ्रमणमा रहनुभएका मन्त्री खनालले बेजिङ स्थित नेपाली दूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले देश निर्माणको साझा अभियानमा जोड़िन डायस्पोरालाई आग्रह गर्नुभयो संसारभर नेपालीको संख्या तीव्र रूपमा बढ़ेको र युवाहरू विदेशी निक्रम नरोकिएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले नेपालमै रोजगारी सिर्जना गर्नु सरकार सरकारको मुख्य चुनौती रहेको बताउनु भएको छ। मन्त्री खनालले चीनमा रहेका नेपाली विद्यार्थी अनुसन्धानकर्ता र व्यवसायीलाई आफूले सिकेको आधुनिक प्रविधि र ज्ञानलाई नेपालको हितमा प्रयोग गर्न आग्रह पनि गर्नुभएको छ।
2: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधान विपरीतका काममा खबरदारी गर्न पार्टी नेतृत्वलाई निर्देशन दिनुभएको छ। कंग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सभापति थापाले सरकारलाई संविधान कानून विपरीतका काम गर्ने छूट नभएको बताउनुभयो। उहाँले कानून विपरीतका काममा कंग्रेसले नाफा घाटाको रूपमा हेर्न नहुने बताउनु भएको छ। कंग्रेस पार्टी एक ढिका भएर राम्रो कामको समर्थन र कानून विपरीतका काममा खबरदारी गर्न सभापति थापाले निर्देशन दिनुभएको छ।
6: म कानूनभन्दा माथि छु। कानून केवल एउटा अथोरिटीले आफ्नो त्यो अथोरिटेरियन सोचलाई स्थापित गर्नका लागि मात्र प्रयोग गर्ने एउटा तरिका, र म संविधानभित्र छु, संविधानको परिधिभित्र छु, कानूनभन्दा माथि छैन। कानून बनाउने प्रोसेस सबै सहभागी गराउनुपर्छ, सर्वोत्तम हितका निम्ति कानूनको प्रयोग गर्ने हो भनेर राख्ने कुरामा सरकारले यो कुरामा एक्का राख्नै पर्छ। र जहाँ एक्का राख्दै त्यो ठाउँमा नेपाली धनुष उभिएर बोल्नुपर्छ। यसमा नाफा घाटा हेर्ने कुरा छैन। हामी अनावश्यक कुरामा हामी आलोचना पनि नगरौँ, अनावश्यक कुरामा हामी बखडा पनि नजिकौँ जुन झिकेका छैन। तर जहाँनिर कानूनको शासनको उल्लङ्घन हुन्छ त्यो ठाउँमा नेपाली कंग्रेस पार्टी एक झिक्का भएर दृढताका साथ उभिनुपर्छ।
1: नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले नेपाली कांग्रेस हाल कमजोर अवस्थामा पुगेको बताउँदै पार्टीलाई पुनः एक ढिक्का बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। विराटनगर स्थित कोइराला निवासमा आयोजित इतर समूहको भेलालाई समर्थन गर्दै उहाँले पार्टी दुई टुक्रा भएको उल्लेख गर्दै अब एकता नै एकमात्र विकल्प भएको बताउनुभयो। उहाँले सभापति गगन थापाको कार्यशैलीप्रति कड़ा आपत्ति जनाउनु भएको छ। सबै नेताहरूलाई एकातिर पछ्याएर एक्लै हिँड्न खोज्नु भ्रम मात्र भएको टिप्पणी गर्दै नेता कोइरालाले आधुनिकीकरण र परिवर्तनका कुरा गर्नेले सबैभन्दा पहिले आफूभित्र परिवर्तन ल्याउनु पर्ने बताउनुभयो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय निर्वाचन आयोगले विधान विपरीत र त्रुटिपूर्ण पाइएको भन्दै कैलाली जिल्ला अधिवेशनको निर्वाचन र नतिजा रद्द गरेको छ। मतदान र मतगणनामा नियम उल्लंघन भएको तथा मतदाता नामावलीमा धाँधली गरिएको भन्दै अन्य उम्मेद्वारहरूले उजुरी दिएपछि आयोगले यो निर्णय लिएको हो। यसअघि विवादका बीच सम्पन्न निर्वाचनमा कोविन्द्र ठकुल्ला सभापति घोषित हुनु भएको थियो। अब कैलालीमा पुनः निष्पक्ष ढंगले निर्वाचन गराउन राष्ट्रपाले छिट्टै नयाँ कार्यतालिका ल्याउने र केन्द्रीय प्रतिनिधि खटाउने जनाएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट अलग्गिएर नयाँ पार्टी गठनको तयारीमा लाग्नुभएका नेता डाक्टर धवल शमशेर राणाले राप्रपाको खाने र देखाउने दाँत फरक रहेको आरोप लगाउनु भएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै नेता राणाले राप्रपाले आफ्नो मूल राजनैतिक एजेण्डालाई तिरस्कार गरेको दावी गर्नुभयो। विगतको निर्वाचनमा राप्रपाका 97% उम्मेद्वारको जमानत जफत हुनुले पनि जनताको विकल्प खोजेको स्पष्ट पारेकाले आफूहरूले नयाँ दल गठन गर्नु परेको राणाले बताउनु भएको छ। आगामी दुई तीन महिनाभित्र बलियो राष्ट्रवादी शक्तिका रूपमा नयाँ पार्टी घोषणा गरिने उहाँको भनाइ छ। नयाँ पार्टीको अध्यक्ष डाक्टर धवल शमशेर राणा आफै बन्ने र मेडिकल व्यवसाय तथा अभियन्ता दुर्गा प्रसाई सर्वमान्य नेता रहने सहमति भइसकेको छ।

0: već oni karobar sa cilej sanga. Easy life, easy, but now they hurry din. Global smart plus life, ko pesma banking.
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै एस्पेक्ट 123 हेस डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर नेपालमा संघीयता शुरू भएता पहिलो पटक संघ र प्रदेश सरकारमा 100% फरक राजनैतिक दलको प्रतिनिधित्वमा बजेट बन्ने भएको छ केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको एकल सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट ल्याएको छ भने साथै प्रदेशमा राष्ट्रपाको उपस्थिति छैन केन्द्र सरकारको बजेट र स्रोतमा आधारित रहेर लिगेसी बोकेका पुराना दलहरूको नेतृत्व रहेका साथै प्रदेशले भोलि 18 गते आफ्नो बजेट सार्वजनिक गर्दैछन् गण्डकी प्रदेशले करिब 33 अर्ब रूपियाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ केन्द्रको अनुदान र राजस्व बाँडफाँडमा वृद्धि भएपछि बजेटको आकार बढ़ने भएको हो गण्डकी सरकारले टुक्रै योजना निरुत्साहित गर्न न्यूनतम 25 लाख र खानेपानीमा 10 लाख भन्दा साना योजना नबनाउने नीति लिए पनि प्रत्येक सांसदलाई 2,90,00,000 रूपियाँको बजेट सिलिङ तोकेको छ लुम्बिनी प्रदेश सरकारले भने मन्त्रीमण्डल फेरबदल र स्वार्थका कारण स्रोत विहीन बजेटको आकार बढ़ाएर 38 अर्ब पुर्याउने तयारी गरेको छ लुम्बिनीको बजेट भोलि बेलुका 5 बजे आर्थिक मामिला मन्त्री धर्मेन्द्र कार्कीले पेश गर्नुहुनेछ लुम्बिनी प्रदेश सरकारले कृषि र रोजगारीलाई प्राथमिकता दिएको छ सुदूरपश्चिम प्रदेश मा भने सांसदहरूको चर्को दबावका कारण बजेट प्रभावित हुने देखिएको छ सरकारले सांसदहरूलाई फकाउन 3,29,00,000,00,000 रूपियाँ भागभन्दा गरिसकेको छ मुख्यमन्त्री कमल बहादुर शाहले खुद्रे आयोजना नराख्ने दावी गरे पनि योजना माग्नेहरूको अत्यधिक भीड़ बढ़ेपछि मन्त्रालयहरूले सर्वसाधारणसँगको भेटघाट नै बन्द गरेका छन् सुदूरपश्चिम सहित बागमती कोशी कर्णाली र मध्य प्रदेशले पनि भोलि नै बजेट ल्याउने अन्तिम तयारी पूरा गरेका छन्
5: बाजुरा र हुम्ला जिल्ला बीच सीमा र प्रहरी चौकी स्थापनाको विषयलाई लिएर उत्पन्न विवादपछि बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको 28 जनाको संयुक्त टोली सदरमुकाम मार्तडीबाट 3 दिनको पैदल दूरी पार गरी लामपाटा पुगेको छ प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार सशस्त्रका प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा खटिएको टोलीले आगामी 3 महिनासम्म लामपाटा र रानीसैन क्षेत्रमा नियमित गस्ती गरी शान्ति सुरक्षा कायम गर्नेछ
4: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्ग हुँदै नेपाल भित्रिने भारतीय पर्यटकहरूका लागि नयाँ नियम र आचार संहिता सार्वजनिक गरेको छ भारतीय पर्यटकहरूले सड़कमै खाना पकाउने नदी किनारमा लुगा धुने र जथाभावी फोहोर गर्ने गरेको गुनासो बढ़ेपछि मन्त्रालयले नयाँ नियम ल्याएको हो नयाँ व्यवस्था अनुसार अब भारतीय पर्यटकहरूले सीमा नाकामै अनलाइन वा भौतिक रूपमा प्रवेश अनुमति पत्र सुनिश्चित गर्नुपर्नेछ साथै यात्रुहरूको विवरण नेपाल बस्ने अवधि र भ्रमण गर्ने स्थानको जानकारी भन्सार अधिकृत अधिकारीहरूलाई बुझाउनु अनिवार्य गरिएको छ मन्त्रालयले भारतीय नागरिकका लागि पासपोर्ट मतदाता परिचय पत्र वा बालबालिकाको हकमा आधार कार्डलाई मान्यता दिने स्पष्ट पारेको छ
5: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ राष्ट्रिय सभागृहमा आज आयोजित नगरसभाको 19 औं अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगुलले 11 वटा क्षेत्रलाई समेटेर 101 बुँदे नीति तथा कार्यक्रम पेश गर्नुभएको हो आगामी आर्थिक वर्षको कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता सांस्कृतिक सम्पदा भौतिक तथा आधुनिक शहरी सभ्यतालाई मुख्य आधार मानिएको छ नीतिमा सुशासन सामाजिक विकास शिक्षा युवा तथा खेलकुद सुलभ स्वास्थ्य वातावरण शहरी योजना र पूर्वाधार विकास जस्ता महत्वपूर्ण विधाहरू समेटिएका छन्
4: कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा निर्माण भएको 4 लेनको पक्की पुलको उत्तरतर्फको ड्याम पुननिर्माणका लागि नेपाली सेना खटिएको छ गत वर्षको बाढ़ीले क्षति पुर्याएको ड्याम पुननिर्माण गर्न र आसन्न वर्षातमा हुन सक्ने सम्भावित जोखिम कम गर्न सरकारले सेना परिचालन गरेको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरे लगतै सड़क डिभिजन कार्यालय कञ्चनपुरको अगुवाईमा सेनाको 25 नम्बर वाहिनीको प्राविधिक टोलीले काम शुरू गरिसकेको छ। बाढ़ीले ड्यामको करिब 300 मिटर भागमा क्षति पुर्याएको थियो। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपालको औद्योगिक क्षेत्रमा खर्बौं रूपियाँ कर्जा प्रवाह गरिए पनि उद्योगहरूको औषध क्षमता उपयोग भने निराशाजनक देखिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा गरेको कुल कर्जा लगानी 17,78,30,00,00,000 रूपियाँ पुगेको छ। यो कुल कर्जा प्रवाहको झण्डै 31% हिस्सा हो। कर्जा लगानी बढ़े पनि उद्योगहरूको औषध क्षमता उपयोग भने 42.11% मात्र रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
2: नेपाल रत्न तथा आभूषण संघले हीरा तथा बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल हटाउन माग गरेको छ। चालू आर्थिक वर्षको बजेट मार्फत भ्याट लगाउन थालेपछि स्वदेशी व्यवसाय चौपट भएको भन्दै संघले यस्तो माग गरेको हो। काठमाण्डुमा सम्पन्न संघको 20 वार्षिक साधारण सभामा अध्यक्ष सुमन मान ताम्राकारले भ्याटका कारण नेपालमा हीरा र बहुमूल्य पत्थर भारतको तुलनामा 12% महँगो भएको बताउनु भएको छ।
1: अब विदेशका खबर। संयुक्त राज्य अमेरिकासँग सम्भावित शान्ति सम्झौताको चर्चा भइरहेको अवस्थामा इरानभित्र त्यसको विरोध चर्किएको छ। इरानको उत्तर पूर्वी शहर मशहद र राजधानी तेहरान स्थित विदेश मन्त्रालयको कार्यालय बाहिर दर्जनौं प्रदर्शनकारीले सम्भावित सम्झौता विरूद्ध नाराबाजी गरेका छन्। उनीहरूले इरानका शीर्ष कूटनीतिज्ञ एवं विदेश मन्त्री अब्बास अराघची र संसदका अध्यक्ष मोहम्मद बाघेर गालिबफको राजीनामा माग गरेका हुन्। प्रदर्शनकारीले प्रस्तावित सम्झौता इरानको रणनीतिक हित विपरीत रहेको यसले हर्मुज जलघाँटीमाथिको तेहरानको सैन्य प्रभावलाई कमजोर बनाउने दावी गरेका छन्।
2: बेलायतले रूसको सेडर फ्लेट संग सम्बन्धित प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ। युक्रेन युद्धपछि रूसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि बेलायतले चालेको यो अहिलेसम्मकै कड़ा कदम हो। बेलायती रक्षा मन्त्रालयका अनुसार आज चिनोको हेलिकप्टर र फ्रिगेट नौसैनिक जहाज सहित झण्डै 6 घण्टा लामो संयुक्त अपरेशन सञ्चालन गरिएको थियो। सो क्रममा रोयल मरिन कमाण्डो र राष्ट्रिय अपराध एजेन्सीका विशेष अधिकारीहरूले रूसी जहाजलाई नियन्त्रणमा लिएका हुन्। नियन्त्रणमा लिएको जहाजलाई अहिले इंग्ल्याण्डको दक्षिणी तट नजिक राखेर निगरानी शुरू गरिएको छ।
1: अब खेलकुद। फिफा विश्वकप फुटबल अन्तर्गत आज विभिन्न रोमाञ्चक खेल हुँदैछन्। समूह ईको खेलमा नेपाली समयअनुसार बेलुकी 10:45 विश्वकपमा पहिलोपटक सहभागी भएको कुराका ओले 4 पटकको विश्वकप विजेता टोली जर्मनीको सामना गर्नेछ। अमेरिकाको हेस्टर्न स्टेडियममा हुने यो खेलमा बलियो टोली जर्मन जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ। आज राति 2:45 समूह एफको अर्को रोमाञ्चक खेलमा नेदरल्याण्ड्स र जापान भेट्दैछन्। डलास स्टेडियममा हुने खेलमा नेदरल्याण्ड्स आफ्नो विश्वकपका शुरूआती खेलको अपराजित कीर्तिमान जोगाउने दाउमा छ भने जापान पनि लगातार तेस्रो पटक आफ्नो पहिलो खेल खेल्ने जित्ने दाउमा छ।
2: र इंग्ल्याण्डमा जारी महिला टी20 विश्वकप क्रिकेटमा आज चिर प्रतिद्वन्दी भारत र पाकिस्तान बीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार बेलुकी 7:15 एजबेस्टन स्टेडियममा शुरू हुनेछ। 16 टी20 भेटमा भारतले 13 खेल जितेर बलियो इतिहास बनाएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: असार 1 र 2 गते मन्त्रालयगत बजेटमाथि प्रतिनिधि सभामा छलफल हुने। छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले असार 3 र 4 जवाब दिने कार्यसूची। अध्यागमन ऐन संशोधन विधेयकको मस्यौदा तयार। सर्वसाधारणसँग राय सुझावमा
2: 5 वर्षभित्र वैदेशिक रोजगारीको बाध्यता पूर्ण रूपमा अन्त्य गर्ने अर्थमन्त्रीको दावी। परराष्ट्र मन्त्री खनालद्वारा बेजिङमा नेपाली समुदायसँग अन्तर्क्रिया। देश निर्माणको साझा अभियानमा जोड़िन अपील। साथै प्रदेशले भोलि आगामी आर्थिक वर्षको बजेट ल्याउँदै
1: बाजुरा र हुम्लाको विवादित क्षेत्र लामपाटामा अस्थायी सुरक्षा बेस स्थापना। 28 जनाको प्रहरी टोलीले आगामी 3 महिनासम्म नियमित गस्ती गर्ने। भारतीय पर्यटकका लागि नयाँ नियम जारी। सीमामै भ्रमण विवरण बुझाउनु पर्ने।
2: अमेरिकासँगको सम्भावित सम्झौताको विरोधमा इरानका विभिन्न शहरमा प्रदर्शन। विदेश मन्त्री अराघसीको राजीनामा माग। प्रतिबन्धी रूसी जहाज बेलायतको कब्जामा युरोपेली जलमार्गमा सुरक्षा बहस चर्कियो।
1: र फिफा विश्वकपमा आज कुर्काओले जर्मनीको सामना गर्दै अर्को खेलमा नेदरल्याण्ड्स र जापान भिड्ने। महिला टी20 विश्वकप क्रिकेटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदै
2: हौस् त्यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

घाटीहरू होलान् उकाली ओह्रालीहरू होलान् हिउँले पुरिएका होलान् तिमी हिँड्ने बाटोहरू कसरी जाउला पीर्त पर्खिनेलाई पो हुँदो रहेछ नि ए प्रकृति ए देवी देवता बचाई राखिदेऊ है।

是呢，你为啥呢？我能干得过你呢？我想呢。

यो घर परिवार समाज आफ्नै आँगनसम्म पुग्न साथी चाहिने बेलाका बा दुई मुठी जाउलो पनि अर्कैले खुवाइदिनु पर्ने बेला भएकी आमा भर्खरै आफ्नो जन्मघर छोडेर मसँग बिहे गरी आएकी प्यारी श्रीमती आफैले आजसम्म खेलेको यो पाखा पखेरो अनि आफ्नै सालनाल गाडेको यो प्राणभन्द प्यारो धरती यी सबै छोडेर कहिल्यै नदेखेको बिरानो मुलुक पुगेर रगतलाई पसिनाएर बेच्ने रहर त कहाँ थियो र मेरै देशमा बसेर कर्मले देश बदल्छु भन्ने सोच र साहस गर्ने मान्छे के गरिन यहाँ तर यहाँ जे गरे पनि साँझ बिहान हातमुख जोड्न पनि त धौ भयो अनि अमिलो मन पारेरै होस् कठोर निर्णय गर्नु र प्रदेश हिँड्नु बाहेक मसँग के नै विकल्प रह्यो

0: रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

0: तथा सामान्य प्रशासन र महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। त्यसै गरी पर्सि विज्ञान प्रविधि तथा नवप्रवर्तन कानून न्याय तथा संसदीय मामिला पूर्वाधार विकास गृह ऊर्जा जलस्रोत तथा सिंचाई परराष्ट्र अर्थ र रक्षा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालय उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुग्नु भएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुने कार्यक्रम छ। मध्य प्रदेशका 7% जनसंख्यामा विद्युत सेवा पुगेको छ। राष्ट्रिय प्रसारण मार्फत प्रदेशका 126 पालिकाको 1271 वटाका सबै घरधुरीमा विद्युत सेवा पुगेको हो। आर्थिक वर्ष 2082-83 का लागि आज प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा प्रदेशका 7% जनसंख्यामा विद्युत सेवा पुगेको उल्लेख छ। अर्थमन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट प्रदेशको आर्थिक सर्वेक्षणले दिएको संकेतको आधारमा आउने पनि बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि 2,62,74,00,000 रूपियाँ विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकारतर्फ 1,19,74,00,000 रूपियाँ रहेको छ भने वैदेशिक सहायतातर्फ 1,43,00,000,000 रहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ। दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत नवीकरणीय ऊर्जा प्रवर्धनको भायबिलिटी ग्याप फण्डिङ विपदबाट क्षति भएका आयोजनाहरूको पुननिर्माण तथा मर्मत सम्हार र अपग्रेड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने क्रियाकलापको लागि बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी 5 वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पढ्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083 अर्थमन्त्री डाक्टर वाग्लेले आगामी वर्षको बजेट मार्फत युवालाई स्वदेशमै रोजगारी शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सिर्जना गरिने बताउनुभयो। बजेटमा करको दर घटाएर 1,00,000 सम्म कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो। बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसै अनुसारका कार्यक्रम घोषणा भएको उहाँले बताउनुभयो। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाको पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्र ज्योति संघको आज काठमाडौँमा आयोजित 30 केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि संख्यात्मक रूपमा जोखिम रहेको उहाँहरूको भनाइ थियो। औसत आयु उच्च रक्तचाप तथा मधुमेहका बिरामी बढ़ेका कारण नेपालमा आँखाका बिरामी बढ़ेको उल्लेख गर्दै उहाँहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच वृद्धि गर्न जोड़ दिनुभयो। नेपालको आँखा उपचार सेवा विश्वमै अब्बल रहेको जनाउँदै सहभागीले नेपाललाई आँखा उपचारको हब बनाउन सकिने सम्भावना रहेको औल्याउनुभयो। भारतमा निर्यात हुँदै आएको नेपाली चिया परीक्षणका लागि भन्दै भारतले निर्यातमा अवरोध गरेपछि चिया उद्योगी र चिया उत्पादक कृषक दुवै मारमा परेका छन्। नेपालबाट लगिएको चिया परीक्षण भारतमा लामो समय लाग्दा र चिया थन्किदा चिया उद्योगीहरूले कारखाना सञ्चालन गर्न नसकिने भन्दै असार 1 गतेदेखि उद्योग बन्द गर्ने जनाएका छन्। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
1: पछिल्लो समय भारतीय टी बोर्डले नेपालबाट भारत जाने चियामा निकै कडाई गरिरहेको छ। अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि नेपालबाट भारत पुगेका तयारी चिया उतै रोकिएको अवस्था छ। परीक्षणमा लगिएको धेरै नमूनाको रिपोर्ट अझै आएको छैन। नेपाली तयारी चिया कोलकातामा 2,00,000 केजी होल्ड गरिएको छ भने करिब 7,00,000 केजी चिया कारखानामा रहेको उद्योगीको भनाइ छ। सूर्योदय टी एसोसिएसनका अध्यक्ष दिलीराम श्रेष्ठ,
2: जति भारतमा गएर चिया बसेको छ त्यो अहिले क्याल्कुलेसनमा 2-3,00,000 केजीसम्म, नेपालमा बसेको चिया भनेको अहिले हारिमा 5,00,000-7,00,000 केजीसम्म गोदाममा थन्किएको छ।
1: कारखाना बन्द गर्नुको विकल्प नभएको चिया व्यवसायी बताउँछ। व्यवसायी रविन प्रसाई,
3: अब यत्रो हजारौं किसान मजदुरको चाहिँ अब हामीले समयमा भुक्तानी दिन नसक्ला जस्तो छ। प्रबन्ध कार्यालय गयौं, उहाँहरू के भन्छ भने ल्याउनुहोस् हामी यहाँ चिया बेचिदिन्छु भन्नुहुन्छ। अब हामी चाहिँ के पनि गर्छौँ भने ट्रकका ट्रक सिंहद्वारा चाहिँ चिया लानु पर्ला जस्तो भइसक्यो।
1: नेपालबाट भारत निर्यात भएका चिया झण्डै 3-7 यता भारतमै थन्किएको छ भने अझै रिपोर्ट आएको छैन। यस अगाडि भने एकपटक नमूना परीक्षण पास भएपछि 20 गाडीसम्म चिया भारत निर्यात हुँदै आएकोमा अहिले प्रत्येक गाडीको नमूना परीक्षण गर्नुपर्ने र रिपोर्ट ढिलो आउने गरेको र भारतले गर्ने परीक्षणमा समेत आफूहरू विश्वस्त नभएको उद्योगीहरू बताउँछन्। चिया उद्योगी पूनम राई,
4: भारत सरकारले कस्तो गरिरहेछ भने भन्सारबाट चिया जानु दिन्छ, गएपछि कलकत्तामा गएर चिया बेच्नु दिँदैन। चिया पास हुनलाई कमसेकम 30-40 दिन लाग्छ, त्यसपछि पनि फेरि दोस्रो स्याम्पल भएपछि फेरि 30-40 दिन कुर्ने, 60 दिन कुनै पनि चिया त्यहाँ रोकेर बेच्दाखेरि चियाले दाम पाउने भएन, हामीलाई त्यो प्रकारको प्रतिबन्ध लगाएको छ। जुन प्रकारको रिपोर्ट आइरहेको छ अहिले विश्वास गर्दैन, रिपोर्ट छ होइन 22 रिपोर्ट छ।
1: उद्योगीहरू कारखाना धान नै नसक्ने अवस्थामा पुगेको बताउँछन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कटेल,
5: यदि गभर्मेन्ट लेभलमा पनि यसलाई चाहिँ एउटा स्ट्राटेजिक नीति अप्नाएर चाहिँ एउटा वार्ताद्वारा छुट्टै पहल गरिँदैन भने हामी उद्योगीहरू चाहिँ अब एक किसिमको थकित भइसकेको छ। हामीसँग विकल्पहरू छैन, हाम्रो विकल्प भनेको चाहिँ उद्योग बन्द गर्ने हामी चाहिँ अन्तिम अवस्थामा छौँ।
1: यसबाट चिया उद्योगी मात्र होइन चिया किसान झनै मारमा परेको देखिन्छ। उद्योगीको चिया भारतमै होल्ड हुँदा अब किसानको भुक्तानी पनि गर्न नसकिने एसोसिएसनले जनाएको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै असार 1 गतेदेखि समस्या समाधान नभएसम्म कारखाना बन्द गर्ने जनाएको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
0: आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा विश्व आदिवासी युवा सम्मेलन 2026 सम्पन्न भएको छ। यही जेठ 30 र 31 गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तर्क्रिया र अनुभव आदान प्रदान गरिएको महासंघ नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार सम्मेलनमा आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणा पत्र, संयुक्त राष्ट्रसंघीय निकायका कार्यक्रम, विश्वव्यापी मंचमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। सम्मेलन जलवायु न्याय, खाद्य सुरक्षा, जैविक विविधता संरक्षण तथा वातावरणीय संरक्षणमा युवाको भूमिका सशक्त बनाउने र विश्व आदिवासी युवा घोषणा पत्र तथा कार्ययोजना तयार गर्ने विषयमा केन्द्रित रहेको आयोजकले जनाएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिका ओडा नम्बर 8 सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरूले पेशा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 11 क्षेत्र समेटेर 101 मुद्दाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रिय सभागृहमा आज आयोजित नगरसभाको 19 अधिवेशन बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्य सहित नयाँ नीति कार्यक्रम पेश गर्नुभएको हो। यसै नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकता राख्दै फोहोरलाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक, पुनः चक्रिय लगायत प्रयोगमा आधारित बनाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने उल्लेख छ। मानवताका लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाउ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस आज नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकता बारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 यो दिवस मनाइन्छ। विश्व रक्तदाता दिवसका अवसरमा रोल्पामा रक्तदान गरेर दिवस मनाइएको छ। स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा स्वैच्छिक रक्तदान प्रति जनचेतना अभिवृद्धि गर्दै रक्तदाताको योगदानको सम्मान गरिएको छ। कार्यक्रमका सहभागीले जिल्लामा रगतको अभाव हुन नदिन सबै नागरिक स्वैच्छिक रूपमा रक्तदान अभियानमा जोड़िनुपर्ने र रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानव सेवामा लिनुपर्नेमा जोड़ दिनुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच अझै शान्ति सम्झौता हुने दावी गर्नुभएको छ। अमेरिकाले शान्ति सम्झौता हुने भन्दै आए पनि इरान अमेरिकाप्रति अझै सशंकित भएका कारण राष्ट्रपति ट्रम्पले सो कुरा दोहोर्याउनु भएको हो। महीनौदेखि जारी मध्यपूर्व युद्ध अन्त्यका लागि मध्यस्थताको नेतृत्व गर्दै आएको पाकिस्तान र अमेरिकाले द्वन्द्व अन्त्यका लागि सहमतिमा हस्ताक्षर हुने संकेत गरे पनि तेहरानले त्यो समयलाई लिएर शंका व्यक्त गरेको छ र इरानी मीडियाले फ्रेमवर्कमा अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन्। इरान र संयुक्त राज्य अमेरिका बीच जारी युद्ध अन्त्य गर्ने प्रयास तीव्र भइरहेका बेला कतारको एक उच्चस्तरीय प्रतिनिधि मण्डल आजै तेहरान पुगेको छ। कूटनीतिक स्रोतहरूका अनुसार यो भ्रमण सम्भावित शान्ति सम्झौताको अन्तिम रूप लिनु अघि मध्यस्थता प्रक्रियालाई अगाडि बढ़ाउने प्रयासको हिस्सा हो। इरानी अधिकारीहरूले सम्झौताका केही महत्वपूर्ण पक्षमा अझै छलफल जारी रहेको संकेत दिएका छन्। इरानी संचार माध्यमहरूले पनि प्रस्तावित ढाँचाबारे अन्तिम निर्णय बाँकी रहेको उल्लेख गरेका छन्। कतारले विगतमा पनि क्षेत्रीय विवाद समाधानमा मध्यस्थकर्ताको भूमिका खेलेको थियो। तेहरानमा कतारी प्रतिनिधिमण्डलको पछिल्लो भ्रमणलाई युद्ध विरामलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयासको रूपमा हेरिएको छ। यद्यपि सम्झौता नजिक पुगेको दावी भइरहेका बेला समय सीमा कार्यान्वयनको स्वरूप र दुवै पक्षको अन्तिम सहमतिबारे अझै केही अनिश्चितता कायम रहेको देखिन्छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी G7 शिखर सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने बताउनु भएको छ। शिखर सम्मेलन हुनु केही दिन अघि आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्व शक्ति सन्तुलन द्रुत रूपमा परिवर्तन भइरहेको र यस्तो बेला परम्परागत शक्ति केन्द्रहरू मात्र नभई उदीयमान राष्ट्रहरूको बढ़दो सहभागिताले विश्व शासनको नयाँ ढाँचा निर्माण गर्ने अवसर सिर्जना गरिरहेको बताउनुभयो। सो अवसरमा प्रधानमन्त्री कार्नीले बदलिदो विश्व परिवेशमा बहुपक्षीय सहकार्यको आवश्यकता अझ बढ़ेको धारणा पनि राख्नुभयो। साथै उहाँले महाशक्तिको प्रभुत्वलाई सन्तुलनमा राख्न मध्यम शक्तिका राष्ट्रहरूले साझा भूमिका खेल्नुपर्ने आह्वान समेत गर्नुभएपछि अन्तर्राष्ट्रिय रूपमा व्यापक बहस सिर्जना गरेको अधिकारीहरूले जनाएका छन्। प्रधानमन्त्री कार्नीले यसपटकको G7 सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको सीमाभन्दा बाहिर फैलिएको बताउनुभयो। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: वाणिज्य बैंकहरूको निषेध संकलन र सम्पत्ति बढ़े पनि कर्जाको गुणस्तर खस्कँदा र खराब कर्जा चुलिँदा बैंकहरू पूँजीगत दबावमा परेको देखिएको छ। नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष 2024-25 को वार्षिक सुपरभिजन प्रतिवेदनले वित्तीय सूचक र बजार अंशको अवस्था हेर्दा वाणिज्य बैंकहरूको कुल निषेध 13.63% बढ़ेर 6,541.65 अर्ब पुगेको उल्लेख गरेको छ। समीक्षा वर्षमा बैंकहरूको कुल कर्जा तथा सापटी 10.49% वृद्धि भई 4,963.15 अर्ब पुगेको देखाएको छ। तर उत्पादन र उपभोगको तुलनामा कर्जा प्रवाहको अनुपात भने 80.05% खुम्चिएको छ। सुपरभिजनका क्रममा राष्ट्र बैंकले बैंकहरूको संस्थागत सुशासन, कर्जा व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर त्रुटिहरू औल्याएको छ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली सुरक्षित राख्न नियम छल्ने प्रवृत्ति बन्द गर्न बैंकहरूलाई सचेत गराएको छ। वाणिज्य बैंकहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याज दर तालिका सार्वजनिक गरेका छन्। सन्तान तालिका अनुसार जेठको तुलनामा असार महिनामा निक्षेपको औसत ब्याज दर सामान्य अंकले घटेको छ। व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर जेठको 4.343% बिन्दुबाट घटेर असारमा 4.265% बिन्दु कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर पनि जेठको 3.204% बिन्दुबाट घटेर 3.18% बिन्दुमा झरेको छ। म्याग्दी जिल्लाको मालिका गाउँपालिका रूमका महिलाले वनमा खेर जाने अल्लोलाई आमदानीको स्रोत बनाएका छन्। अल्लोको रेसा प्रशोधन गरी विभिन्न किसिमका सामग्री बनाएर त्यहाँका महिलाहरू स्वरोजगार मात्र भएका छैनन्, राम्रो आमदानी समेत गरेका छन्। रूम अल्लो कपड़ा तथा ढाका उत्पादन समूहका अध्यक्ष मन कुमारी पुनले 12 जना महिला उद्यमीहरूले अल्लोबाट कपड़ा बनाउने काम गरिरहेको जानकारी दिनुभयो। एकजनाले वार्षिक 45 देखि 150 मिटरसम्म अल्लोबाट कपड़ा बनाउने गरेको र प्रति मिटर 500 देखि 750 रूपियाँका दरले अल्लोको कपड़ा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
8: फिफा विश्वकप अन्तर्गत आज राति नव प्रवेशी कुराकाओ विरूद्ध 4 पटकको विश्वकप विजेता जर्मनी खेल्दैछ। खेल नेपाली समय अनुसार आज राति 11:15 हस्टन स्टेडियममा शुरू हुनेछ। जर्मनीको टोली पछिल्ला 2 संस्करण समूह चरणबाटै बाहिरिएको थियो, त्यसैले कुराकाओ विरूद्ध जर्मनीलाई मनोवैज्ञानिक दबाव भने हुने खेलप्रेमीहरूले अनुमान गर्न सक्छन्। यद्यपि जर्मनी बलियो लयका साथ अमेरिका आइपुगेको छ। पछिल्ला 9 खेलमा जर्मनीले विपक्षीलाई हराएको छ। यसै वर्ष भएका 4 मैत्री पूर्ण खेलमा जर्मनीले स्विजरल्याण्ड, घाना, फिनल्याण्ड र सह आयोजक अमेरिकालाई हराएको थियो। जर्मनीले कुराकाओ पछि आइभरी कोस्ट र इक्वेडरसँग खेल्नेछ। आइतबार बिहान भएको फिफा विश्वकप समूह सीको खेलमा 5 पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। आइतबार बिहान न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले 1-1 अंक बाँडेका हुन्। खेलको 21 मिनटमा ब्राहिम डियाजको पासमा आई साइबारी गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। शुरूआती चरणमा मोरक्कोले आक्रामक खेल प्रदर्शन गर्दै ब्राजिलमाथि दबाव बनाएको थियो, तर ब्राजिलले 32 मिनटमा खेलमा पुनरागमन गर्यो। स्टार फरवार्ड भिनिसियस जुनियरले ब्रुनो गुइमारेसको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै खेल 1-1 को बराबरीमा ल्याए। यस नतिजासँगै समूह सीमा ब्राजिल र मोरक्कोले समान 1-1 अंक जोडेका छन्। समूहमा स्कटल्याण्ड र हाइटी पनि रहेका छन्। यस्तै हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 सुखद शुरूआत गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। 28 वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जीतसँगै शीर्ष 3 अंक जोडेको छ। स्कटल्याण्डले पछिल्लो पटक सन् 1998 विश्वकप खेलेको थियो, त्यसपछि लगातार छनौट हुन सकेको थिएन। काठमाडौँ महानगरपालिकाले यस वर्ष मिस्टर महानगरको उपाधि सगेन्द्र सिंहलाई प्रदान गरेको छ। काठमाडौँ महानगरपालिका 22 ले आयोजना गरेको मिस्टर महानगरको 2 संस्करणको उपाधि सिंहलाई प्रदान गरिएको हो। मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिजिकल फिटनेस सेन्टरका सिंहले 75 किलो भन्दा माथिको तौल समूहबाट उपाधि जितेका हुन्। उनले तौल समूहको प्रतिस्पर्धामा 1 लाख र ओभरअल प्रतिस्पर्धाबाट 2 मिस्टर महानगरको उपाधि सहित 5 लाख र ट्रफी र ब्यानर प्राप्त गरेका छन्। गत वर्ष सम्पन्न पहिलो प्रतियोगितामा ग्रेस महर्जनले पहिलो मिस्टर महानगर उपाधि प्राप्त गरेका थिए। महिला फिजिक्स तर्फ एनआरके फिटनेसकी सीता खत्रीले प्रथम स्थान हासिल गरिन्। उनलाई नगद 1,25,000 सहित पदक र सम्मान पत्र प्रदान गरिएको छ। डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र ग्रान्डी स्टार्सले 5 औं नखीपोट खुला पुरूष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। आर्मी पुरूष तथा ग्रान्डी महिलामा च्याम्पियन बनेको हो। नखीपोट स्थित आयोजक नखीपोट युथ क्लबको कवर हलमा भएको पुरूष फाइनलमा आर्मीले आईआईएमएस किर्तिपुरलाई 83-78 ले पराजित गर्दै उपाधि रक्षा गर्यो। आर्मीका प्रज्वल महर्जनले 22 अंक जोडे। महिलाको उपाधि भिडन्तमा ग्रान्डीले बुढा नीलकण्ठलाई 67-34 ले हरायो। ग्रान्डीकी रिन्चेन मोक्तानले 20 स्कोर गरिन्। 4 क्वार्टरको नतिजा आफ्नो पक्षमा पारेको ग्रान्डीले क्रमशः 21-10, 16-8, 21-9 र 9-7 को प्रदर्शन गरेको थियो।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपात हुने, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपात हुने, साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मध्य प्रदेशको पनि एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षासम्मको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 15.2 मिलीमिटर। काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 2.7 मिलीमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 1 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस र दिपालको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथिको छलफल भोलिदेखि शुरू हुँदै, परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा चीनको चार दिने भ्रमणका लागि बेजिङमा, मध्य प्रदेशका सम्पूर्ण घरधुरीमा विद्युत सेवा पुग्यो, अमेरिका र इरान बीच शान्ति सम्झौता हुने भएपछि कतारको उच्चस्तरीय प्रतिनिधि मण्डल तेहरानमा, र फिफा विश्वकप 2026 अन्तर्गत आज राति जर्मन र कुराकाओ बीच खेल हुँदै, यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: ला तैले पनि एक सरको तान्न त।
1: कुनै पनि सुर्तिजन्य पदार्थको सेवन गर्नु मृत्युलाई निम्त्याउनु हो।
2: लागू पदार्थ सेवनबाट जोगियौ र जोगाउ। सार्वजनिक हितको लागि
3: अनुरोधक अध्यक्ष राजु आचार्य, उपाध्यक्ष दीपक आचार्य एवं जलजला गाउँ कार्यपालिकाको कार्यालय पर्वत।
4: आइमै भएर मुख मुखै लाग्ने मसँग, तेरो बाउको कमाइ खाएको छु मैले।
5: के
4: चाहियो तपाईँहरूलाई?
6: हामीलाई शान्ति चाहियो, मानवता चाहियो,
7: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो।
4: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ। जस निला कुदेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ।
8: महासेला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्व।

0: साथै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: me a extreme energy drink.
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: सोधन के कुरा बाबु?
10: बाबा मान्छे किन?
11: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
12: माग बढ्नुको कारणबारे सीआईएनसँग कुरा गर्दै अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो,
13: उच्च मूल्य भएको कारणले किसानहरूले होल्ड गर्नु भएन, होल्ड नभएपछि त्यो अनि

0: फेरि बिक्री वितरण भइरह्यो. भइसकेपछि अब अहिले चाहिँ भनौँ न इन्डियाको मार्केटहरूमा जुन होल्ड भएको थियो त्यो मालहरू पनि बिक्री वितरण भइसक्यो. अब नेपालमा माल छैन, नयाँ सिजन हुन अझै 2-3 महिना लाग्छ, नयाँ माल आउनलाई टाइम लाग्ने भएकोले अहिलेको समयमा चाहिँ अहिले चाहिँ मालको सर्टेज भएको कारणले अलिकति डिमान्ड बढाएको हो. 5 वर्षदेखि हामीले गुणस्तरीय अलैँची बनाएर पठाइरहेको छौँ, प्रोसेसिङ गरेर मात्रै. पहिला हाम्रो चाहिँ कच्चामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट.
1: विशेष गरी पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची नेपाली कृषिजन्य निर्यातको महत्वपूर्ण आधार मानिन्छ. पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटना 20.5% बढ़ी पनि मानवीय क्षति भने घटेको देखिएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनामा विपदका 930 घटना हुँदा 40 जनाको मृत्यु भएको छ भने 279 जना घाइते भएका छन्। यस्तै 32,20,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ. गत वर्ष यही अवधिमा जम्मा 772 विपदका घटना भएका थिए, जसमा 48 जनाको मृत्यु भएको थियो भने 193 जना घाइते भएका थिए. तथ्याङ्कको तुलना गर्दा पोहोरको तुलनामा विपदका घटना 158 बढ़ेका छन्, जुन 20.5% बढ़ी हो. तर मृत्यु हुनेको संख्या 8 जनाले घटेको छ, अर्थात 16.7% कमी आएको छ. कारणबारे बताउनु हुँदै प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएमसँग भन्नुभयो,
2: सचेतनाका कार्यक्रमहरू पनि गयौँ भने त्यसै गरी हामीले विशेष गरी यो अलिक ठुलो वर्षा हुन्छ भनिसकेपछि मुख्य त्यो असोजको 17-20 समयमा चाहिँ हामीले यात्राहरू पनि लामो दूरीका सवारी साधनहरूलाई पनि इन्टरभेन्सन गरेर उहाँहरूलाई पनि केही समय रोक लगायौँ यो कारणले पनि. र सँगसँगै हामीले यो नदी किनारका बाटाहरू पनि बन्द गर्यौँ भनेपछि त्यो बढी वर्षा र बाढी आउने समयमा चाहिँ हामीले धेरै विशेष केयर गरेको भएर सँगसँगै हामीले जनचेतनाका कार्यक्रमहरू पनि अलि वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै नेताहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष. त्यसैले पनि यो घटेको हो र यो वर्ष पनि हामीले गत वर्षकै सिकाइहरूलाई लिएर अझ त्योभन्दा पनि कम भन्दा कम क्षति होस् भन्ने किसिमले तयारीहरू गरिरहेका छौँ.
1: प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर 11 जनाको मृत्यु भएको छ. त्यस्तै सर्पको टोकाईबाट 9 जना, आगलागीबाट 5 जना, हावाहुरीका कारण 4 जना र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ. पोहोर सोही अवधिमा सर्पले टोकेर 19 जनाको मृत्यु भएको थियो भने हावाहुरीका कारण 7 जना, चट्याङका कारण 7 जना, आगलागीमा परेर 7 जना र लेक लागेर 6 जनाको मृत्यु भएको थियो. यस्तै जनावरको आक्रमणका कारण 2 जनाले ज्यान गुमाएका थिए. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न नयाँ नियमहरू सार्वजनिक गरेको छ. स्थलमार्गबाट आउने भारतीय पर्यटकले सड़कमै खाना बनाउने, नदी किनारामा लुगा धुने, फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले स्थलमार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभाग मार्फत प्रवेश अनुमति पत्र अनिवार्य गर्न भनेको हो. मन्त्रालयले खाना पकाउनेहरूले ठाउँ भान्सा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्नुपर्ने, खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू सम्पर्क गर्न सकिने जस्ता नियमहरू सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यले सीआईएनसँग बताउनुभयो. कैलालीको गुदावरी नगरपालिका 4 गाई बाँधीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले 10 जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ थालेको छ. जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिकाबारे अनुसन्धान गर्न 10 जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो. भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको हो. डिभिजन वन कार्यालय धनगढ़ीले भनी टेम्पो कवाड भइसकेको र सड़क छेउमा छाप्रोका रूपमा प्रयोग भइरहेको दावी गरेको छ. बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका 3 को लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ. सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 जना र नेपाल प्रहरीका सहायक निरीक्षक मिठु बहादुर बोहराको नेतृत्वमा 7 जना गरी 28 सदस्यीय टोली परिचालन गरिएको छ. केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार स्थापना गरिएको सुरक्षा बेसले आगामी 3 महिनासम्म लामपाटा र रानीसेन क्षेत्रमा नियमित गस्ती गर्दै शान्ति सुरक्षा कायम गर्ने सीआईएनसँग कुरा गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरा सैनीले बताउनुभयो।
3: यो नेपाल सरकारले नै त्यहाँ अब आवश्यक देख्यो, जुन प्रहरी चौकी आवश्यक देख्यो, तत्कालको लागि चाहिँ सुरक्षा कर्मी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको हो। अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
1: पछिल्लो समय कुटपिट दुर्व्यवहार तथा आगजनीका घटनापछि त्रसित बनेर गाउँ छाडेका स्थानीय बासिन्दा सुरक्षाकर्मी पुगेपछि पुनः गाउँ फर्किन थालेका छन्। नेपालको उद्योगको औसत क्षमता उपयोग निराशाजनक रहेको राष्ट्र बैंकले एक तथ्याङ्कले देखाएको छ। अध्ययनको उद्योगको औसत क्षमता उपयोग कमजोर रहेको बताइएको छ। बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तमा 7.99% वृद्धि भई 17,78,30 करोड़ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा 17.66% बढ़ेको थियो। कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश 30.82% रहेको छ। साझा खबरमा अब विदेशका खबर। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता विथोल्ने आकलन गरिएको छ। एक अध्ययनले जारी आक्रमणका कारण दुवै देश बीच हुन लागेको सम्झौतामा अन्योल देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विश्लेषकहरूका अनुसार बेरूतमा भइएको पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरि चर्काउने सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ बीच खेल हुँदैछ। समूह ईको यो खेल राति 10:45 अमेरिकामा हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफको नेदरल्याण्डस र जापान खेल्दैछन्। यो खेल राति 2:45 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ।
4: सन्तोषी रावल। इन्टर्न र आवासीय चिकित्सकहरूको समस्यामा स्वास्थ्य मन्त्रालय गम्भीर।
5: यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
4: शिक्षा मन्त्रालयले पनि दायित्व पूरा गर्नुपर्ने कुराकानीसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
8: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटेनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। चिकित्सकहरूलाई दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने गरिएको उनीहरूले बताएका छन्। यस्तो अभ्यासले श्रमयान मात्र होइन मानव अधिकारको समेत उल्लंघन भएको उनीहरूको दावी छ। उहाँहरूको माग कतिको जायज छ? स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
5: विभागीय मन्त्रालय चिकित्सकहरूको स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौँ तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
10: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, यो विषय मन्त्रालयलाई पनि जानकारी छ, त्यो हिसाबले पनि उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो, यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नु भएको छैन?
5: होइन, यो अध्ययनरत चिकित्सकहरूको अध्ययनरत विद्यार्थीहरूको भनौँ न अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भए हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भए हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौँ।
10: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा, त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि?
5: होइन, त्यो त देखाउँछ, स्वास्थ्य मन्त्रालयले गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ। उहाँहरूलाई अहिले त्यसमा अलिक उत्प्रेरित गरेर व्यवस्था गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
10: मन्त्रालयले पनि उहाँहरूसँग चाहिँ उहाँहरूका मागलाई सम्बोधन गराउने विषयमा सहकार्य गर्नुपर्ने या त त्यसको चाहिँ वकालत गरिदिनुपर्ने अवस्था चाहिँ हो, त्यो हिसाबले पनि पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
5: अहिले पहिला विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्, सबै कुरा जलेर हामी नै अब भनौँ न जुन अफिसमा काम गरेका छौँ त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने बाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
10: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
5: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने त्यसलाई सहजीकरण गरिदिने सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानुनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
4: अब बाँकी खबर, नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन्। एमाले अध्यक्ष केपी ओलीले हिजो बेलुका आफ्नो निवास गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर गरेको छलफलपछि उनीहरूले यस्तो कुरा बताएका हुन्। पार्टीभित्रैबाट पार्टी फुटाउन सक्ने भन्ने संकेत अध्यक्षबाट नै आइसकेकोले यसलाई लुकाउनु पर्दैन नेताहरूले बताएका छन्। पार्टीभित्र बढ़िरहेको असन्तुष्टिलाई सम्बोधन गर्नको लागि आफूहरूले प्रयत्न गरे पनि पार्टी फुटाउने आरोप आएकाले आफूहरूले त्यसतर्फ कुनै भन्नुपर्ने अवस्था नरहेको नेताहरूले बताएका हुन्। ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिनुभयो। विधि पद्धतिमा म नेतृत्वमा आएको हो, विधि पद्धतिबाटै नेतृत्व छाडिन्छ, केपी शर्मा ओलीले बताउनु भएको छ। अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन्। उहाँलाई उद्धृत गर्दै पार्टी कमजोर बनाउने गतिविधिमा कसै पनि लाग्नु हुँदैन उहाँले बताउनुभयो। ओलीलाई भेट्न काठमाण्डौ, ललितपुर, भक्तपुर बाहेकका जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष र सचिवहरू गुण्डु पुगेका थिए। यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन चुलिँदै गएको छ। जेठ 20 मा काठमाण्डुमा भएको कार्यशालामा नेतृत्व पुनर्गठनको बारेमा नेताहरूले आवाज उठाएका थिए। नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले छलफल शुरू गरिरहेका छन् र तयारी पनि गरेका छन्। फागुनको प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली रहेको महासचिव र उपाध्यक्षहरूले निष्कर्ष निकालेका छन्। चुनाव लगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिँदै आउनु भएको थियो, नेता तथा कार्यकर्ताहरूले बताएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद
11: कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन।
4: सुरक्षा निकायदेखि कानून निकायसम्म सबैले बुझ्नुपर्ने, सरकारसँग समुदायको अपेक्षा ठूलो, हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
13: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 306 खण्डमा छौं। नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, परिवार तथा सामाजिक जीवनमा बहिष्कार र भेदभावको अझै पनि सामना गर्नु परेको छ। समाजले उहाँहरूको अस्तित्वमाथि नै प्रश्न गर्ने क्रम जारी रहेकाले धेरै व्यक्तिहरू आफ्नो लैंगिक पहिचान खुलाउन हिचकिचाउँछन्, जसले उनीहरूको मानसिक स्वास्थ्य, सुरक्षा र अवसरमा नकारात्मक प्रभाव पार्न सक्छ। आजको हाम्रो पालोमा हामी यस समुदायले अझै पनि कस्ता विभेद भोगिरहेका छन् उहाँहरूको अनुभव उहाँहरूको आवाजमा नै प्रस्तुत गर्दैछौं।
14: नमस्ते, मेरो नाम चाहिँ रुबिना तामाङ हो अनि म आफूलाई एउटा तेस्रो लिङ्गी महिला भन्न रुचाउँछु। मेरो समुदायमा चाहिँ हिंसाको रूपहरू चाहिँ अब स्वरूपहरू चाहिँ दिनानुदिन बढ़ी नै रहेको छ। हाम्रो समुदायको ट्रान्समेन साथी जुन चाहिँ जन्मिँदाखेरि एउटा बालिका भएर जन्मिनु भयो र हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ अब आफू एउटा पुरुष हो, आफूमा पुरुषको स्वभावहरू छ र ऊ अट्र्याक्सनको हिसाबले मेन्टल्ली, फिजिकल्ली, इमोसनल्ली चाहिँ एउटा महिलासँग अट्र्याक्सन हुने क्याटेगोरी हुन्छ, उहाँलाई चाहिँ ट्रान्समेन भन्छ। उहाँलाई चाहिँ आफ्नो फ्यामिलीले नै त्यो अब बिहेको फोर्स गर्दाखेरि चाहिँ अब छोरा मान्छेसँग विवाह त उहाँले गर्न सक्नुहुन्न नि त। त्यो केसमा चाहिँ म बिहे गर्न सक्दिनँ, मैले विवाह गरेँ भने म महिलासँग नै विवाह गर्छु भन्ने केसमा चाहिँ परिवारले चाहिँ यो पुरुषसँग शारीरिक सम्पर्क नभएको हुनाले चाहिँ यसले विवाह नगर्ने भनेको होला भनेर चाहिँ परिवारले चाहिँ पुरुष पक्षलाई चाहिँ जबरजस्तीकरणी गर्न लगाइएको केस छ कि। त्यो चाहिँ अब हिंसाको पनि एकदमै चरम सीमा नै हो नि त। त्यो एकदमै हिंसा, त्यो परिवार कस्तो भन्ने कुरा पनि हुन्छ कि। हाम्रो समुदायमा चाहिँ एकदमै त्यो हिंसाको फरक फरक प्रकारहरू छन्। जस्तै तेस्रो लिङ्गी महिलाहरू जुन चाहिँ जन्मिँदाखेरि एउटा बालक भएर जन्मिनु र पछि आफू हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ फिजिकल्ली, इमोसनली, मेन्टल्ली आफू चाहिँ एउटा छोरी मान्छे जस्तो फिल हुने, अब छोरी नै मान्छे हो भनेर आफ्नो पहिचान चाहिँ छोरी मान्छेको गेटअपमा हिँड्ने कति धेरै साथीहरू चाहिँ
11: अब यौन पेसामा पनि आबद्ध हुनुहुन्छ, जुन चाहिँ अब एउटा बाध्यता भयो होइन। अब सरकारले हामीलाई कुनै पनि रोजगारीको व्यवस्था गरिदिएको छैन अझै पनि, त्यो खण्डमा बाध्यतावश यौन पेसा अप्नाउनु पर्ने अवस्थाहरू छ हाम्रो साथीहरूलाई। अनि त्यसरी जाँदाखेरि एउटा पुलिसहरूबाट पनि एकदम हिंसा भोग्नुपर्ने, एउटा हाम्रो समुदायको साथीहरूलाई चाहिँ यिनीहरूलाई जे गर्दा पनि हुन्छ, यिनीहरूलाई एउटा कानुन यिनीहरूको लागि बनेको छैन, जे गर्दा पनि हुन्छ भन्ने हिसाबले सोच्ने कि एउटा कति साथीहरूले सुनाउनु पनि हुन्छ कि समाएर जबरजस्ती अब कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन, तिम्रो चाहिँ के छ, तिम्रो जन्मिँदाखेरि के लिएर आएको छ भनेर चाहिँ लट्ठीहरूले घोज्ने, जबरजस्ती कुट्ने, निलडाम बनाउने, त्यस्तो चरम सीमा नै छ कि त्यो हिंसाको।
15: यहाँहरूलाई चाहिँ हिंसामा पर नपरोस् भनेर राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति त्यस्तो केही अहिलेसम्म पाउनु भएको छ?
11: राज्यबाट त सुरक्षा यस्तो केही पनि मलाई अझैसम्म थाहा छैन।
16: म जन्मिँदाखेरि चाहिँ अस्पृश्य योनाङ्ग लिएर जन्मेको थिएँ। मेरो घरमा, मेरो समाजमा, मेरो सोसाइटीले बुझेको कुरा एउटा र म मेरो चाहिँ यो फिजिकल कुराहरू चाहिँ फरक थियो। सोसाइटीले चाहिँ क्रिएट गरेको जुन मापदण्ड छ नि, त्योभन्दा बाहिर परेकोले चाहिँ अब म के हो त होइन। कुनै पनि ठाउँमा हामीले पढ्दाखेरि पनि महिला पुरुष र तेस्रोलिङ्गी भनेर पढ्ने गरेका थियौँ, अनि कुनै पनि ठाउँमा चाहिँ अब बोल्दै जाँदाखेरि चाहिँ अब कहाँ छ त आफ्नो पहिचान त खोज्नुपर्ने हुन्छ नि त, अनि त्यसमा चाहिँ के हो त इन्टरसेक्स
15: हो भनेर
16: म के हो भन्ने कुरा नै अन्यल भयो। कि
15: कति समयसम्म त्यस्तो अन्यल रह्यो हजुर?
16: म लगभग 21 वर्षको थिएँ त्यति बेला चाहिँ आफू इन्टरसेक्स हो भन्ने कुरा चाहिँ क्लियरिटी।
15: 21 वर्ष लाग्यो आफूले आफूलाई चिन्नलाई। त्यो 21 वर्षको समयमा चाहिँ तपाईँले के भोग्नु पर्यो?
16: अब मलाई चाहिँ अब मेरो घरमा चाहिँ 2 दिदीहरू हुनुहुन्थ्यो, त्यसपछि चाहिँ अब घरको मान्छेलाई चाहिँ अब हुन्छ नि त छोरा भइदियो भने बुढेसकालमा चाहिँ सहारा बन्छ भन्ने कुरा हुन्छ नि त, अनि छोरा भइसकेपछि चाहिँ अब
15: छोराकै नाम राखियो।
16: हजुर,
15: छोरा नै
16: भनेर हुर्काउनु भयो। एउटा सर्टेन एजमा आउँदाखेरि चाहिँ अब किशोरावस्था भनौँ न, किशोरावस्थामा आउँदाखेरि चाहिँ जसरी छोरा भइसकेपछि दारिजुङ आउनुपर्छ, स्वरधोत्रो हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो कुरा भन्दा म बाहिर परे। जसरी अब छोरा भनेर हुर्काउनु भयो, मेरो ब्रिज डेभलप भयो, अनि त्यसपछि चाहिँ स्वर धोत्रो भएन, दारिजुङ आएन। मैले चाहिँ ब्रिजहरू बाँधेर यताउता हिँड्ने गर्थे, गर्मीको बेलामा पनि मैले त्यो लुकाएर बस्थेँ। अनि मैले पढ्दै जाँदाखेरि पनि अब साथीहरूबाट पनि विभेद होइन, विभिन्न उपनामहरू, अब म यस्तो किन अरू जस्तो पाइरहेको छैन, म मात्र यस्तो विशेषता लिएर जन्मेको हो कि, मैले किन बाँचिराख्नु पर्छ भन्ने सोचाइ आएर चाहिँ मैले सुसाइड गर्ने प्रयास पनि गरेका थिएँ। अनि त्यसपछि चाहिँ अब टिचरहरूबाट पनि बुलिङ भयो होइन।
15: जब आफूले आफूलाई पहिचान गरेर स्वीकारेर अघि बढ्यो, त्यसपछि के सहज भयो?
16: त्यसपछि चाहिँ मैले धेरै अवसरहरू पनि पाएँ, मैले काठमाडौँ आएर अरू साथीहरूको पनि अनुभव पाएँ, अनि उहाँहरूको लागि जसको चाहिँ अहिलेसम्म पनि अवेरनेस नै छैन नि त, उहाँहरूको लागि चाहिँ जसरी हाम्रै लागि भनौँ न अन्तर्लिङ्गी व्यक्तिहरूको लागि काम गर्न पाउँदाखेरि एकदम गर्वित गर्छु, किनकि कुनै पनि ठाउँमा जाँदाखेरि यो काम चाहिँ गर्नुपर्छ, अवेरनेस नै छैन, त्यही भएर चाहिँ यो धेरै कुराहरू चाहिँ ल्याकिङ भइराखेको छ भन्ने कुरा चाहिँ गरिदिनुहुन्छ हामीले प्रोग्राम गर्दै जाँदाखेरि। त्यही भएर चाहिँ आफूलाई गर्वित फिल चाहिँ गर्छु, जे छु त्यसैमा स्वीकार छु भन्ने चाहिँ भावना छ अहिले चाहिँ।
15: जसले आफूलाई स्वीकार गर्न कठिन भइरहेको छ, बाहिर आउनलाई पहिचान चाहिँ बाहिर आउनलाई गाह्रो भइरहेको छ, उहाँलाई तपाईँको सुझाव, तपाईँको सल्लाह चाहिँ के छ?
16: त्यसमा चाहिँ मलाई के भन्न चाहन्छु भनेपछि, इन्टरसेक्स व्यक्तिहरू चाहिँ जो हुनुहुन्छ हाम्रो सोसाइटली रूपमा चाहिँ एउटा कुरा गरिराखेको छ नि त, जसरी अब महिला र पुरुष भन्दा बाहेक विशेषता लिएर जन्मेको व्यक्तिहरू चाहिँ उहाँहरूलाई चाहिँ इन्टरसेक्स भनिन्छ। इन्टरसेक्स त्यसपछि म एक्लै हो भन्ने इन्टरसेक्सलाई जो जोलाई चाहिँ लागिराखेको छ, त्यो तपाईँहरू एक्लै हुनुहुन्न, हामीहरू साथमा छौँ, हामी पनि तपाईँहरूकै साथमा छ, तपाईँहरूकै कामको लागि चाहिँ अगाडि बढिराखेको छौँ होइन, हामी पनि अरू सरह चाहिँ हामीले काम गर्न सक्छौँ, हामी अलग होइनौँ, हामी त्यही सोसाइटी भन्दा समाजले बनाएको एउटा डिफिनेसनमा मात्र नपरेको हो, तर उहाँ हामीले चाहिँ सोसाइटीमा चाहिँ मिलेरै काम गर्नुपर्छ, पहिचान छ, अस्तित्व छ।
12: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोज्नुहोला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
4: नेपालको अलैंचीको निर्यात चालू आर्थिक वर्षमा 72% बढ़ेको छ। पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटनामा 20.5% वृद्धि भए पनि मानवीय क्षति भने घटेको छ। परराष्ट्र मन्त्री सुशील खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान सिप र क्षमतालाई नेपालको आर्थिक समृद्धिको लागि प्रयोग गर्ने बताउनु भएको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिकाको लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आंकलन गरिएको छ। र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ अनि नेदरल्याण्डस र जापान खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
3: अहिले रातिको ठिक 8 बज्यो.

0: आवाज बिहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.3 MHz
1: हिमालयज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 ml आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
2: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। कुनै बेला मुलुकको सत्ता संचालनमा सहकार्य गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले यति बेला आन्तरिक विवाद र नेतृत्व संघर्षका कारण आन्तरिक फूटको संघारमा पुगेका छन्। दुवै दलभित्र नेतृत्वको शैली, संगठन संचालन र भावी महाधिवेशनलाई लिएर फरक फरक धार स्पष्ट रूपमा देखिन थालेका छन्। कांग्रेसमा क्रियाशील सदस्यता विवाद चर्किएको छ भने एमालेमा नेतृत्व हस्तान्तरणको बहस सतहमा आएको छ। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
3: नेपाली कंग्रेसमा क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर संस्थापन र इतर पक्षबीचको विवाद उत्कर्षमा पुगेको छ। 5 लाख बढ़ी कार्यकर्ताले आवेदन दिए पनि संस्थापन इतर पक्षका ठूला नेताहरूले नै सदस्यता अध्यावधि गरेका छैनन्। म्याद सकिदा समेत कुन सदस्य महाधिवेशनमा सहभागी हुन पाउने भन्नेमा मतभेद छ। यही पृष्ठभूमिमा आज विराटनगरमा भएको इतर समूहको कोशी प्रदेश स्तरीय भेलामा नेताहरूले वर्तमान नेतृत्वप्रति कड़ा आक्रोश पोखे। नेता शशांक कोइरालाले त कंग्रेस व्यावहारिक रूपमै फुटिसकेको सनसनीपूर्ण दावी गर्नुभयो। शशांकले पार्टी फुटिसकेको बताए पनि इतर समूहकै अर्का नेता डाक्टर शेखर कोइरालाले भने पार्टीलाई जुनसुकै हालतमा एक ढिक्का बनाएर लैजाने बताउनुभयो।
4: न त हाम्रो यता हामी साथीहरूको करार खुट्टा छ, न ढुकुले जसरी छ, हामी एक टिक्का भइसकेर नेपाली कंग्रेसलाई एकताबद्ध गरेर अगाडि जाने प्रयासमा आएका छ। नेपाली कंग्रेस एक टिक्का भएन भने कुनै पनि हालतले अगाडि बढ्न सक्दैन।
3: कंग्रेसमा मात्र होइन एमाले भित्र पनि नेतृत्व परिवर्तनको बहस सतहमा आएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निकट नेताहरूले नेतृत्व छाड्न दवाब दिइरहेका छन्। तर ओली भने नेतृत्व दावी गर्नेहरूलाई उल्टै कार्यवाहीको चेतावनी दिँदै हुनुहुन्छ। हालै भक्तपुरको गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर ओलीले पार्टी विभाजनको गम्भीर आशंका सुनाउनु भएको चर्चा छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नै पार्टी फुटाउन सक्ने ओलीको विश्लेषण छ। तर एमाले नेता राजेन्द्र गौतमले भने पार्टी फूटको चर्चा निराधार भएको दावी गर्नुभयो। निर्वाचन परिणामको समीक्षा र संगठन पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन भइसकेकाले पार्टी फुट्ने सम्भावना नरहेको उहाँको दावी छ। उहाँका अनुसार यस कार्यदलले संगठन सुदृढीकरण र मार्गचित्र रोडम्याप तयार पार्न देशव्यापी रूपमा छलफल तथा सुझाव संकलन गर्नेछ। यसको शुरूआत हिजोदेखि बागमती प्रदेशबाट शुरू गरिएको उहाँले जानकारी दिनुभयो।
5: पार्टी फुट्ने कुनै आधार छैन, औचित्य छैन, तथ्यैन, वैज्ञानिक कारण छैन, कुनै कुराले पनि पार्टी फुट्ने भन्ने कुनै सम्भावनै छैन। निर्वाचनको आत्मसमीक्षा र पुनर्गठनको प्रस्ताव तयार गर्न रामबहादुर थापा बादलको नेतृत्वमा एउटा कार्यदल बनाएर त्यसले काम शुरूआत गरिसकेको छ।
6: कैलालीमा एक स्थानीयको टेम्पो भीरबाट खसालिदिएको भिडियो सामाजिक सञ्जालमा अखिल सार्वजनिक भएको घटनाप्रति व्यापक विरोध भइरहेको छ। भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा अस्ति शुक्रबार डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएका थिए। उक्त घटनामा डिभिजन वन कार्यालय धनगढ़ीले भने सामाजिक सञ्जालमा प्रचार भए जस्तो कर्मचारीहरूले बल प्रयोग गरेर टेम्पो भीरबाट नखसालेको दावी गरेको छ। कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तीमा कर्मचारीहरूले जबरजस्ती भीरबाट मिल्काएको भन्ने दावी तथ्यहीन रहेको जनाएको हो। कार्यालयका वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहराले प्रचारमा आए जस्तो कर्मचारीबाट नियोजित रूपमा बल प्रयोग नगरिएको दावी गर्नुभयो।
7: वन टोलीले सो गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोजेको थियो। सोही क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनको कारण सो कवाडी टेम्पोको अस्थि पञ्जर अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको यथार्थ जानकारी गराउन चाहन्छौ। तसर्थ कानून बमोजिम गरिएको यस संरक्षण कार्यलाई अतिरञ्जित र भ्रामक ढंगले प्रचार प्रसार नगर्न तथा सत्य तथ्य बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: उता टेम्पो धनी कैलालीको गोदावरी नगरपालिका चार बासपानी कि धनादेवी धामीले भने वन कार्यालयका कर्मचारीहरूले बल प्रयोग गरेर आफ्नो टेम्पो भीड़बाट खसालेको आरोप लगाउनु भएको छ। धामीले कानूनी प्रक्रिया पूरा नगरी आफ्नो रोजीरोटीको साधन नष्ट गरिएको भन्दै राज्यका निकायको कार्यशैलीप्रति गम्भीर आपत्ति समेत जनाउनु भयो। धनादेवीले घटनाबाट आफू र परिवार ठूलो आर्थिक तथा मानसिक संकटमा परेको भन्दै दुखेसो पोख्नुभयो।
8: सब गलत हो, अब के भन्नु होइन, सब गलत हो। इन्जिन छैन भन्यो, सबै छैन भन्यो, इन्जिन छैन भन्यो, गाडी चल्ने होइन भन्यो, मेरो गाडी सब चल्ने हजुर, चलेको गाडी हो, मेरो चेलाजीले मेरो पेट्रोल लात हाने, मेरो गाडी खोला पकाए, त्यही हो, अरू के भन्नु। म मेरो चेला चलाउनु नाथे त्यही गए, मैले ड्राइभर खोज्दा खोज्दा गाडी फालिदियो जबरजस्त, नै पाउनु पाउँदैन अब हेर्नु।
6: घटना व्यापक भएपछि सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि आवश्यक अध्ययन र छानबिन गरिने जनाएको थियो। त्यस लगत्तै घटनामा सोधपूछका लागि प्रहरीले 11 वनका कर्मचारीलाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि आवश्यक सोधपूछ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो।
2: परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना ज्ञान र सिपको देशको हितमा प्रयोग गर्न प्रवासमा रहेका नेपालीलाई आग्रह गर्नुभएको छ। आज बेजिङ

0: स्थित दूतावासमा आयोजित नेपाली समुदाय संघको अन्तर्क्रियामा मन्त्री खनालले देश निर्माणको साझा अभियानमा जोड़िन प्रवासीलाई आग्रह गर्नुभएको हो। संसारभर नेपालीहरूको संख्या तीव्र रूपमा बढ़ेको र युवा विदेशीनी क्रम नरोकिएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले नेपालमै रोजगारी सिर्जना गर्नु सरकारको मुख्य ध्येय रहेको बताउनुभयो। श्रम बजारमा वर्षिनी प्रवेश गर्ने करिब 5 लाख युवा मध्ये मुस्किलले 30 देखि 60 हजारले मात्र रोजगारी पाउने गरेको यथार्थ उल्याउँदै उहाँले युवा पलायन रोक्न वार्षिक 4.5 लाख नयाँ रोजगारी सृजना गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। मन्त्री खनालले चीनमा रहेका नेपाली विद्यार्थी अनुसन्धानकर्ता र व्यवसायीहरूलाई आफूले सिकेको कटिङ एज साइन्स एण्ड टेक्नोलोजी र ज्ञानलाई नेपालको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो। नेपाल र चीन बीचको व्यापार घाटा कम गर्न र प्रविधि तथा पर्यटनको विकासमा चीनमा रहेको नेपाली समुदायले पुलको काम गर्न सक्ने उहाँको भनाइ छ। मन्त्री खनाल 4 दिने भ्रमणका क्रममा आज बिहान चीन प्रस्थान गर्नुभएको हो।
1: अर्थमन्त्री डाक्टर सोरेङ वाग्लेले 1 खर्बभन्दा बढ़ी बिगो माग हुने गरी भएको घोटालाको फाइल चाँडै सार्वजनिक हुन लागेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले इतिहासमै सबैभन्दा ठूलो घोटालाको पर्दाफाश हुन लागेको भन्दै त्यसको सत्य तथ्य पूर्ण रूपमा बाहिर आएपछि राज्य व्यवस्था कसरी चलिरहेको रहेछ भन्ने खुलासा हुने दावी गर्नुभयो। उहाँले यो घटनामा विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंग समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्य खुलेको जिकिर गर्नुभयो।
2: नेपालीको हिस्ट्रीमा सबभन्दा ठूलो फाइनान्सियल स्क्यान्डल हेज नाउ बीन प्रोसिक्युटेड। 1 खर्बभन्दा बढी बिगो मागेर तपाईँले देखिराख्नु भएको छ। इफ यु रिड द स्टोरी बिहाइन्ड अल द्याट वाट दे डेड इन कहुट्स एन्ड इन कोलुजन विथ यो देशका रिस्पोन्सिबल निकायहरू अङ्गहरू व्यक्तिहरू डर लाग्छ। त्यसैले यो सबै प्रक्रिया एकैचोटि हामीले साइमल्टेनियसली यो क्लिन अप द म्यासको प्रक्रिया शुरू गरेका छौँ ताकि तपाईँहरू जस्ता युवाहरू चाहिँ विदेश हिँड्न नपरोस्।
1: अर्थमन्त्री डाक्टर वाग्लेले मुलुक कहिले बन्दैन भनेर युवा विदेशिनुपर्ने अवस्था बदल्ने गरी सरकार अघि बढ़िरहेको जिकिर समेत गर्नुभयो।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पर
4: मार्बल मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
5: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-1605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज सहभागी हुने प्रतिनिधिहरूको नामावली टुंगो लगाउने काममै सीमित भएको छ। पूर्व निर्धारित तालिका अनुसार आजै सम्पन्न गर्नुपर्ने भए पनि अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावली टुंगाउने विषयमा आन्तरिक विवाद हुँदा प्रक्रिया लम्बिएको निर्वाचन आयोग कर्णालीका संयोजक भरत दाहालले जानकारी दिनुभयो। अधिवेशनका लागि 10 वटै जिल्लाका 545 जना प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको संयोजक दाहालले बताउनुभयो। अन्य प्रक्रिया भोलिबाट शुरू हुने उहाँको भनाइ थियो। प्रदेश सभापति पदका लागि कर्णालीमा वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहरा र नन्दकिशोर बस्नेत एनके सहित 4 जना नेताहरू अहिलेसम्म आकांक्षी देखिएका छन्। यस्तै आजै जारी अधिवेशनको उद्घाटन सत्रमा बोल्दै महामन्त्री भूपदेव शाहले कर्णाली बनाएरै छाड्ने दावी गर्नुभएको छ। उहाँले कर्णाली नबनेसम्म प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने पनि सफल नबन्ने ठोकुवा समेत गर्नुभयो। निर्धारित कार्यतालिका अनुसार हालसम्म राष्ट्रपाको कोशी, बागमती, लुम्बिनी र गण्डकी गरी चार प्रदेशको अधिवेशन सकिएको छ भने भोलि सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने कार्यतालिका निर्धारित छ। मध्य प्रदेशको अधिवेशन भने अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रपा निर्वाचन आयोगले जनाएको छ।
0: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि मानवीयताको शहर काठमाडौँ भन्ने मूल नारा सहित सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज नगरसभाको 1900 अधिवेशनको पहिलो बैठकमा कार्यवाहको प्रमुख सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरलाई समावेशी र नागरिक मैत्री शहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नीति तथा कार्यक्रम अनुसार विद्यालय तहमा सञ्चालन हुँदै आएको बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिइनेछ। शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि थप कार्यक्रमहरू पनि अघि बढ़ाइने महानगरले जनाएको छ। स्वास्थ्य सेवातर्फ महानगरले निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै सागुरा सड़कलाई लक्षित गरेर निशुल्क बाइक एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। साथै अस्पतालहरूको नियमन तथा अनुगमनलाई प्रभावकारी बनाई नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। युवालाई लक्षित गर्दै स्वरोजगार, उद्यमशीलता विकास तथा रोजगारी सृजनाका कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने तथा जेनजेट र जेन अल्फा पुस्तालाई केन्द्रमा राखेर विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै 75 वर्ष उमेर पूरा भएका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने व्यवस्था पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
1: वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर आज काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। उनीहरूले प्रधानमन्त्रीको भनाई राष्ट्रहित विपरीत भएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। विद्यार्थीले सुस्तामा भइरहेको भारतीय पक्षको ज्यादती र साम्राज्यवादी हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डहरू समेत प्रदर्शन गरेका थिए। उनीहरूले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि विद्यार्थी आन्दोलन एक हुनुपर्नेमा जोड़ दिएका छन्। केही समय अघि संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले नेपालले पनि कतिपय क्षेत्रमा भारतीय भूमि मिचेको हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको अहिले चौथर्फी रूपमा विरोध भइरहेको छ।
0: नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईले नेपालमा गणतान्त्रिक शासन व्यवस्था चाँडै अन्त्य हुने दावी गर्नुभएको छ। आज काठमाडौँमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा उहाँले विध्वंसक मच्याएर बनेको सरकारलाई आन्दोलनबाट ढाल्ने चेतावनी दिनुभयो। उहाँले नेपालमा राजसंस्था पुनर्स्थापना नभई जनताले सुख नपाउने दावी गर्नुभयो।
7: किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्यर राष्ट्रसत्ता स्थापना नगरिकन यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्।
0: राप्रपाको पूर्व नेता धवल शमशेर राणाले सरकार विफल भइसकेको भन्दै विकल्पमा आफूहरू उदाउने दावी गर्नुभयो।
7: यो बालिन सरकार असफल देशमा भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछ। त्यो विकल्प भनेको एमाले, कंग्रेस, माओवादी र राप्रपा पनि होइन, त्यो विकल्प भनेको हाम्रो पार्टीले दिनेछ।
1: बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 पुष मशान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा मध्ये बागमती प्रदेशमा 12,84,30,00,00,000 अर्थात 72.22% कर्जा लगानी भएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम 4,41,00,00,000 अर्थात 0.25% मात्र कर्जा प्रवाह भएको छ। प्रदेशगत रूपमा औद्योगिक कर्जाको हिस्सा कोशी प्रदेशमा 9.22%, मधेस प्रदेशमा 7.22%, गण्डकीमा 1.62%, लुम्बिनी प्रदेशमा 7.91% तथा सुदूरपश्चिम प्रदेशमा 1.55% रहेको छ। राष्ट्र बैंकका अनुसार औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा 2081 पुष मशान्तको तुलनामा 2082 पुष मशान्तसम्म 7.99%ले वृद्धि भई 17,78,30,00,00,000 पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा 17.66%ले बढ़ेको थियो। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। औद्योगिक कर्जामध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा बढ़ी 35.5 6.7% हिस्सा उघटेको छ। त्यसपछि विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62%, कृषि, वन तथा पेय पदार्थ सम्बन्धी उद्योगमा 20.64%, निर्माण सम्बन्धी उद्योगमा 12.26%, धातुजन्य उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा 4.14% तथा खाने सम्बन्धी उद्योगमा 0.67% कर्जा प्रवाह भएको छ।
0: हुम्लाको हिल्सा नाका हुँदै तिब्बत स्थित कैलाश मान सरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या बढ़ेको छ। उक्त नाका हुँदै एक महिनाको अवधिमा 3044 भारतीय तीर्थयात्री मान सरोवर गइसकेका छन्। अध्यागमन कार्यालय हिल्साको तथ्याङ्क अनुसार वैशाख 25 गतेदेखि जेठ 28 गतेसम्म 1456 पुरूष, 1588 जना महिला गरी 3044 भारतीय तीर्थयात्रीले हिल्सा नाका हुँदै मान सरोवर कैलाश दर्शनका लागि गएका हुन्। अध्यागमन कार्यालय हिल्साका निमित्त कार्यालय प्रमुख अम्मलाल पाण्डेले भारतीय तीर्थयात्रीहरू बढ़न थालेको बताउनु भएको छ। सिमकोट विमानस्थल हुम्ला भएर यस वर्ष वैशाख 25 गतेदेखि भारतीय तीर्थयात्री आउन थालेको उहाँको भनाइ छ। प्रहरी चौकी हिल्साका अनुसार ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्या पनि बढ़िरहेको छ। वैशाख यता 752 जना नेपालीहरू हिल्सा हुँदै चीनको ताक्लाकोट गएको बताइएको छ। भारतीय तीर्थयात्रीहरू मान सरोवर दर्शन गर्न आउन थालेपछि हिल्सा नाकाका होटलहरू भरिभरा हुन थालेका छन्।
1: बाढ़ेले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डे बेसी नेपाल थोक खण्डमा असार 15 गतेभित्र सड़क किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। सड़क डिभिजन भक्तपुरले वर्षायाममा खुलाको डाइभर्सनले दुःख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणाधीन सड़कबाटै सवारी साधन सुचारू गर्न लागेको हो। सड़क डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सड़क अवरूद्ध भइरहेकाले वर्षा अघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएको छ। आफूहरूको मुख्य लक्ष्य वर्षा बर्खायाममा खुलाबाट डाइभर्सन दिएर नभई स्थायी संरचना मार्फत यातायात सञ्चालन गर्ने रहेको बताउनुभयो। उहाँका अनुसार जेठ मसान्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुने र असारदेखि सवारी साधन मुख्य सड़क संरचनाको किनारबाट गुट्ने छन्। 2081 असोज 12 र 13 गतेको बाढ़ीले पूर्ण रूपमा क्षति भएको भकुण्डेबेसीदेखि नेपाल थोकसम्मको 29 किलोमिटर सड़क खण्डलाई 3 भागमा विभाजन गरेर ठेक्का लगाइएको छ।
0: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आगामी असार 1 गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत नवौं बैठकमा बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले सीमित स्रोत साधन, बढ़दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवको आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेटको तयारी गरेको जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै सुन्दै गर्नुहोला।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर
0: ढुकढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।

0: आजको मन्त्री परिषद बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री कृष्ण कुमार तामाङले बताउनुभयो। बैठकले बागमती मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव पदमा उमेश कुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापना गर्ने निर्णय समेत गरेको छ।
1: जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकीमा धानको ब्याड राख्न ढिलाइ भएको छ। आकाशे पानीको भरमा धान खेती गर्दै आएका जिल्लाका अधिकांश किसानले धानको ब्याड राख्न नपाएको नेपालगंज 19 सुइया गाउँका किसान ललवा माहुतले बताउनुभयो। सिंचाईको व्यवस्था नभएकाले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। बाँकीमा सिंचाई सुविधा नपुगेको क्षेत्रमा घराइसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि बिउको ब्याड राखिएको छ।
0: जन्मदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका 4 फटके ढुङ्गाकी 24 वर्षीय सुनिता विकले घरमै नागरिकता पाउनु भएको छ। 24 घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुस्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म लिन नसक्ने भएपछि आज घरमै लगेर नागरिकता वितरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल सहित कार्यालयका कर्मचारी, स्थानीय वडा अध्यक्ष भरत जेसी लगायतको सहभागितामा नागरिकता हस्तान्तरण गरिएको छ।
1: विश्व आदिवासी युवा सम्मेलन 2026 आज सम्पन्न भएको छ। आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा हिजोदेखि काठमाण्डुमा संचालित सम्मेलन आज सकिएको हो। सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तर्क्रिया र अनुभव आदान प्रदान गरिएको महासंघ नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो।
0: जंगली हात्तीको आक्रमणबाट आज झापाको मेची नगरमा एक महिलाको मृत्यु भएको छ। आज बिहान मेची नगर नगरपालिका 4 नम्बर वडा कार्यालय अगाडि बस्ने 62 वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्किने क्रममा जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको हो। हात्तीले कुल्चिँदा उहाँको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान र संयुक्त राज्य अमेरिका बीच जारी युद्ध अन्त्य गर्ने प्रयास तीव्र भइरहेका बेला कतारको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज तेहरान पुगेको छ। इरानी समाचार संस्था आईएसएनए का अनुसार कतारका विदेश मन्त्रीका एक वरिष्ठ सल्लाहकार सहितको टोलीलाई तेहरान पठाइएको हो। भ्रमणको मुख्य उद्देश्य कूटनीतिक प्रक्रिया सम्बन्धी पछिल्ला घटनाक्रमको समीक्षा गर्नु रहेको जनाइएको छ। पश्चिम एसियामा महीनौदेखि जारी द्वन्द्व अन्त्य गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। अमेरिका र पाकिस्तान दुवैले आज नै युद्ध अन्त्य सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सक्ने संकेत दिएका छन्। यद्यपि तेहरानले समयसीमा बारे सावधानीपूर्ण धारणा व्यक्त गरेको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकपमा बंगलादेश विजय भएको छ। आज भएको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई 6 विकेटले हराएको हो। नेदरल्याण्डसले दिएको 140 रनको लक्ष्य बंगलादेशले 19 ओभर एक बलमा 4 विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डसले 8 विकेटको क्षतिमा 139 रन बनाएको थियो। अर्को खेलमा अहिले भारत र पाकिस्तान बीच प्रतिस्पर्धा भइरहेको छ। इंल्याण्डको बर्मिङघममा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
1: अब विश्वकप फुटबलको विवरण सहित सहकर्मी दिनेश जोशी।
2: फिफा विश्वकप अन्तर्गत आज 4 पटकको च्याम्पियन जर्मनीले पहिलो पटक विश्वकपमा स्थान बनाएको कुराकाउसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको ह्युस्टन स्थित एनआरजी स्टेडियममा दुई टोली बीचको खेल आज राति 10:45 शुरू हुनेछ। अन्तिम पटक सन् 2014 विश्वकप जितेको जर्मनी त्यसपछि 2018 र 2022 संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो। प्रशिक्षक जुलियन नागेल्समानको नेतृत्वमा रहेको जर्मनी अहिले उत्कृष्ट लयमा छ र लगातार खेल जित्दै विश्वकपमा प्रवेश गरेको हो। च्याम्पियन्स लीग फाइनलमा गोल गरेका आर्सेनलका फरवार्ड काई ह्याभर्टजले जर्मनको अग्रपंक्ति सम्हाल्नेछन्। युसुआ किमिच, जोनाथन ताहा, लेराई साने, जमाल मुसियाला र फ्लोरियन भिट्रिज जस्ता स्टार खेलाड़ीले जर्मनीको टोली निकै बलियो छ। यता पहिलो पटक विश्वकपमा छनौट भएको कुराका ओ इतिहास रच्ने क्रममा मैदानमा उत्रनेछ। करिब 1,60,000 जनसंख्या भएको क्यारिबियन राष्ट्र जनसंख्या र क्षेत्रफल दुवै हिसाबले विश्वकपमा पुग्ने पहिलो सानो राष्ट्र बनेको छ। पहिलो विश्वकपको अनुभव लिइरहेको कुराका ओ ऐतिहासिक नतिजाको पर्खाईमा हुनेछ। फिफा वरियताको 82 स्थानमा रहेको कुराकाउका लागि जर्मनी विरूद्ध एक अंक खोज्नु पनि जित सरह नै हुनेछ। एस्टन भिल्लाका पूर्व मिडफिल्डर लियान्ड्रो बाकुनाले टोलीको कप्तानीको जिम्मेवारी सम्हाल्दैछन्। 34 वर्षीय लियान्ड्रोलाई उनका भाइ जुनी

0: बाकुनाले मिडफिल्डमा साथ दिनेछन्। कुराकाउका प्रमुख गोलकर्ता अनुभवी स्ट्राइकर रंगेलो जाङ्गा साइप्रसको क्लब नेवा सालामिसमा आबद्ध छन्। 6 फिट 3 इन्च अग्ला 34 वर्षीय जाङ्गा कुराकाउको फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन्, जसले देशका लागि 40 भन्दा बढ़ी खेल खेल्दा 18 भन्दा बढ़ी गोल गरिसकेका छन्। फिफा वरियतामा 10औं स्थानमा रहेको जर्मनीका लागि उनले चुनौती थप्न सक्नेछन्।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: एमाले र कांग्रेसमा आन्तरिक विवाद सर्किँदै दुवै पार्टी फुटको संघारमा।
1: कैलालीमा टेम्पो भीड़बाट खसालिएको घटनाप्रति व्यापक विरोध। घटनाको सोधपूछका लागि 11 जना प्रहरीको नियन्त्रणमा।
2: प्रवासमा रहेका नेपालीलाई ज्ञान र सीप राष्ट्रको हितमा प्रयोग गर्न परराष्ट्र मन्त्रीको आग्रह। खरबौं घोटालाको फाइल चाँडै सार्वजनिक हुने अर्थमन्त्री वाग्लेको दावी।
1: इरान अमेरिका बीचको युद्ध अन्त्य गर्ने प्रयास तीव्र। कतारको उच्चस्तरीय टोली तेहरानमा।
2: र विश्वकप फुटबलमा आज जर्मनी र कुराकाओ भेट्दै महिला टी20 विश्वकपमा नेदरल्याण्ड्स विरूद्ध बंगलादेश विजयी।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
4: हेरन, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
13: हो र, होइन होला त्यस्तो त।
14: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
13: केही भएन मिस,
14: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: हुन्छ।
15: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
1: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

सुब्बा दाजु नेपाल छ र कस्तो नेपाल जाने सुब्बा दाजु नेपाल छ र कस्तो झिलिमिली पशुपति इन्द्रपुरी जस्तो झिलिमिली पशुपति

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाले, अरू सामान पनि पुऱ्याउनु छ।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: के हो?
1: ओ, मन्दै, नमस्कार।
3: अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि?
1: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
1: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
1: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
1: साथ जीवन भरको।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-5524-93, 552-494-5872-778।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: Siphonia.
1: Extreme energy drink.
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
3: विशेषताहरू,
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला,
2: प्रविधि मैत्री शिक्षा,
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगा

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौ।

0: जसको
1: नाम नै पर्याप्त छ।
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: कानून निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, यूट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं। कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ। प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ।
1: नेपालमा अपराध अनुसन्धान न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ। हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन्। तथापि विधि विज्ञान परीक्षण, नमूना संकलन, प्रमाण संरक्षण, प्रयोगशाला सञ्चालन, परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ।
0: कार्यक्रमको शुरूमा विधि विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना संचालन विधेयक 2081 के सुधार गर्नुपर्ला? हामीले सीआईएनको सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नु भएको छ। केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौं। रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्। बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्। ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ। सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ। धनबहादुर पुनले भने जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ। रामचन्द्र कार्की भने सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मनपरी गरेको उल्लेख गर्नुभएको छ।
1: नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 20 न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28 व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। त्यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ। यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम

0: इन्भाइरोमेन्ट, ह्युमन, एनिमल, डेटा, इलेक्ट्रोनिक्स, फिजिकल सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेज फेजमा काम गरेर चाहिँ काम छैन।
1: यहाँहरू सबैलाई नमस्कार, म अधिवक्ता गणेश ओली। ड्राफ्टिङमै पहिला अल्मलिया देख्यो, यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाटै चाहिँ अलिकति प्रब्लम देखिएको छ, किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो। दोस्रो कुरा, यसको दफा तीनमा जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने आवश्यकता परेमा भन्ने भयो क्या। तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले, म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठूलो ठान्छु, केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनुपर्छ नि, कानूनमै प्रत्येक 7 प्रदेशमा प्रयोगशाला हुनेछ भन्नु पर्यो कि, आवश्यकता आवश्यकता छ। त्यो पनि यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन, हजारौं कानून व्यवसायहरू यसमा छ, बाह्रले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौं भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा, अर्को प्लस प्रदेश सरकारबाट पनि प्रतिनिधित्व हुनुपर्छ।
2: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री, फरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रह्यौं होइन, अहिले भर्खरै पनि हामीले भन्यौं नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ। अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन, त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्र केन्द्रित हौं भनेर 76 चाहिँ यो अलिकति साँगुरिएर आयो। किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौं। विकास समिति ऐनको दफा 3 के भन्छ भन्दाखेरि कुनै विकास योजना अथवा विकास कार्यलाई कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ, काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ। अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन? अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन्? प्राइभेटमा पनि हुनसक्छ, सरकारीमा हुनसक्छ, अरू छन् कि छैनन्? त्यस्ता निकायहरू अहिले छैनन्। नेपालमा पनि प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता, हाम्रो भौतिक पूर्वाधार, हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन। उहाँहरूका भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो। केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौं, प्रदेशमै यहीको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौं भने केन्द्रमा रहेको 2 प्रयोगशालाबाट त्यो सम्भव छैन।
3: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 जैविक, डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ। यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ। छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
4: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
5: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने, एउटा समस्या हो प्रशिक्षकको योग्यता। कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छ। त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो, 6 तालिमले योग्यता पुग्ने हो कि होइन, कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ। अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्टको कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ। अब त्यो भनेको कुन पपुलेसन हो, द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन। प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड, प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ पनि, क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने, आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू, इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ। कहाँसम्म भेटिएको छ भने, थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेशन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आछ। जबकि क्वेशन भोइस के हो त भन्दा, त्यही स्याम्पल भोइसलाई नै, स्ट्यान्डर्ड भोइसलाई नै कपी गरेर राखेको छ। मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको

0: पर्छ त रिजल्ट त. यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ.
1: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु. प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि. परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई ममा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो. त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देख्थेला यसले. दफा पाँच गाउँमा रिफरेन्स ल्याब हुनेछ भनेको छ. अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौ. आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने रिफरेन्स ल्याब हुनका लागि एनमा मात्रै राख्ने हो कि त्यो अनुसारको हाम्रो क्षमता, दक्षता, योग्यता, भौतिक संरचना, क्वालिटी म्यानेजमेन्ट, आईएसओले मापदण्ड बनाउने कुराहरू यी सबै सक्षम छौं कि छैनौं, कि हाम्रो देश काल परिस्थिति अनुसार यो ठिक छ त भन्ने एउटा त्यो हो. पाँच छमा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग के अरे सहकार्य गर्ने भनेको छ. अब भौतिक पूर्वाधार भन्ने बित्तिकै हामीले बाटोघाटो, बिल्डिङ मात्रै भन्ने हो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा, तालिम सालिमका कुरा पनि आउलान्. काम, कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ. यो भने एकदम भेग हो. विधि विज्ञान सम्बन्धी तोकिए बमोजिम अन्य काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला. विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि यो हाम्रो जुन सञ्चालक समिति छ, यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ, त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि. यसको दफा छ गाउँमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो. स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा, तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ.
2: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
3: यसमा चाहिँ सञ्चालक समिति भनेर जुन कोड गर्नु भएको छ, नेपाल बार एसोसिएसनको तर्फबाट एउटा विज्ञ व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ. र अर्को चाहिँ अब फैसला कार्यान्वयन गर्ने, यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र सञ्चालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु. अब सर्वोच्च अदालतको रजिस्ट्रार भन्नुभएको छ, अब त्यहाँ रजिस्ट्रारले त त्यो कार्यान्वयन उसमा त गर्नु हुँदैन कि निर्देशन दिनु पर्यो होइन, तर अदालतकै कर्मचारी भइदियो भने चाहिँ त्यो चाहिँ समावेश गरिदियो भने राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले राख्न चाहे. अर्को दफा सातमा यो विशेषज्ञलाई चाहिँ सुविधा दिने भने चाहिँ के विषयमा सुविधा दिने त एउटा कोट हुनुपर्ने,
2: सुविधा भनेको तलब हो कि अथवा अर्को कुनै खालको केही उल्लेख पनि छैन,
3: के पनि उल्लेख छैन होइन, त्यो चाहिँ देखिएको छैन. र अरू विशेषज्ञले अदालतमा बयान गर्न जाँदाखेरि उसलाई चाहिँ सेवा सुविधा दिने भनेको छ, तर उसलाई चाहिँ सुरक्षित वातावरण दिनुपर्ने हो कि होइन. जस्तै बयान गर्न जाँदा विशेषज्ञलाई त एउटा सुरक्षा वातावरण पनि हुनुपर्छ नि, अदालतमा जाँदाखेरि उहाँलाई पनि त एउटा दबाव प्रभावमा पारेको हुन सक्छ नि, त्यसले गर्दाखेरि उहाँलाई दबाव प्रभावबाट बचाउनको लागि सुरक्षित वातावरणमा चाहिँ उहाँलाई बयान दिन सक्ने वातावरण क्रिएट गर्नुपर्ने एउटा एनमा यो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ. कसले बयान गर्दै, को विशेषज्ञले बयान गर्दछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु.
2: धेरै धन्यवाद छ. बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू, फोरेन्सिक मेडिसिन विज्ञको रूपमा हुनुहुन्छ डाक्टर हरियो रस्तीजीलाई म हार्दिक अनुरोध गर्छु.
4: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन. यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ. पटक पटक यसलाई चाहिँ कसरी चाहिँ उ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आवाज उठाएँ, तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ, किनभने 43 सालमा स्थापना भएको को एउटा कानुन फर्ममा आजसम्म छैन. आज हामी डिस्कसन गर्दैछौँ यसलाई कानुन दिउन त एउटा राम्रैसँग चलोस् राम्रैसँग ढंगले चलोस् भनेर. जुन
5: डाक्टर अस्ति यहाँले जुन यो रुन मन लाग्छ भन्नुभयो नि, हामीसँग समितिको सभापति डाक्टर ओजस विश्वेचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेरचन्दले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला, तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ.
4: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई